0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आवाजको पुनः प्रसारण।
2: जयमसी नमस्कार, सधैँ हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम नारी आवाज लिएर म ज्ञानो हामी उपस्थित भइसकेका छौं। सुजन जी हुनुहुन्छ आजको टेक्निसियन र लगभग अबको एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ। गुड न्यूज एफएमबाट प्रसारण हुने कार्यक्रम हो यो। हरेक आइतबार बिहान 10-11 बजेसम्म प्रसारण हुँदै आइरहेको छ। जसले सुनिरहनु भएको छ तपाईँहरूलाई त थाहा नै छ होला, हामी नारी आवाजमा चाहिँ नारीसँग सम्बन्धित रहेर कुराकानी गर्ने गर्दछौ र गुड न्यूज एफएमको प्रसारणलाई

0: तपाईँहरूले 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट रेडियोको तरंग मार्फत सुनेर साथ दिन सक्नुहुनेछ। फेसबुक लाइभ पनि छौ हामी, फेसबुक पेज पनि छ हाम्रो गुड न्यूज एफएम 105.1 MHz। गर्नुभयो भने तपाईँहरूले फुर्सदको समयमा पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ र अनलाइन मार्फत सुन्ने श्रोताहरू www.goodnewsfm.com.np गर्नुभयो भने संसारको जुन सुकै ठाउँमा हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणलाई तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। नारी आवाजमा हुनुहुन्छ, नारीहरूको आवाज नै हामी दिने गर्दछौ, तर त्यसको मतलब चाहिँ पुरूषहरूले सुन्नुहुन्न भन्ने छैन। मैले यो कार्यक्रममा निरन्तर भन्दै आइरहेकी छु, यो नारी पुरूष दुवैजनाको लागि हो। किन भन्दाखेरि चाहिँ परमेश्वरले नर र नारी गरेर नै सृष्टि गर्नुभएको छ। पुरूष नारीसँग सम्बन्धित हुनुहुन्छ, नारी पुरूषसँग सम्बन्धित हुनुहुन्छ, यो सृष्टिदेखि नै शुरूआत भएको कुरा हो। र विभिन्न व्यक्तित्वहरू, विभिन्न नारीहरूसँग कुराकानी गर्दै आइरहेकी छु म। आज पनि एकजना पाहुना हुनुहुन्छ मसँग, पक्कै पनि तपाईँहरूले सुनेर साथ दिनुहुनेछ, एक घण्टाको अवधिलाई आशिषमय बन्नुहुनेछ भन्ने मैले आशा लिएकी छु। ढिला नगरिकन आजको पाहुनालाई म स्वागत गर्न चाहन्छु। थोरै उहाँको विषयमा म बताउन चाहन्छु। उहाँ चाहिँ तनुजा घलेज्यू हुनुहुन्छ, तपाईँहरूले सुन्नु पनि रहनु भएको छ होला पहिला पहिलाको कार्यक्रमहरूमा। र उहाँ चाहिँ न्यू क्रिएसन सलोनको ओनर पनि हुनुहुन्छ, झम्सी खेलमा पर्दछ यो, र न्यू लाइफ काठमाडौँ चर्चको सदस्य पनि हुनुहुन्छ। र उहाँसँगै अबको एक घण्टाको अवधि फरिरहेर कुराकानी गर्नेछ। स्वागत छ तनुजाजी हजुरलाई।
1: जय मसी, धन्यवाद तपाईँहरूको निमन्त्रणाको लागि, यो मौकाको लागि परमेश्वरलाई धन्यवाद।
0: हजुर, मैले भनिसकेकी छु सलोन छ हजुरको, होइन ब्युटी पार्लर छ, त्यो भनेको एकदमै व्यस्त व्यवसाय हो। त्यसको बावजुद पनि, व्यस्तताको बावजुद पनि निमन्त्रणालाई स्वीकारेर आइदिनु भएको छ, फेरि पनि एकदमै धेरै धन्यवाद, स्वागत पनि भन्न चाहन्छु।
1: एकदम धेरै धन्यवाद तपाईँहरूलाई।
0: हजुर आरामै हुनुहुन्छ?
1: एकदम सन्चै छु।
0: हजुर अहिलेको समयमा केमा व्यस्त हुनुहुन्छ भन्दा नि पार्लरमै व्यस्त हुनुहुन्छ होला?
1: म विशेष गरिकन मेरो दुईटा भूमिका छ, म एउटा व्यवसायको ओनर पनि, व्यवस्थापक पनि, व्यवस्थापक पनि मैले गर्छु, प्लस अलिकति सेवकाईको क्षेत्रमा पनि म आबद्ध छु।
0: हजुर, अलिकति यो न्यू क्रिएसन सलोन हामीले टाइम टाइममा यहाँबाट विज्ञापन पनि बजाएको छौँ, धेरैजना नारीहरूले सुन्नुहुन्छ, यो चाहिँ नारीहरूलाई मनपर्ने विषय हो कि, सौन्दर्य भन्ने बित्तिकै एकदमै मनपर्छ। थोरै हजुरको यो न्यू क्रिएसन सलोनको विषयमा बताइदिनुहोस् न।
1: यो न्यू क्रिएसन सलोन चाहिँ 2008 एकजना अमेरिकन मिसनरीबाट चाहिँ स्टार्ट भएको हो। यो चाहिँ विशुद्ध सेवकाईको क्षेत्रमा नै आफूलाई आबद्ध गर्ने भन्ने हिसाबले चाहिँ सुरु भएको हो। अनि हामीले चाहिँ विशेष गरिकन न्यू क्रिएसन सलोन भन्ने बित्तिकै यो चाहिँ बाइबलको पदमा आधारित छ, जस्तो दोस्रो कोरन्थी 5:17 भनेको जस्तै, होइन, नयाँ सृष्टि भनेर चाहिँ हामी गर्छौँ। अनि हाम्रो न्यू क्रिएसन सलोनको चाहिँ एउटा थिम छ क्या, त्यो चाहिँ इङ्ग्लिसमा भन्छु म त्यसलाई, रिचिङ वान लाइफ एट अ टाइम थ्रु द टच अफ ब्युटी, एउटा जीवन सौन्दर्यको छुवाईबाट छुने भन्ने एउटा स्लोगनको साथमा स्टार्ट भएको हो। अनि न्यू क्रिएसन सलोन 70% चाहिँ बिजनेसमा छ, 30% मिनिस्ट्रीमा छ, किनभने हामी बाँच्नु पनि पर्छ। अनि त्यो कारणले गर्दाखेरि चाहिँ अहिले हामीले 2008 लिएर 2013 चाहिँ हाम्रो पूरा रूपमा नै सेवकाईकै क्षेत्रमा ट्रेनिङ दिने अनि जब प्लेसमेन्ट गर्ने, त्यसपछि आएर सेवकाईकै क्षेत्रमा हामी समर्पित भयौँ। र 2013 चाहिँ आजसम्मको मितिमा चाहिँ हामी पुरै व्यापारमा हामी निर्भर छौँ, तर व्यापार भन्दैमा एकदम 100% चाहिँ होइन, तर यसमा चाहिँ हाम्रो सेवकाईको क्षेत्रमा पनि हामीले खुट्टा हालेका छौँ। अब बिजनेस नै, व्यापार नै सेवकाई हो, होइन, किनभने मान्छेलाई छुनु, मान्छेको सेवा, होइन, सेवा गर्नु, उनीहरूको फेसमा चाहिँ हाँसो ल्याउनु, त्यो नै एउटा सेवकाईको क्षेत्र हो। अनि प्लस हामीले चाहिँ के गर्छौँ भने महिनामा एकपल्ट हामी आउटरिच पनि जान्छौँ विभिन्न क्षेत्रमा, होइन, दिदी बहिनीहरूसँग हामी भेट्ने, कुराकानी गर्ने, सेवाहरू दिने हामी त्यो पनि गर्छौँ।
0: थुप्रै नारीहरूलाई सुन्दरी बनाउनु भएको छ।
1: हजुर, किनभने नारी महिला, होइन, केटी मान्छे, स्त्री जाति, जे नामले हामी पुकार्छौँ, एउटा स्त्री जाति भन्ने बित्तिकै त्यो सौन्दर्यको पर्याय हो क्या। अनि स्त्री जातिले चाहिँ असल देखिनु, सुन्दरी देखिनु, होइन राम्री देखिनु डिजर्भ गर्छ, त्यो परमेश्वरले त्यही हिसाबले नै बनाउनु भएको हो नि त, होइन?
0: पक्कै पनि. र हजुरले भन्नुभयो कि हजुरहरूको यो सलोनमा चाहिँ बिजनेस मात्र नभइकन हामीले सेवा पनि गरिरहेछौँ, होइन? जस्तो कस्तो प्रकारले गरिरहनु भएको छ, जस्तो त्यहाँ आउनेहरूलाई डिस्काउन्टमा गरेर हो अथवा सुसमाचार सुनाएर हो अथवा तपाईँहरू त्यहाँ पनि हुनुहुन्छ र बाहिर सेवकाई पनि गर्नुहुन्छ, कस्तो प्रकारले?
1: यस्तो हुन्छ, अब एउटा व्यापारको उद्देश्यले हेर्ने भने त डिस्काउन्ट भयो, केही सहुलियत हुन्छ, प्याकेज सिस्टमहरू हुन्छ, त्यो आफ्नो ठाउँमा छ. तर हामीले सेवा पुर्याउने भनेको मतलब चाहिँ उहाँहरूको कुराहरू सुनिदिने मेन. अर्को चाहिँ भनेको चाहिँ उहाँहरूलाई थाहा हुँदैन कि हामीले प्रार्थना गरिरहेको हुन्छ भनेर, किनभने मेरो स्टाफहरू पनि त्यही प्रकारले ट्रेन हुनुभएको छ. उहाँहरू यति परमेश्वरमा यति समर्पित हुनुहुन्छ, उहाँहरूले मानिसहरूलाई चाहिँ भिन्नै प्रकारले त्यो प्रेम दिनुहुन्छ कि. मेरो मेरो बहिनीहरू जो हुनुहुन्छ, म चाहिँ एकदमै बहिनीहरूको प्रेज गर्छु. उनीहरूले यति साह्रो समर्पित भएर काम गरिरहेको छ, त्यो मान्छेहरूलाई थाहा हुँदैन कि यो क्रिस्चियन हो, यसले मेरो निम्ति प्रार्थना गरिरहेको छ भन्ने कुराको थाहै हुँदैन. तर त्यो मान्छेले कुनै न कुनै रूपबाट यति साह्रो टच्ड हुन्छ, होइन? अनि मेरो ठाउँमा चाहिँ जो पनि आउनुहुन्छ, आउने बित्तिकै मलाई एकदम शान्ति फिल भयो, कस्तो रमाइलो, होइन, आनन्द लाग्यो भन्नुहुन्छ. त्यो चाहिँ परमेश्वरको उपस्थिति हो नि त, मान्छेको उसले त त्यो हुँदै हुँदैन.
0: पक्कै पनि बिजनेसलाई मात्रै हेरेर गरेको भए, होइन, त्यहाँनिर त्यो अनुभव उहाँहरूले पाउनु हुँदैन थियो. हजुरहरूको सर्भिसबाट पनि मानिसहरू एकदमै प्रभावित हुनुभएको छ, त्यसरी पनि सेवा गरिरहनु भएको छ. अलिकति नारी आवाजमा छौँ हामी, त्यो कारणले गर्दा हुन त हामी नारीको कुराहरू छोइसकेका छौँ. हजुरलाई नारी भन्ने बित्तिकै को हुन् अथवा के हो जस्तो लाग्छ?
1: यो यसलाई व्यक्त गर्नको निम्ति नारीको परिभाषा दिनु एउटा कस्तो मलाई चाहिँ कस्तो लाग्छ भने महासागरमा हाम फाल्नु जस्तो भनेको मतलब चाहिँ धेरै रूप छन् त. तर म के भन्छु भने नारी जाति स्त्री जाति भन्ने बित्तिकै परमेश्वरको एउटा सुन्दर सृष्टि जुन चाहिँ परमेश्वरले एउटा असल प्रकारले सृष्टि गर्नुभएको, होइन, सुन्दरी हुनको निम्ति अनि सहयोग लोग्ने मान्छेहरूको सहयोगीको निम्ति, होइन, बनाउनु भएको हो. अनि स्त्री जातिलाई चाहिँ परमेश्वरले एउटा भिन्नै प्रकारको दान र वरदान पनि दिनुभएको छ क्या, जुन चाहिँ छोरा मान्छेहरूमा छैन. नारी एउटा सहनशीलताको प्रतीक हो, धैर्यताको प्रतीक हो, नम्रताको प्रतीक हो. सुन्दरी त अभियसली, होइन, नारी त अब त्यतिकै सुन्दरी पनि छँदै नै छ, होइन? त्यो नारी भन्ने बित्तिकै चाहिँ म चाहिँ के बुझ्छु भने सुन्दरताको पर्याय, नम्रताको पर्याय, धैर्यताको पर्याय भन्ने बुझ्छु म चाहिँ.
0: एकदमै मिठो परिभाषा, होइन, नारी साँच्चैकै एउटा सुन्दर प्रकारले सृष्टि भएको नै छौँ हामी. र यसो भन्दै गर्दा हामीले पुरुषहरूलाई तपाईँहरू सुन्दर प्रकारले सृष्टि हुनुभएको छैन भनेका छौँ, हामीले नारीसँग सम्बन्धित कुराकानी गरिरहेका छौँ. र जसरी अब हजुरहरूले यो सलोनमा 2008 भन्नुभयो, सुरुवातदेखि नै हुनुहुन्छ हजुर यसमा?
1: म चाहिँ 2008 मेरो मिसिनरी साथी, उहाँको नाम पनि म लिन चाहन्छु, उहाँको नाम चाहिँ लिसा के पेरी, अनि उहाँहरूको प्रार्थनाको साथमा उहाँहरूले हाम्रो एकजना यो अर्को एकजना पनि हुनुहुन्छ, उहाँलाई चाहिँ म मेरो स्पिरिचुअल मेन्टर स्पिरिचुअल लिडर पनि भन्छु. उहाँको नाम चाहिँ ब्रायन लियोनार्ड, उहाँको पनि आफ्नै सेवकै छ. उहाँहरूको बीचमा एउटा प्रार्थना छलफलको साथमा सुरु भएको हो. म चाहिँ 2008 चाहिँ एज अ स्टुडेन्ट एउटा लर्नरको रूपमा चाहिँ म त्यहाँ गएको थिएँ.
0: अहिले पनि तपाईँहरूको त्यहाँ स्टुडेन्टहरू आएर सिक्ने त्यस्तो छ?
1: अहिले चाहिँ नै छैन, हाम्रो अहिले चाहिँ छैन. हामीले विशुद्ध रूपमा व्यापार नै व्यापारद्वारा नै सेवकाई गर्ने भन्ने हिसाबले हामीले गर्छ. तर हामी प्रार्थनामा छौँ छिट्टै नै एउटा असल प्रकारको एउटा स्कुल सुरु गरौँ.
0: पहिला हजुरले सिक्दा चाहिँ त्यहाँ जो सिकाउने,
1: हजुर, सिकाउने मात्रै, त्यो चाहिँ विशुद्ध मैले अघि नै मेन्सन गरेँ कि 2008 लिएर 2013 डिसेम्बरसम्म चाहिँ हाम्रो पूर्ण रूपमा ट्रेनिङमा नै समर्पित.
0: धेरै व्यक्तिहरू उत्पादन हुनुभयो होला त्यहाँबाट?
1: करिबन 70 जति चाहिँ हुनुभयो होला. मैले पनि ठ्याक्कै नम्बर चाहिँ मैले याद गरिनँ, होइन, इन्क्लुडिङ मी, म लगायत.
0: हजुर, स्टुडेन्टको रूपमा आउनुभयो त्यहाँ र त्यस पछाडि तपाईँको जर्नी सुरु भयो.
1: हजुर,
0: स्टाफको रूपमा जानुभयो तपाईँ?
1: यस्तो हो, म एउटा अझैले यो कुरा भन्दै गर्दाखेरि म सानो एउटा ब्याकग्राउन्ड भन्न चाहन्छु ल. म चाहिँ 1996 ताका म डोटीमा काम गर्थेँ एज अ टिचर है, एउटा मिसनरी स्कुलमा. त्यहाँ चाहिँ म स्कुलमा शनिबार शनिबार बच्चाहरूलाई कपाल काट्ने काम गर्थेँ क्या, मण्डली जानुभन्दा अगाडि कपाल काट्ने काम गर्थेँ. अनि त्यतिखेर चाहिँ मलाई सायद यो कामको निम्ति परमेश्वरले मलाई डक्टर गाउनु भएको रहेछ होइन. त्यसपछि म उताबाट फर्केर आइसकेपछि म जब काठमाडौँमा सिफ्ट भएँ नि, त्यसपछि मैले धेरै ठाउँमा कामको निम्ति ट्राई गरे, कोसिस गरे, तर नभइसकिसकेपछि चाहिँ अनि अब के गर्ने त भन्दाखेरि होइन अब पार्लर सिक्छु अनि दुबई जान्छु पैसा कमाउने भन्ने हिसाबमा. तर मलाई परमेश्वरको यो बोलावट छ भन्ने कुरा चाहिँ थाहा थियो. जबकि परमेश्वरले मलाई 1996 नै त्यो मलाई परमेश्वरले मलाई आवाज दिनुभएको रहेछ होइन. अनि त्यसपछि मैले मण्डलीमा पहिला त म अर्कै मण्डली जान्थेँ अनि त्यहाँ मण्डलीमा चाहिँ मैले पास्टरनी आमालाई भने म यस्तो सिक्न चाहन्छु भन्दाखेरि विदिन अ विक एक हप्ताको अन्तरालमा चाहिँ न्यू क्रिएसन सेलुनमा के यस्तो यस्तो ट्रेनिङ छ है, यदि तिमी सिक्छौ भने चाहिँ जाऊ भन्नुभयो पास्टरनी आमाले. उहाँको नाम चाहिँ द्रौपदी रोकाय. म उहाँको नाम एकदम आदरणीय आदरपूर्वक म लिन चाहन्छु. उहाँले चाहिँ मलाई त्यहाँ पठाउनु भयो अनि म त्यहाँनिर गएँ. त्यहाँनिर जाँदाखेरि चाहिँ एकदम त्यो मेरो म उहाँलाई साथीको रूपमा भन्छु जो संस्थापक हुनुहुन्छ, उहाँले चाहिँ मलाई टक्क अङ्गालो मार्नुभयो अनि यु आर द वान टु हुम आई एम लुकिङ, आई एम सर्चिङ फर भनेर उहाँले भन्नुभयो होइन. त्यसो भन्दाखेरि चाहिँ मलाई जीवनमा कसैले पनि त्यति प्रेमपूर्वक अङ्गालो मारेर माया गरेको चाहिँ मलाई थिएन है. अनि त्यो भइसकिसकेपछि आई वाज सक्ड क्या, मान्छेले यति प्रेम पनि गर्दो रहेछ भन्ने भयो मलाई होइन. अनि त्यसपछि चाहिँ मेरो जीवनमा केही परिवर्तनहरू आउनु थाल्यो. त्यसपछि चाहिँ म अब पूरा रूपमा चाहिँ एउटा स्टुडेन्ट, एउटा विद्यार्थी, त्यसपछि आएर इन्टर्न, त्यसपछि आएर त्यहाँको लिडर हुँदाहुँदै चाहिँ परमेश्वरले मलाई एउटा व्यवसायको चाहिँ ओनरको रूपमा चाहिँ मलाई परमेश्वरले स्थापित गर्नुभएको. अनि मलाई जहाँसम्म लाग्छ यो चाहिँ मेरो कलिङ हो
0: र त्यो अङ्गालो चाहिँ परमेश्वरको अङ्गालो रहेछ होइन.
1: त्यो चाहिँ उहाँले हामी दुईजना कहिले पनि भेटेको थिएन क्या, कहिले पनि भेटेको थिएन. अनि उहाँले के भन्नुभयो भने उहाँले तिमी असाध्यै सुन्दरी छौ, तिम्रो हृदय अनि तिम्रो अनुहारमा परमेश्वरको सुन्दरता झल्किन्छ भन्नुभयो क्या. त्यसो भन्दाखेरि त म एक मैले भित्र रुइरहेको थिएँ क्या, किनभने जिन्दगीमा राम्रो शब्द कसैबाट नसुनेको मान्छेले त्यो 81 त्यस्तो शब्दहरू सुन्दाखेरि ओहो यस्तो पनि हुँदो रहेछ त्यो फिल भयो क्या. अनि त्यो वर्डहरू चाहिँ हुन्छ नि, त्यो उहाँले जुन बोल्नु भएको वर्ड्सलाई चाहिँ म कहिले पनि बिर्सिनु सक्दिनँ. फर्स्ट भेट
0: जियोस् परमेश्वर तपाईँलाई त्यसरी त्यो ठाउँमा जोडाउनु भयो.
1: हजुर,
0: अलिकति अगाडि जान चाहे म हजुरले भन्दै गर्दा हजुरले यो पार्लर सुरु गर्दा पनि हजुर विश्वासी नै हुनुहुन्थ्यो. हजुर बर्थ क्रिस्चियन हो अथवा
1: होइन होइन, मेरो परिवार चाहिँ एकदमै कट्टर हिन्दू होइन. मेरो बाबा मेरो दाईहरू पहिले एकदमै कट्टर हिन्दू हुनुहुन्थ्यो. अनि मेरो परिवारमा चाहिँ मेरो साइली दिदी जो चाहिँ 2045 सालमा हुनुपर्छ त्यो, म भर्खर 7 क्लासमा पढ्थे, 7-8 पढ्थ्यो होला. मेरो दिदी चाहिँ सबभन्दा पहिले विश्वासी हुनुभयो धरान पवित्र चर्चको.
0: हजुरको जन्मस्थान चाहिँ धरान
1: धनकुटा,
0: धनकुटा
1: धरानबाट चाहिँ जानुभएको थियो. अनि उहाँ विश्वासी भइसकेपछि संगतिहरू हुने होइन, घरेलु संगतिहरू हुने त्यो प्रकारको थियो. अनि त्यसरी चाहिँ मैले ख्रिसको नाम सुनेको. तर म पछि चाहिँ अब अलिकति स्कुलमा हुँदा कलेजमा हुँदा अलिकति राजनीति पनि गरेको भएको भएर म अलिकति कम्युनिस्ट राजनीतिमा थिएँ. अनि त्यो कारणले गर्दाखेरि चाहिँ म अलिकति भनौँ न ख्रिसको विरोधीको रूपमा चाहिँ म थिएँ. अनि मेरो दिदी जसले असाध्यै हामीलाई प्रेम गर्नुभयो, उहाँले चाहिँ कहिले पनि हामीलाई त्यो मैले सायद 3 जस्तो मैले बाइबल च्यातेको हो है. अनि दिदीलाई घरबाट निकाल्ने भूमिका खेल्ने पनि मै हो. झनै चार महिना जति मेरो दिदी घर बाहिर बस्नुभयो नजिकैको छिमेकीको घरमा, होइन र पनि उहाँले चाहिँ कहिले पनि त्यो हुन्छ नि मलाई तिमीले यस्तो गर्यो त्यो कहिले पनि भन्नु भएन. उहाँको अनुहारमा सधैँ हाँसो थियो, होइन एउटा आमाले जति पीड़ाहरू खपेर पनि हाँस्छ नि होइन, त्यो हुँदाखेरि पनि उहाँले कहिले पनि भन्नु भएन क्या. अनि त्यो देख्दाखेरि चाहिँ मलाई कस्तो लाग्यो भने क्रिस्चियनहरू यस्तो हुन्छ होइन, अनि त्यो प्रकारको थियो मनमा. अनि एक दिन चाहिँ के भयो भने धरान पवित्र चर्चबाट चाहिँ घरेलु संगतिको लागि जानुभएको थियो, अनि छिमेकीको घरमा संगति हुँदै थियो, अनि त्यतिखेर चाहिँ उहाँहरूले एउटा गीत गाउनु भयो क्या, यसो बोलाउँछन् सबलाई भन्ने जुन त्यो भजनहरू गाउन थालिसकेपछि चाहिँ मेरो हृदय यति रोयो नि है, त्यो हृदयले त्यो गीतले चाहिँ मेरो हृदयलाई असाध्यै छोयो. अनि त्यो गीत सुनिसकेपछि चाहिँ मेरो मस्तिष्कमा र मेरो हृदयमा अन्तर्द्वन्द हुन थाल्यो चाहिँ यो चाहिँ के सत्य नै हो त होइन. अनि त्यसपछि चाहिँ मैले चर्च जानुपर्छ कि भन्ने एउटा निदो गर्न थालेँ. त्यसपछि चाहिँ मैले एसएलसी, अब अहिले त एसई हुन्छ, त्यो बेलामा हाम्रो पालामा एसएलसी थियो, एसएलसी दिइसकेपछि चाहिँ म चर्च जानु थालेँ, धनकुटा ब्याप्टिस्ट चर्चमा जानु थालेँ. त्यसपछि हुँदा हुँदै अनि मेरो चाहिँ खुट्टा दुईतिर थियो, एउटा म एउटा खुट्टा मण्डलीमा थियो, एउटा खुट्टा चाहिँ राजनीतिमा थियो. म असाध्य बदमास मान्छे, असाध्य बदमास. अनि त्यसो हुँदा हुँदै चाहिँ म चर्च पनि जानु थालेँ, रमाइलो लाग्नु थाल्यो, होम कन्सर्नको कोर्सहरू गर्नु थालेँ होइन, अनि परमेश्वरको विषयमा चाहिँ अझ स्पष्ट रूपमा बुझ्दै गएँ. त्यसपछि चाहिँ मलाई जब अफर आयो र म पश्चिम गएको, अनि मैले प्रभु पनि त्यहीँ नै पाएको, मैले बप्तिस्मा पनि त्यहीँ नै, प्रभु त मैले धनकुटामै पाएको हो. मैले त्यो जतिखेर त्यो गीत सुने मैले त्यतिखेर नै मैले यीशु ख्रीष्टलाई चाहिँ मेरो मुक्तिदाता भनेर मैले स्वीकारे, ग्रहण पनि गरे होइन. अनि म उता पश्चिम गइसकेपछि चाहिँ मैले त्यहीँ नै बप्तिस्मा लिएँ. अहिले हाम्रो गर्वलाल तामाङ हुनुहुन्छ, अनि शिलवालनस भण्डारी हुनुहुन्थ्यो, त्यहाँ जानुभएको थियो होइन. अनि त्यसपछि अहिले चाहिँ गर्वलाल तामाङ आशिष चर्च डोटीको पास्टर हुनुहुन्छ.

0: अहिले फर्केर हेर्दा कस्तो लाग्छ त्यो समयलाई र अहिलेको समयसम्म?
1: एउटा यस्तो सपना जस्तो लाग्छ, सपना जस्तो लाग्छ। किन सपना जस्तो लाग्छ भने मैले मेरो जीवन यो रूपमा कल्पना गरेकै थिइनँ। अनि कहिलेकाहीँ चाहिँ हुन्छ नि हामी ललिपप देखेर भुलिन्छौँ तर चकलेटको प्याकेटलाई चाहिँ वास्ता गर्दिनँ। अनि त्यो त्यो बेलामा चाहिँ मेरो जीवन ललिपपमै म भुलिएको थिएँ। परमेश्वरले यति धेरै चकलेटको प्याकेटहरू मेरो जीवनमा राखिदिनु भएको थिएछ। यदि मैले परमेश्वरलाई ग्रहण गरेको थिएन भने सायद तनुजा आज तपाईँको अगाडि बसेर यसरी यसरी आफ्नो कथा सुनाइराखेको पनि हुँदैन थियो।
0: पक्कै पनि परमेश्वरको योजना तपाईँको जीवनमा महान छ, थियो पनि र हुने पनि छ, होइन? र एकदमै खुसी लाग्यो। र त्यो समयमा जुन समयमा तपाईँको दिदीले प्रभुलाई पाउँदाखेरि त खासै मानिसहरूले प्रभुलाई पाएको समय थिएन, होइन? हजुरले त्यो समय विरोध गर्नु, तपाईँले पाइसकेपछि तपाईँको परिवारमा केही विरोधहरू, समाजमा केही त्यस्तो कुराहरू छेप्नु पर्यो?
1: यस्तो मेरो परिवार चाहिँ एकदमै लिबरल परिवार हो, एकदम स्वतन्त्र। मेरो बाबा त अहिले त हुनुहुन्न, होइन? मेरो बाबा जो हुनुहुन्थ्यो उहाँ चाहिँ त्यो जमानाको 9 क्लास पढेको एउटा असाध्यै स्वतन्त्र विचारधाराको हुनुहुन्थ्यो। मेरो बाबाले मेरो परिवारमा इभन मेरो दाजुहरूले मेरो दिदी बहिनीहरू कसैले पनि तिमीले यो यस्तै गर्नुपर्छ भने हामीले रोकटोक थिएन। यदि मेरो बाबाले त के भन्नुहुन्थ्यो भने तिमी क्रिस्चियन भएर तिमीलाई राम्रो हुन्छ भने मलाई समस्या छैन भन्नुहुन्थ्यो। कहिले पनि त्यो त्यो हामीलाई अवरोध आएन, विरोध आएन, कहिले पनि आएन।
0: र तपाईँ राजनीतिमा हुनुहुन्थ्यो, त्यो कुराले त केही न केही कुराहरू ल्यायो होला?
1: त्यो त्यो अलिकति विरोधाभासको कुरा त जहाँ पनि हुन्छ, होइन? तर त्यसलाई चाहिँ इग्नोर गरे हो।
0: तपाईँले राजनीति पछि छोड्नु भयो कि?
1: मैले पूर्ण रूपमा छोडे,
0: प्रभु पाइसकेपछि
1: मैले पूर्ण रूपमा त्यो छोडे। त्यो मेरो निम्ति चाहिँ होइन भन्ने मलाई आफूलाई फिल भयो। यद्यपि म केही व्यक्तिहरूसँग सम्बन्धमा छु भन्नाले सम्पर्कमा छु, होइन? सँगै रान्ति गरेको साथीहरूसँग सम्पर्कमा त छु, तर त्यो नै मेरो निम्ति हो भनेर चाहिँ 100% चाहिँ छैन। किनभने परमेश्वरको बोलाहट अर्कै छ अनि त्यो बाटो अलिकति फरक जस्तो लाग्यो, त्यो कारणले म अहिले चाहिँ छैन।
0: फरक प्रकारले बसेर पनि हामीले राजनीतिमा सहायता गर्न सक्छौँ
1: भन्ने कुरा चाहिँ मैले महसुस गरेँ, होइन? 100% झण्डै बोकेर हिँड्नुपर्छ भन्ने चाहिँ
0: होइन। जस्तो तनुजाजी हजुरले भन्नुभयो कि जुन ठाउँमा हजुर जबको लागि जानुभएको थियो त्यहाँको स्टुडेन्टहरूको कपाल काट्थे म भन्नुभयो, होइन? हजुरलाई पहिल्यैदेखि नै यो श्रृङ्गारमा यो हुन्छ नि मानिसहरूलाई चटक्क बनाउनेमा त्यो रहर थियो अथवा कसैले यो गर्नुपर्छ भन्ने थियो? त्यो समयमा त पार्लर अथवा भनौँ यो सलोनहरूको त्यति धेरै उ त थिएन होला।
1: यो यस्तो हो, कस्तो भने हजुरको अब यो सौन्दर्य उसमा पनि दुईटा विधा हुन्छन्, होइन? एउटा चाहिँ पूरै रूपमा ब्युटिसियन भन्ने बुझिन्छ, अर्को चाहिँ हेयर ड्रेसर भन्ने बुझिन्छ। मलाई चाहिँ कस्तो छ भने मेरो बाबाले कपडा सिलाउने, उहाँले लुगा काट्ने, होइन? अनि त्यो काट्दाखेरि त कैची चलाएको देखेर मलाई पनि चलम चलम लाग्ने क्या। अनि त्यसो हुँदाखेरि चाहिँ मैले त्यो मेरो बाबाको कपडा काट्ने कैचीले चाहिँ म त्यहाँ छिमेकी बहिनीहरूको कपाल काट्थेँ। आफूभन्दा सानो
0: हजुरले चाहिँ कपडा नकाटिकन कपाल काट्थे,
1: कपाल काट्थे, तर उता गइसकेपछि पनि त्यसरी कपाल काट्थे म नसिकिकन पनि। अनि यस्तो अब त्यो बेला र अहिलेकोमा त धेरै अन्तर छ, एकदमै एकदमै अन्तर छ। त्यतिखेर छिटो फिटो थियो, होइन? अनि अब जस्तै अब मैले जति बेला मैले सिकेँ त्यतिखेर पनि परिवारबाट त के सिकेको होला, यो के गरे होला भन्ने थियो। मतलब यो व्यवसायलाई त्यति राम्रो दृष्टिकोणले हेरिँदैन थियो, होइन? आए त्यो कपाल काटेर कहाँ जीविका चल्छ, पार्लर चलाएर कहाँ जीविका चल्छ र भन्ने एउटा थियो। तर अब अहिले त धेरै एडभान्स भइसक्यो नि त, होइन? अब हरेकको हातमा एउटा सिट छ। त्यो बेलाको र अहिलेमा त धेरै आकाश जमिनकै फरक देख्छु म त
0: छ पनि, होइन? पहिलाको समय र अहिलेको समयमा यो ब्युटिसियनहरूलाई अथवा भनौँ यो पार्लरहरूलाई हेर्ने दृष्टिकोण पनि फरक छ। हजुरको चाहिँ यो सम्बन्धित जोस त्यसरी काट्दा काट्दै नै म चाहिँ गर्न सक्छु यो पेसा भन्ने लाग्यो। हुन त हरेक नारीलाई एउटा सुन्दरी चटक्क पर्न त मन लाग्छ, तर अब यो व्यवसाय नै म छान्छु भन्ने एउटा कुनै
1: होइन नि। यो चाहिँ मेरो योजना नै थिएन, मैले अघि नै भनिहालेँ नि, होइन? यो चाहिँ मेरो कुनै योजना होइन। म एउटा हेयर ड्रेसरै बन्छु, पार्लरै चला

0: भन्ने योजना नै होइन मेरो, त्यो एकदमै मेरो आफ्नै योजना र परमेश्वरको योजनामा एकदमै फरक थियो त्यो मेरो। यो चाहिँ एउटा भनौँ न, म कहिले कहिले भन्ने गर्छु, यो चाहिँ मेरो अप्सनको रूपमा आएको कुरा हो भन्छ।
1: हजुरलाई चाहिँ के भन्नु भन्थ्यो त्यो टाइममा, म के बन्छु भन्ने एउटा कुनै लक्ष्य?
0: मेरो चाहिँ यस्तो थियो, मेरो चाहिँ लयर बन्ने इच्छा थियो, अनि मैले आइएल पनि पढेँ, आइएल पनि पढेँ, तर अब धेरै कुराहरू भयो जीवनमा, तर आफूले सोचेको जस्तो
1: परमेश्वरको योजना यता थियो
0: त्यो त हुँदैन नि त, त्यो भएन।
1: परमेश्वरको योजना जता थियो तपाईँ त्यही नै सफल हुनुहुन्छ।
0: हजुर
1: तनुजाजी पहिला चाहिँ कतिको आफू चटक्क परेर हिँड्नुहुन्थ्यो, कतिको?
0: म एकदमै यो सौन्दर्यमा ध्यान नदिने मान्छे, म अहिले पनि त्यति साह्रो म दिदिनँ होइन, त्यति साह्रो एकदमै मेकअपै गर्नुपर्छ भन्ने प्रकारको मान्छे होइन, त्यति म अहिले पनि म त्यति साह्रो हुँदिनँ, प्रेजेन्टेबल चाहिँ हुनुपर्छ है भन्ने चाहिँ मलाई लाग्छ।
1: पहिलाको आमा दिदी बहिनीहरू नारीहरूमा होइन त्यो सुन्दरताप्रतिको चासो जुन प्रकारको हुन्छ नि, गर्नुपर्छ भन्ने चेतना कतिको थियो र अहिलेको नारीहरूमा के पाउनुहुन्छ?
0: यस्तो हो, चेतनै नभएको त होइन हाम्रो आमा दिदी बहिनीहरूको बीचमा होइन, जस्तै अब त्यतिखेर पनि त कपालमा तोरीको तेल लाउनु पर्छ, तेल लगाएर कपाल राम्रो हुन्छ भन्ने त चेतना नभएको नि त त्यो हुँदैन नि त, चेतना त थियो,
1: तरिका
0: प्रविधि फरक थियो, प्लस उहाँहरूले समय पनि त पाउनुहुन्थेन नि त, यतिको धेरै एजुकेसन पनि त थिएन नि होइन, अब त्यो बेलामा
1: थिएन,
0: किनभने तपाईँको मैले नै अनुभव गर्दाखेरि तपाईँको बाहिर निस्केर हिँड्नु भनेको चाहिँ अलिकति कठिन होइन, घरको काम भयो, अब विद्यालय त समयमा जान पाउँदैन थियो हाम्रा दिदी बहिनीहरू भनेदेखि, त्यो मेकअप गर्ने कपाल गर्ने त्यो त समय हुन्थेन, तर म के भन्छु भने सुन्दर हुनु भनेको लाली पाउडरै घस्नुपर्छ भन्ने होइन, सुन्दर हुनु भनेको चाहिँ आफूलाई सफा सुग्घर राख्नु हो, किनभने परमेश्वरले अघिबाटै नै हामीलाई सुन्दर तरिकाले बनाउनु भएको छ, त्यो परमेश्वरले दिनुभएको सुन्दरतालाई हामीले निरन्तरता दिने मात्रै हो।
1: जो बाइबलमा पनि धेरैवटा ठाउँहरूमा नारीहरूलाई चाहिँ होइन, जस्तो रेबिकालाई भयो, सारालाई भयो, एकदमै सुन्दरी थिइन्, एकदमै सुन्दर छिन् भनेर नारीहरूलाई त त्यसरी प्रेजेन्ट गरेको हामी देख्छौँ होइन, तर यो सौन्दर्यसँग सम्बन्धित कुरा चाहिँ कहाँ चाहिँ गएर रिलेट गर्नुहुन्छ तपाईँ, कुन चाहिँ खण्डमा कुन चाहिँ नारीमा गएर रिलेट?
0: म चाहिँ यो सौन्दर्यताको कुरालाई चाहिँ नि बहादुरीसँग पनि म दाँच्छु, सौन्दर्यताको कुरालाई कन्फिडेन्टको कुराहरूसँग पनि म दाँच्छु, सौन्दर्यताको कुरालाई एउटा के भन्छ आत्मविश्वासको रूपमा पनि मैले हेर्छु, किनभने जस्तै एस्तरको कुरा गर्दाखेरि होइन, हिजो मात्रै हामीले चर्चमा त्यो सुन्दै थियौँ भने एस्तरको कथाको विषयमा होइन, एस्तरले चाहिँ आफूले आफूलाई कसरी कन्फिडेन्ट गर्यो होइन, एउटा आफूलाई रानी भएर पनि होइन, उसले कसरी उपवास बसेर होइन राजाको निम्ति खडा भएर चाहिँ त्यहाँनिर काम गरेको हामी एस्तरको पुस्तकमा हामी पढ्छौँ।
1: सौन्दर्यताको विषयमा नि थुप्रै लेखेको छ, राजाकोमा जानुभन्दा अगाडि उसको सौन्दर्य पनि,
0: हजुर हजुर, आफू कति सुन्दरी, एस्तर कति हामी कल्पना गरौँ, एस्तर कति सुन्दरी थियो होला, सारा कति सुन्दरी थियो होला होइन, अहिले अब भिडियोहरूमा हेर्ने त त्यो त काल्पनिक हो नि त
1: होइन,
0: तर म चाहिँ त्यसरी हेर्छु, के भन्छ सौन्दर्यता आफैमा नराम्रो कुरा होइन, सौन्दर्यताले कुनै प्रकारको विकृति ल्याउने कुरा होइन, तर यसलाई हामीले कसरी पक्रिराखेका छौँ, कसरी अपनाइरहेका छौँ भन्ने कुरा चाहिँ प्रमुख कुरा हो जस्तो लाग्छ मलाई,
1: एकदमै राम्रो कुरा। र अर्को कुरा चाहिँ नि तनुजाजी, जस्तो हामी इसाई नारीहरू हाम्रो मण्डलीहरूमा श्रृङ्गारै गर्नुहुन्न भन्ने शिक्षा त होइन, तर यो बाहिरी सुन्दरतालाई भन्दा भित्री सुन्दरतालाई बढी महत्व दिनुपर्छ, बाहिरी सुन्दरता त यो भन्ने किसिमको कुराहरू हुन्छ, हजुरले चाहिँ कसरी हेर्नुहुन्छ यो कुरालाई?
0: यो अलिकति गहन प्रश्न हो, मैले अघि बाटोमा आउँदै गर्दाखेरि पनि मलाई यो प्रश्न अवश्य आउँछ भन्ने मलाई लागेको थियो, तर म चाहिँ के भन्छु भने बाहिरी सुन्दरता छिडीको, बाहिरी सुन्दरता भनेको बिलाइ जाने एउटा कुरा हो, सर्टेन एजमा गएर त्यसको अन्त्य पनि हुन्छ, तर भित्री सुन्दरता जो चाहिँ परमेश्वरले हामीलाई दिनुभएको छ नि, त्यो चाहिँ कहिले पनि नष्ट हुन्न के, तपाईँले जे क्यारी गर्नुहुन्छ नि त्यो कसैबाट चोरेर कसैले चोरेर लाने कुरा होइन नि, होइन पर भित्री सुन्दरता भनेको चाहिँ त्यो तपाईँको हृदय सफा हुनु पर्यो, तपाईँको हृदय राम्रो हुनु पर्यो, यस अफकोर्स हृदयको कुरालाई कसैले पनि देख्न सक्दैन जाँच्न सक्दैन, तर तपाईँको हृदय सफा छ भने तपाईँको अनुहारमा त्यतिकै सुन्दरता आउँछ नि, त्यसलाई हामीले लिपपोत गर्नुपर्ने आवश्यकता नै हुँदैन। त्यो भन्नुको मतलब चाहिँ हामी चाहिँ होइन मुखै नदिकन बाहिर निस्किनु पर्छ होइन भन्ने कुरा चाहिँ होइन है, फेरि
1: र बाइबलले बाहिरी सुन्दरता गर्दै नगर्नु पनि त
0: भनेको छैन, त्यसमा कुनै रोकटोक पनि छैन।
1: एउटा उदाहरण मात्रै हो कि जसरी तिमीहरू बाहिरी सुन्दरतामा सुन्दरी देखिनको लागि मेहनत गर्छौ त्यसरी नै आत्मिक रूपमा पनि गर, क्षणिक कुराको लागि त तिमीहरू यति धेरै मेहनत गर्छौ भने त्यो अनन्तताको लागि हुने सुन्दरतामा अझै बढी गर भनेर एउटा उदाहरण मात्रै दिएको जस्तो लाग्छ।
0: त्यो चाहिँ बाइबलमा जुन कुराहरू लेखेको छ नि त्यस अकाट्य छ, त्यसलाई हामीले काट्नै सकिँदैन, बाइबलको कुरालाई हामीले त्यसको विरुद्धमा खडा हुनै हुँदैन। तर मैले अघि नै पनि भने नि बाहिरी सुन्दरता त छेडेको हुन्छ, भित्री सुन्दरता जुन परमेश्वरले दिनुभएको छ त्यो चाहिँ कसैले चोरेर लाने कसैले नष्ट गर्ने कुरा चाहिँ हुँदैन,
1: पक्कै पनि पक्कै पनि। र परमेश्वरले पनि यो कुरालाई एकदमै जोड दिनु भएको छ। तर कति धेरै आमा दिदी बहिनीहरूमा चाहिँ यो के छ भन्दाखेरि चाहिँ हामी चाहिँ बाहिरी सुन्दरता नै गर्नु हुँदैन, हामीले बाहिरी श्रृङ्गारै गर्नु हुँदैन, हामीले होइन यो लिपस्टिक लाउनु हुँदैन, हामीले क्रिमहरू लाउनु हुँदैन भन्ने यो गलत प्रकारको ऊ पनि छ। त्यसलाई लाउन मन छैन भने त जस्तो तनुजाजी आफै पनि सलुनमा काम गर्ने व्यक्तिले नै भनिसक्नु भएको छ कि तपाईँहरूले लाउनै पर्छ भन्ने छैन, तर लाए पनि त त्यो पाप होइन नि त, होइन
0: यस्तो परमेश्वरले मानिसहरूलाई विभिन्न प्रकारको एउटा सिप दिनुभएको छ, त्यो जति पनि सिपहरू छ त्यो परमेश्वरबाट आएको कुरा हो, किनभने उहाँ आफै सृष्टिकर्ता होइन, उहाँले नयाँ नयाँ आइडियाहरू इनोभेसन पनि गर्नुहुन्छ, हाम्रो परमेश्वर त्यस्तो परमेश्वर हुनुहुन्छ। तर म के भन्छु भने लाउनै हुँदैन, यो लायो भने चाहिँ यस्तो हुन्छ भन्ने कुरा होइन, जसरी बाइबलमा लेखिएको छ कि खानेले नखानेलाई चाहिँ हे प्रकारले नहेरोस् भनेर, परमेश्वर आफैले त कसैको जज गर्नु भएन भने हामी को हौं र जज गर्ने, होइन फलाना यस्तो भन्ने कुरा हुँदैन। यदि लाउने इच्छा छ श्रृङ्गार गर्ने इच्छा छ भने गर्दा राम्रो नि, गर्दा राम्रो नि, किनभने बाटोमा फालिएको एउटा ढुङ्गालाई टिपेर ल्याएर हामीले एउटा धुई पखाली गरेर होइन जब पलिस गर्छौ नि त्यो ढुङ्गामा भिन्दै प्रकारको सुन्दरता आउँछ, तर त्यो ढुङ्गालाई हामीले त्यतिकै फालिदियो भनेदेखि त्यो ढुङ्गाको सुन्दरता त हुँदैन नि, होइन। हाम्रो म चाहिँ त्यही भन्छु हामीले हामीलाई अप टु डेट राख्नु पर्यो, होइन आफ्नो पर्सनालिटीमा ध्यान दिनु पर्यो र प्रेजेन्टेबल हुनु पर्यो, त्यही नै हो सुन्दरता भनेको।
1: पक्कै पनि, र अहिलेको समयमा त अब त्यस्तो खालको खासै देखिँदैन, मण्डलीको आमा दिदी बहिनीहरू पनि अलिकति चपटक्क परेर हिँड्ने कति हामी देख्छौँ, त्यो खालको देखिँदैन। अघि हजुरले भनेको जस्तो जसले आफूलाई एउटा चिटिक्क बनाउनुहुन्छ, चिटिक्क नबन्नेहरूले अथवा भनौँ त्यसो त्यो मेकअप नगर्नेहरूले चाहिँ त्यो छदृष्टिले चाहिँ हेर्नु भएन। अहिलेको समयमा नारीहरूलाई कतिको सचेत देख्नुहुन्छ, यो जो आफूलाई सिँगार्ने कुराहरूमा आफूलाई बनाउने कुराहरूमा कतिको आउनुहुन्छ हजुरकोमा चाहिँ, भनौँ न के एउटा के लिएर आउनुहुन्छ, के उद्देश्य लिएर आउनुहुन्छ, हुन त पार्लरमा आउँदा सुन्दरी हुन नै आउने हो होइन, पहिलाको समयमा चाहिँ देख्दाखेरि चटक्क पर्ने एउटा वाउ भन्ने हिसाबले मात्रै आउनुहुन्थ्यो भने अहिले चाहिँ कतिको सचेत हुनुहुन्छ आफ्नो स्किनदेखि लिएर, होइन यो चाहिँ हेल्दी पनि हुनुपर्छ, यो राम्रो पनि हुनुपर्छ, यो अलिकति क्वालिटी हुनुपर्छ भन्ने कुरामा कतिको सचेत हुनुहुन्छ आमा दिदी बहिनीहरू?
0: यो प्रश्न एकदम राम्रो प्रश्न गर्नुभयो तपाईँले। म चाहिँ के भन्छु भने अहिलेको अहिले हाम्रो जुन समयमा हामी छौँ, जुन दौरमा हामी छौँ नि, यो दौड यो समय भनेको चाहिँ यति साह्रो एडभान्समेन्टको समय हो नि, होइन यो चाहिँ टेक्निसियनलाई भन्दाखेरि पनि हाम्रो के भन्छ ग्राहकहरूलाई थाहा छ क्या, यो प्रोडक्ट यस्तो हो, यो सर्भिसमा यस्तो हुन्छ, उहाँहरूलाई थाहा छ अहिलेको समय चाहिँ त्यस्तो। तपाईँको आजभन्दा 5 वर्ष अगाडिको समय र अहिलेको समयमा धेरै फरक छ, एकदम धेरै चेतना छ, एकदमै धेरै चेतना छ, फेसन प्रति सुन्दरताको प्रति एकदमै चेतना छ, उहाँहरूलाई सचेत हुनुहुन्छ उहाँहरू।
1: जस्तो पहिलाको समयमा चाहिँ जुनसुकै गरिदिनुहोस् तर मलाई राम्री बनाइदिनुहोस् भन्ने खालको, होइन
0: त्यो भन्दाखेरि पनि यस्तो थियो, अब कतिलाई चाहिँ अब त्यति साह्रो नलेज
1: हुँदैन
0: होइन, तर अहिले त एकदमै धेरै नलेज छ, किनभने अब तपाईँको इन्टरनेटको जमाना छ नि त, अब जो कोहीले पनि फेसबुक चलाइराखेको हुन्छ, जो कोहीले पनि युट्युबहरू हेरिराखेको हुन्छ, उहाँहरू धेरै सचेत हुनुहुन्छ, जुन चाहिँ राम्रो कुरा पनि हो क्या, किनभने हामी टेक्निसियनहरूलाई चाहिँ नयाँ कुराहरू सिक्ने मौका हुन्छ क्या,
1: मौका हुन्छ हजुर। त्यसरी पनि अगाडि जोस् उहाँहरूसँग अझै त्यो गर्नको लागि सजिलो पनि भयो होइन। म चाहिँ हजुरकोमा जस्तो उदाहरणको लागि म आएँ भने मेरो स्किन चाहिँ यस्तो टाइपको छ, मलाई यो खालको गरिदिनुहोस् अथवा म स्किन ग्लोको लागि आएको अथवा योको लागि आएको अथवा त्यो भनिदियो भने चाहिँ हजुरहरूलाई पनि सजिलो हुने हो।
0: त्यो भन्दाखेरि पनि यस्तो हो, जस्तो तपाईँ आउनुभयो होइन, तपाईँ कुनै एउटा स्किन ट्रिटमेन्टको लागि आउनुभयो या त हेयर ट्रिटमेन्टको लागि आउनुभयो भनेदेखि तपाईँको कुराहरू हामीले सुन्नुपर्ने हुन्छ, तपाईँको समस्या के हो, तपाईँ कस्तो खालको प्रडक्टहरू युज गर्नुहुन्छ होइन, अनि तपाईँले अहिले के गरिराख्नु भएको छ, त्यो कुराहरू हामीले सुन्ने हो, त्यसपछि हामीले हाम्रो कुराहरू भन्छौ, अनि तपाईँको कुरा र हाम्रो कुरालाई मिश्रण गरेर चाहिँ समाधानको बाटो निकाल्छौँ हामीले। किनभने यो चाहिँ यस्तो हो, जस्तो हस्पिटलमा जाँदाखेरि अहिले हामीले विशुद्ध यो पार्लरकै कुरामा मात्रै हामी गरिरहेको छौँ, जस्तो हस्पिटलमा जाँदाखेरि तपाईँको समस्या जे छ त्यही कुरा तपाईँले डक्टरलाई भन्नुहुन्छ, अनि डक्टरले चाहिँ उपायहरू बताइदिनुहुन्छ नि त, तपाईँले यस्तो गर्नुपर्छ यस्तो, अनि पार्लरमा पनि त्यही हो, जस्तो तपाईँको कपालको समस्या छ भने तपाईँको कपालमा धेरै झर्ने अथवा चायाहरू पर्ने होइन त्यस्तो छ भने, ड्राई हुने त्यस्तो छ भने, पहिले तपाईँको कुरा सुन्नु पर्यो, सरी तपाईँले के प्रडक्टहरू युज गरिराख्नु भएको छ, तपाईँले नियमित के गर्नुहुन्छ भन्ने कुराहरू चाहिँ पहिले सुन्नु पर्यो, त्यसपछि चाहिँ हामी हाम्रो कुराहरू बताउँछौँ।
1: पहिला चाहिँ आउनु भएको क्लाइन्टहरूको समस्याहरूलाई सुनेर त्यस पछाडि समाधान गर्नुहुन्छ। निकै लामो समयदेखि नै तपाईँहरूकोमा नियमित क्लाइन्टहरू आइ नै रहनु भएको छ, पुरानोहरू एकदमै लामो समय रेगुलरली आइरहनुहुन्छ अथवा आउने जाने त्यो नै भइरहेको छ।
0: यस्तो हुन्छ, केही केही मेरो हाम्रो क्लाइन्टहरू नियमित रूपमा आउने पनि हुनुहुन्छ, केही नयाँ पनि हुनुहुन्छ होइन, केही अब देश छोडेर पनि जानुभएको छ, त्यो त्यस्तो छ।
1: र तपाईँहरूको जुन सलोन छ, यो न्यू क्रिएसन सलोन चम्सी खेलको कुन ठाउँमा ठ्याक्कै?
0: यो हाम्रो चाहिँ ठ्याक्कै ठाडो ढुङ्गामा छ,
1: ठाडो ढुङ्गामा छ। त्यहाँ चाहिँ के गर्नुहुन्छ तपाईँहरूले? जस्तो अहिले हामीले कुराकानी पनि यो सौन्दर्यसँग गरिरहेका छौँ होइन, यति धेरै कुराकानी गरिसक्यौँ, अब हाम्रो श्रोताहरूलाई लाग्न सक्छ न्यू क्रिएसन सलोनले के गर्छ त, कतिजना त त्यहीको एरियाको पनि हुन सक्नुहुन्छ होइन, त्यो कारणले के गर्नुहुन्छ त्यहाँ, तपाईँहरूको सर्भिस कस्तो छ होइन, कसरी त्यहाँ आउन सकिन्छ, के छ तपाईँहरूको पेज छ के छ?
0: हाम्रो यस्तो छ, न्यू क्रिएसन सलोन झम्सीखेल को ठारडुङ्गामा छ, हामीले त्यहाँनिर साधारण थ्रेडिङदेखि लिएर बडीको सर्भिसहरू हामी सबै गर्छौँ, हेयरको त भइहाल्यो होइन, फेसियलहरू, मेनिक्योर पेडिक्योर, मेकअपहरू हामी गर्छौँ। आउने भनेको चाहिँ फोनको मार्फतबाट, हाम्रो फेसबुक इन्स्टाग्रामको मार्फतबाट, अनि गुगल म्याप हेरेर हाम्रो
1: न्यू क्रिएसन सलोन नै छ,
0: हजुर, न्यू क्रिएसन नेपाल भनेर इन्स्टाग्राम र फेसबुकमा छ, त्यहाँनिर चाहिँ यहाँहरूले एउटा बटरफ्लाईको पिक्चर देख्नुहुन्छ, त्यो चाहिँ हाम्रो लोगो हो, त्यो बटरफ्लाईको चाहिँ एउटा मिनिङ पनि छ, जसरी एउटा पुतली चाहिँ होइन स्वतन्त्र भएर उड्न सक्छ नि, हामी स्त्री जातिहरू पनि स्वतन्त्र भएर उड्न चाहन्छौँ र परमेश्वरको आराधना गर्न सक्छौ भनेर त्यो एउटा लोगोको अर्थ राखिएको छ। यहाँहरूले हाम्रो पेजमा गएर भिजिट गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, यहाँहरूको सुझाव पनि दिन सक्नुहुन्छ है,
1: यदि आउन चाहनु भने बुक पनि गर्नु,
0: यदि आउन चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 5454268 त्यहाँ फोन गरेर पनि आउन सक्नुहुन्छ, पेजमा म्यासेज गरेर अथवा इमेल गरेर पनि आउन सक्नुहुन्छ।
1: समयसँगै अहिलेको समयमा हजुरले भनेको जस्तो सलोनहरूमा पनि एडभान्सहरू हुँदै पेजका कुराहरूले, सोसियल मिडियाको कुराहरूले पनि सहजता पक्कै पनि भएको छ हजुरहरूलाई। र जस्तो अब हजुर चाहिँ यो पार्लरमा मात्रै नभइकन एउटा व्यवसायी नारी हुनुहुन्छ, हजुरको एउटा परिवार पनि छ होइन, परिवारमा हुनुहुन्छ, मण्डलीको सेवकाई छ, यो सबै कुरालाई चाहिँ कसरी म्यानेज गरिरहनु भएको छ? पार्लर त बिहानदेखि बेलुकासम्म खोल्यो भने पनि व्यस्त हुने ठाउँ हो नि त होइन,
0: यस्तो हो, व्यस्तताको बावजुद पनि समय व्यवस्थापन गर्न चाहिँ हामीले सिक्नुपर्छ, त्यो एउटा हजुर नारीको एउटा गुण पनि हो, किनभने नारी नारी मात्र हुँदैन, एउटा श्रीमती आमा बुहारी होइन को भूमिका हामीले निभाउनुपर्छ। त्यसको हुँदाखेरि पनि हामीले समयलाई चाहिँ व्यवस्थापन गर्न जान्नुपर्छ र त्यो मैले गरेको छु जस्तो मलाई लाग्छ।
1: र हजुर अब कसैको श्रीमती हुनुहुन्छ होइन, आमा हुनुहुन्छ, एउटा मण्डलीको सदस्य हुनुहुन्छ, पार्लरको त एउटा सलोनको त ओनरै हुनुहुन्छ होइन, थुप्रै तपाईँको अन्डरमा रहेर काम गर्ने दिदी बहिनीहरू त्यहाँ हुनुहुन्छ होइन, यो सबै कुराहरू गरिरहँदा फेरि होइन जस्तो एउटा नारीले चाहिँ आफूलाई सक्षम बनाउनको निम्ति सबल बनाउनको निम्ति एउटा व्यवसाय अथवा बाहिर काम पनि गर्नुपर्दो रहेछ भन्ने लाग्छ। कतिजना त घरमै हुनुहुन्छ नि त होइन, आमा भइसके म श्रीमती भइसके म सेवकाई छ, अब बाहिर किन जानु परेर मैले किन आर्थिक रूपमा आर्जन गर्नु परेर भन्नेहरू पनि हुनुहुन्छ होइन।
0: म तपाईँको प्रश्नमा एउटा कुरा चाहिँ के भन्नु मन लाग्यो भने मेरो स्टाफहरू जो हुनुहुन्छ नि उहाँहरू मेरो अन्डरमा हुनुहुन्न, हामी सहकर्मी है, म त्यसरी कति राम्रो। अनि अर्को कुरा तपाईँको प्रश्नमा चाहिँ म के भन्न चाहन्छु भने हामी विवाह गर्दैमा हाम्रो करियर सकिँदैन कि सकिँदैन, हामी कसैको बुहारी हुँदैमा हाम्रो करियरको एन्ड हुँदैन, आमा हुँदैमा हाम्रो करियरको एन्ड हुँदैन, किनभने जति हामीले आफूले आफूलाई म्यानेज गर्न सके नि त्यति नै हामी निखारिन्छौँ क्या। सुन पनि त आगोमा नराखिकन टल्किँदैन नि होइन, स्त्री जाति भनेको चाहिँ हामी स्पेसली होइन, हामी चाहिँ जति सङ्घर्षमा हामी हुन्छौँ, जति हामीले सङ्घर्ष गरिरहेछौँ हामी त्यति खारिन्छौँ क्या, हाम्रो जिम्मेवारीमा निखारपना आउँछ, हाम्रो काममा निखारपना आउँछ। जब च्यालेन्जलाई होइन चुनौतीलाई हामी स्वीकार गर्न सक्छौँ नि, त्यो चुनौतीले चाहिँ हामीलाई निखार्छ कि नयाँ कुराहरू सिक्छौँ। म चाहिँ के भन्छु भने घर घरभित्रको जिम्मेवारी सँगसँगै बाहिरले बाहिर आफूले आफूलाई चाहिँ प्रस्तुत गर्न सक्यो भने त्यो चाहिँ असाध्यै राम्रो। तर मैले अघि नै भने नि विवाह गर्दैमा हाम्रो करियरको अन्त्य हुँदैन, आमा हुँदैमा करियरको अन्त्य हुँदैन। जस्तो मैले पार्लर सिक्दाखेरि मेरो छोरा चार पाँच वर्षको थियो,
1: नारीमा एउटा इच्छा हुनु पर्यो,
0: इच्छा हुनु पर्यो, अनि त्यसपछि आएर तपाईँको परिवारको सहयोग र सपोर्ट हुनु पर्यो, अनि त्यसपछि आएर घर परिवारले पनि बुझिदिनु पर्यो। त्यो भन्दैमा फेरि यदि इच्छा छैन भने त त्यो हुँदैन, तर सबभन्दा पहिले त आफू तृषित हुनु पर्यो, भोको हुनु पर्यो, र म के गर्न सक्छु, ममा के गुण छ भन्ने कुराको आत्मविश्वास पनि हुन पर्यो।
1: र कतिपटक हाम्रो आमा दिदी बहिनीहरूमा चाहिँ के देखिन्छ भन्दाखेरि चाहिँ अब मलाई ऊ भएन, मसँग यो खुबी त थियो अथवा ममा यो रहर त थियो, तर अब परिवारले सपोर्ट गर्दैन अथवा समाजले के भनेर हेर्छ भन्ने कुराहरू होइन, मेरो श्रीमानले कमाइरहनु भएको छ, मलाई पुगिरहेको छ होस् भनेर आफ्नो यत्तिकै कुराहरू राख्नुहुन्छ नि त होइन। अघि हामीले सुरुवातमा कुराकानी गरेका थियौँ, एउटा श्रीमती अथवा एउटा नारी चाहिँ सहयोगी पनि हो भनेर होइन, यो चाहिँ सहयोगीको रूपमा चाहिँ हेर्नुपर्दा चाहिँ आर्थिक रूपमा पनि त सहयोगी बन्न सकिन्छ नि त होइन।
0: हजुर हजुर, यो यस्तो जस्तै अब यहाँले अघि भन्नुभयो नि, जुन कुरा यहाँले उल्लेख गर्नुभयो मैले त्यसलाई नै जोड्न चाहे। अब पहिला हाम्रो आमाहरूको पालामा जुन एउटा सोसियल एउटा प्रकारको भ्यालुज थियो होइन, त्योभन्दा त हाम्रो अहिले त धेरै एडभान्स भइसकेको छ नि त। जस्तै एकजना क भन्ने स्त्री जातिसँग एउटा कुनै केही काम गर्ने एउटा क्षमता छ भने उसले आफ्नो रालाई प्रष्ट गर्ने क्षमता पनि हुनु पर्यो, भन्नु पर्यो होइन। अनि त्यसपछि मात्रै जब उनले एक स्टेप लिन्छन् नि, दसवटा स्टेपहरू चाहिँ थपिँदै आउँछ कि। अनि म के मैले यसमा चाहिँ के जोड्न चाहे भनेदेखि, भौतिक रूपमा होइन पारिवारिक कुराहरूमा मात्रै होइन, एउटा महिलाले चाहिँ घर पनि चलाउन सक्छ. अहिले त अब जमाना धेरै फरक भइसक्यो नि, होइन घर मात्रै होइन, उसले त एउटा राष्ट्र नै चलाउन सक्ने क्षमता भएको छ नि त. सहयोगी भन्ने बित्तिकै सबै कुरामा सहयोगी हुन सक्छ नि. 50-50 जमाना आइसक्यो, अहिले त 33% त होइन नि त, होइन. अनि अर्को कुरा चाहिँ म केमा जोड दिन चाहन्छु भने हरेक नारी जाति इन्डिभिजुअल चाहिँ आर्थिक रूपमा सबल हुनुपर्छ, शैक्षिक रूपमा त सबल हुनुपर्छ नै पर्छ, प्लस आर्थिक रूपमा सबल हुनुपर्छ. जब एउटा नारी आर्थिक रूपमा सबल हुन्छन् नि, तिनले सबै कुराहरूको सामना गर्न सक्छन् क्या. जब उनलाई 100 रुपियाँ चाहिँदाखेरि श्रीमानसँग हात फैलाउनु पर्दैन, परिवारसँग हात फैलाउनु पर्दैन, पर्दैन, त्यहाँबाटै उनको विकासको सुरुवात हुन्छ. जब एउटा नारी चाहिँ शैक्षिक रूपमा, सामाजिक रूपमा, आर्थिक रूपमा सबल हुन्छन्, परिवार नै सबल हुन्छ
1: एकदमै. र अर्को कुरा चाहिँ तनुजाजी चाहिँ नारी भएर पनि यहाँसम्म यति धेरै काम गर्नुभएको छ, होइन, परिवारलाई म्यानेज गर्नुभएको छ मण्डलीमा, सेवकाईमा, होइन, प्लस यो न्यू क्रिएसन सलुनलाई खडा गरेर यहाँसम्म एउटा भनौँ न महत्वपूर्ण जिम्मेवारीको ठाउँमा आउनु भएको छ र नारी भएरै गरिरहनु भएको छ नि त. कहिले भनौँ न कहिले काहीँ म नारी नभएर पुरुष भइदिएको भए म अझै गर्न सक्थे भन्ने छ कि हजुरलाई होइन म नारी भएर नै गर्न सकेँ भन्ने लाग्छ?
0: पहिलो कुरा त माया मैले धेरै गरेको छैन, काम गर्न सुरुवात मात्र गरिरहेको छु, सिक्दैछु अझै, होइन,
1: हामीले हेर्दा चाहिँ धेरै नै गरेको देख्छौँ हामी,
0: सिक्दैछु, होइन. तर मलाई कहिले पनि मलाई लाग्दैन म छोरी नभएर छोरा भइदिएको भए हुन्थ्यो भन्ने मलाई लाग्दैन. मलाई कहिले
1: कहिले नारी भएको कारणले गर्दा केही त्यस्ता नारी भएको मात्रै भएको कारणले गर्दा चुनौती
0: त अवश्य हुन्छ, छोरा मान्छेहरूलाई पनि त छ नि त चुनौती त, चुनौती त अवश्य छ. तर मैले चाहिँ त्यो चुनौतीलाई म एउटा के कुरामा चाहिँ एकदमै गर्व गर्छु भने मलाई परमेश्वरले छोरीको रूपमा बनाउनु भयो, मलाई परमेश्वरले भिन्दै प्रकारको दान र वरदानहरू दिनुभएको छ. त्योभन्दा पनि ठूलो कुरो चाहिँ हरेक संघर्षहरूमा अडिग भएर स्थिर रहने क्षमता चाहिँ मलाई परमेश्वरले दिनुभएको छ. त्यो कारणले मात्रै हो म अहिलेसम्म मैले जे गर्दैछु परमेश्वरको डर र भयमा गरिरहेको छु जस्तो मलाई लाग्छ
1: र सफल पनि हुनु भइरहेको छ.
0: सफल त म भन्दिनँ, होइन, अब के कुरालाई सफल मान्ने के कुरालाई असफल मान्ने, तर एउटा मैले देखेको सफलता भनेको चाहिँ चुनौतीहरूको सामना गर्दै हरेक परिस्थितिमा परमेश्वरसँग स्थिर रहनु, त्यो चाहिँ म सफल मान्छु,
1: आशिषित त मान्नुहुन्छ?
0: म एकदमै आशिषित छु, एकदमै आशिषित छु, र मैले जे गरिराखेको छु त्यसमा गर्व पनि म गर्छु.
1: एउटा नारीले गर्नुपर्ने एकदम महत्वपूर्ण कुरा पनि यही नै हो, होइन. हामीले कुराकानी गर्दै गर्दा चाहिँ हजुरको चाहिँ परिवारमा पनि एउटा सपोर्ट छ, जुन ठाउँमा काम गरिरहनु भएको छ त्यहाँ त हजुर आफै ओनर हुनुहुन्छ. यही पार्लरको विषयमा पनि लिएर हामी कार्यक्रम त अन्ततिर छौँ र पनि अलिकति कुराकानी गर्न मन लाग्यो. अहिलेसम्म पार्लरलाई यहाँसम्म लिएर पुर्याउँदा फेरि केही त्यस्ता चुनौतीहरू केही त्यस्ता कुराहरू त भयो होला, र पनि केही चुनौतीका कुराहरू चाहिँ हजुरले अहिले भन्न सक्नुहुन्छ कस्ता कस्ता चुनौतीहरूलाई सामना गर्नुभयो भने?
0: चुनौती भनेको चाहिँ कस्तो भने अहिले चाहिँ अब नम्बर एक चाहिँ एकदमै धेरै कम्पिटिसन छ, अनि दोस्रो कुरा चाहिँ बजार अस्वस्थ छ आर्थिक रूपमा, होइन, बजार अस्वस्थ छ, त्यसको बावजुद पनि हामीले काम गर्छ. चुनौती भनेको त्यही नै हो हाम्रो, होइन. अनि अर्को कतिवटा कुराहरू चाहिँ हामीले अब भनेको कुराहरू ठ्याक्क हामी गर्न सक्दैनौँ, हामीलाई चाहिने कुराहरू बजारमा नपाइन सक्छ, होइन, त्यही नै हो
1: चुनौती छ. र अर्को कुरा चाहिँ अब जस्तो हजुर अब यो सलोनमा हुनुहुन्छ, ब्युटी पार्लरको तिर हुनुहुन्छ, होइन, जस्तै यसलाई तपाईँ परमेश्वरको वरदान भन्नुहुन्छ कि भन्नुहुन्न? हुन त हामीले यति जस्तोसम्म कुराकानी गरिसक्यौँ, हजुरले परमेश्वरकै कलिङ रहेछ र म यहाँ आएँ भनेर, होइन, धेरै नारीहरू सुनिरहनु भएको छ जसको छोरीहरू पनि हुनुहोला घरमा, बुहारी हुनुहोला, आमा आफै पनि पार्लरमा जाने कि नजाने अथवा मलाई एकदम मन छ अब यसमा चाहिँ मानिसहरूले के भन्नुहुन्छ होला भन्ने व्यक्तिको लागि तपाईँ धेरै ठूलो हुनुहुन्छ, होइन, एउटा ब्युटिसियन पनि परमेश्वर दिन भएको वरदान हो भनेर
0: हजुर
1: भन्न सक्नुहुन्छ? हजुर,
0: म चाहिँ यसलाई के भन्छु भने जब परमेश्वरले आदम र हवालाई सृष्टि गर्नुभयो नि त्यतिखेर परमेश्वरले आफ्नो स्वरूपमा हवालाई जुन प्रकारको एउटा भिन्दै प्रकारको क्षमता दिएर सृष्टि गर्नुभएको थियो हामी त्यतिखेरैदेखि सुन्दर छौँ कि हामी सुन्दर छौँ होइन तर त्यो सुन्दरतालाई परिमार्जन गर्ने मात्रै हो हाम्रो हाम्रो जुन सिप छ त्यो परमेश्वरले दिनुभएको सुन्दरतालाई हामीले परिमार्जन मात्रै गरेको त्यसलाई बदल्न चाहिँ हामी सक्दैनौँ है सक्दैनौँ फेरि
1: र यो चाहिँ परमेश्वरको आशिष पनि हो
0: एकदमै आशिष हो यसलाई म परमेश्वरले दिनुभएको आशिष
1: वरदान पनि हो
0: वरदान पनि
1: र जुन कुरा चाहिँ तपाईँको जीवनमा देखिन्छ पनि होइन जुन काम गरेर हामी एकदमै सन्तुष्ट हुन्छौँ जहाँबाट हामीले परमेश्वरको महिमा गर्न सक्छौँ पक्कै पनि त्यो एउटा वरदान
0: हजुर
1: एकदमै खुसी लाग्यो एक घण्टाको अवधिभरि जति पनि कुराकानी गर्यौँ एकदमै छोटो लाग्यो अझै धेरै कुराकानी गर्ने मन थियो तर समयको एउटा पाबन्दी छ समय मिल्यो भने पछिको दिनहरूमा यो कुरालाई हामी निरन्तरता पक्कै पनि दिने नै
0: छौँ
1: व्यस्तताको बावजुद पनि आइदिनु भयो एकदमै महत्वपूर्ण कुरा र हामीले चाहेको कुरा होइन हाम्रो आमा दिदी बहिनीहरूले चाहेको कुरा सुन्न मन गरेको कुरा आज तपाईँबाट हामीले सुन्न पाएका छौँ परमेश्वरले तपाईँको यो न्यू क्रिएसन सलोनमा लगायत तपाईँको परिवारमा तपाईँको सेवकाईमा तपाईँको टिममा धेरै आशिष दिनु भएको होस् धेरै धेरै धन्यवाद हजुरलाई
0: गुणेश एफएमलाई पनि म व्यक्तिगत रूपमा र मेरो व्यवसायको तर्फबाट धेरै नै धन्यवाद अनि आभार टक्र्याउन चाहन्छु अनि यहाँहरूले मसँग कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ मैले कन्ट्याक्ट नम्बर पनि दिइसकेको छु
1: यहाँ
0: हाम्रो सम्पर्क नम्बर चाहिँ 54 26 218 रहेको छ यहाँहरूले सम्पर्क गर्न सक्नुहुन्छ र यहाँहरू अवश्य एकपल्ट आउनुहोला भ्रमण गर्नुहोला त्यही भन्न चाहन्छु
1: हामी पनि यही नै भन्न चाहन्छौँ तपाईँहरूलाई थप जानकारी चाहियो भने गुड न्युज एफएममा पनि तपाईँहरूले फोन गर्न सक्नुहुनेछ र अब भने हामी कार्यक्रमको अन्तमा आएका छौँ धेरै धन्यवाद दिन चाहन्छु श्रोता तपाईँहरूले एक घण्टा अवधिभरि सुनेर साथ दिनुभयो आगामी दिनमा पनि पक्कै पनि यस्तै आशिषमय कुराकानी लिएर आउने नै छौ सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई र प्राविधिक मित्र सुजनजीलाई पनि र फेरि पनि तनुजाजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानो बिदा हुन चाहन्छु जय मसीह नमस्कार

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ। जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका यहाँहरू सम्पूर्ण श्रोतालाई जयमसी तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनमा हामीले विगतका दिनहरू जस्तै आज पनि धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्नेछौ र यहाँबाट परमेश्वरले तपाईँ र मलाई के भन्दै हुनुहुन्छ त्यो कुरा मनन गर्दै अगाडि बढ्नेछौ। आज म तपाईँहरूको बीचमा सुसमाचारीय पुस्तक मत्तीको 15 अध्यायको 29-39 पदसम्म पाठ गरिदिनेछु। शीर्षकमा लेखिएको छ, येशूले 4,000लाई खुवाउनु भएको। येशू त्यहाँबाट निस्केर गालिल समुद्रको किनार भएर जानुभयो र पहाड़माथि उक्लेर त्यहाँ बस्नुभयो। तब ठूला ठूला भीड़ उहाँ कहाँ आए र तिनीहरूले साथमा ल्याएका लंगडा, लूला, अन्धा, गुंगा र अरू धेरैलाई उहाँका चरणमा राखिदिए अनि उहाँले तिनीहरूलाई निको पारिदिनुभयो। यहाँसम्म कि गुंगाहरू बोलेका, लूलाहरू निको भएका, लंगडा हिँडेका र अन्धाहरूका आँखा खोलिएका देखेर मानिसहरू छक्क परे र तिनीहरूले इजरायलका परमेश्वरको महिमा गरे। तब येशूले आफ्ना चेलाहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो, म यस भीड़लाई टिठ्याउँदछु किनभने यिनीहरू मसँग रहेका आज 3 दिन भयो अनि यिनीहरूसित खानका लागि केही छैन। यिनीहरूलाई भोकै पठाउन म चाहन्न, नत्र त तिनीहरू बाटोमा लखतरान होलान्। चेलाहरूले उहाँलाई भने, यस्तो ठूलो भीड़लाई यस निर्जन ठाउँमा खुवाउनु हामीले कहाँबाट यति धेरै रोटी पाउने? येशूले तिनीहरूलाई जवाफ दिनुभयो, तिमीहरूसित कतिवटा रोटी छन्? तिनीहरूले भने, 7 वटा रोटी र केही ससाना माछाहरू छन्। उहाँले भीड़लाई भुइँमा बस्न आज्ञा दिनुभयो। उहाँले ती 7 रोटी र माछा लिएर धन्यवाद चढ़ाउनु भएपछि भाँचेर चेलाहरूलाई दिनुभयो अनि चेलाहरूले मानिसहरूलाई दिए। तिनीहरू सबैले खाए र तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले 7 डालाभरि उठाए। स्त्रीहरू र केटाकेटीहरू बाहेक खानेहरू 4,000 पुरूषहरू थिए। तब भीड़लाई विदा गरिसकेपछि उहाँ डुंगामा चढ़नुभयो र मगादानको इलाकातिर जानुभयो। हुन्छ, वचन सुनाईबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। प्रियहरू, मैले यति बेला सुसमाचारको पुस्तक मत्तीको 15 अध्यायको 29-39 पदसम्म पाठ गरे। मलाई विश्वास छ तपाईँले यहाँ जुन पुस्तकमा बताएका कुराहरू ध्यानसँग सुन्नुभयो र परमेश्वरले आज तपाईँ र मलाई के भन्दै हुनुहुन्छ त्यो कुरा बुझ्नको लागि तत्पर हुनुहुन्छ भन्ने मैले विश्वास गरेको छु। शीर्षकमा येशूले 4,000लाई खुवाउनु भएको भन्ने लेखिएको छ। हामीले देख्यौं कि योभन्दा पहिले विभिन्न खाले घटनाहरू यहाँ घटेका छन्। येशू प्रभुले जब स्वर्गको राज्यको प्रचार गरिरहनु भएको छ, उहाँ मानिसहरूको बीचमा परमेश्वरको एउटा धार्मिकताको राज्यको विस्तार गरिरहनु भएको छ। यति मात्र होइन, उहाँले मानिसहरूप्रति कृपा देखाइरहनु भएको छ। मानिसहरू येशू कहाँ आइरहेका छन् किनभने उनीहरू एउटा स्वर्गको राज्यको बारेमा बुझ्न चाहन्थे। कतिपय त उनीहरूको शारीरिक रूपमा दुर्बलताहरू छ, त्यसबाट उनीहरू निको हुन चाहन्थे। धेरैजना मानिसहरू यहाँ बताए अनुसार कोहीले आँखा देख्न नसक्ने अवस्थामा थिए, कोही गुंगाहरू बोल्न नसक्ने अवस्थामा थिए, कोही चाहिँ आफ्नो शारीरिक रूपमा अङ्ग भंग भएको अवस्थामा थिए। उनीहरू त्यो अवस्थाबाट उनीहरू बाहिर निस्किन चाहन्थे। उनीहरू एक किसिमले भन्नुपर्दाखेरि संसारमा हुँदा पनि एउटा नरकीय जीवन जिइरहेका थिए। उनीहरू ती सबै कुराबाट छुटकारा पाएर एउटा स्वतन्त्र हुन चाहन्थे। त्यसकारण ठूलो भीड़ले येशूलाई पछ्याइरहेको थियो। यसै घड़ी येशू ख्रीष्टले त्यो भीड़लाई टिठाएर उहाँले गर्नुभएको कृपाको बारेमा यहाँ वर्णन गरिएको छ। हामी विस्तृत रूपमा अझ गहिराईमा पुगेर यो वचनलाई पाठ गर्नेछौ, मनन गर्नेछौ। सर्वप्रथम यो खण्डमा हामीले हेर्दैछौ कि येशू प्रभुले जब भीड़लाई देख्नुभयो त्यहाँ धेरै प्रकारका मानिसहरूको उपस्थिति थियो। येशूलाई धेरै मानिसहरूले पछ्याइरहेका थिए। अनि मानिसहरूको आवश्यकता के छ, मानिसहरू कुन अवस्थामा छन् भनेर येशूले मानिसहरूको भित्री कुरा, उनीहरूको समस्या चाहिँ देख्नु भएको छ। येशू ख्रीष्टले कसैलाई त्यो नजर अन्दाज गरेर हिँड्नु भएको छैन। उहाँ प्रचारकै क्रममा हिँडिरहँदाखेरि पनि त्यहाँ कस्ता खालका मानिसहरू छन्, कसले उहाँलाई पछ्याइरहेका छन्, उहाँले हरेकको समस्या के रहेछ भनेर गहिरो ढंगले बुझ्नु भएको छ। परमेश्वरले जान्नुहुन्छ कि मानिसको वास्तविक समस्या के रहेछ। त्यहाँ हामीले देख्न सक्यौं कि त्यहाँ आँखा नदेख्ने दृष्टिविहीनहरू थिए, त्यहाँ हिँड्न नसक्ने अवस्थामा थिए, केही रोग लागेका मानिसहरू थिए, अझै भन्नुपर्दाखेरि त्यहाँ शरीर अंगभंग भएर एउटा नरकीय जीवन बिताइरहेका मानिसहरू थिए। ती सबै मानिसहरू जसले येशूको खोजी गरिरहेका थिए उनीहरूको एक किसिमले हृदय टुटेको थियो। उनीहरू समाजबाट तिरस्कृत थिए, उनीहरूलाई मानिसहरूले छिछिएर दूर दूर गरेको थियो, उनीहरूलाई उनीहरूको दैनिक जीवनमा कति समस्याहरूको सामना गरेर अगाडि बढ़िरहेका थिए। तर येशूले जब उनीहरूलाई देख्नुहुन्छ, येशू प्रभुले तिनीहरूलाई चंगाई गर्नुहुन्छ, उनीहरूमाथि हात राख्नुहुन्छ, उनीहरूलाई निको पार्नुहुन्छ। स्वर्गको त्यो शक्तिले, त्यो परमेश्वरको शक्तिले उनीहरूलाई चंगाई गर्नुहुन्छ। त्यो एउटा चमत्कार प्रभुले गर्नुभएको घटना हामीले यहाँ पाउँदछौं। अनि त्यहाँ विभिन्न खालका समस्या भएका मानिसहरू निको भएका छन्। यहाँ भनिएको छ कि गुंगाहरू बोलेका छन्, लुलाहरू निको भएका छन्, लंगडाहरू हिँडेका छन् र अन्धाहरूका आँखा खोलिएका छन्। यी कुराहरू देखेर त्यहाँ अरू मानिसहरू पनि निकै छक्क परेका छन्। अनि उनीहरूले इजरायलका परमेश्वर अथवा त्यो अनन्तका परमेश्वर, ती याहोवे परमेश्वरलाई मानिसहरूले आराधना गरेका छन्, महिमा चढाएका छन्। भजन संग्रह 34 अध्यायको 18 पदमा यहाँ यसरी लेखिएको छ, चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। यहाँ निराश भएका, हृदय टुटेका मानिसहरू थिए, आवश्यकता अभाव र खाँचोमा परेका मानिसहरू थिए। तिनीहरूप्रति येशू प्रभुको हृदय दयाले भरिएको छ, उनीहरूप्रति येशूले कृपा देखाउनु भएको छ, दया देखाउनु भएको छ। त्यसकारण तपाईँ पनि टुटेको हृदय हुनुहुन्छ, तपाईँ पनि समाजबाट तिरस्कृत हुनुहुन्छ, तपाईँलाई सहायता चाहिएको छ भने प्रभु कहाँ आउनुहोस्। उहाँ निकै कृपालु हुनुहुन्छ, उहाँ निकै दयालु परमेश्वर हुनुहुन्छ। त्यसै गरी यो घटना भजन संग्रह 145 15 र 16 पदमा यसरी लेखिएको छ, सबै प्राणीहरूका आँखाले तपाईँतिर हेर्दछन् अनि तपाईँले तिनीहरूको भोजन ठिक समयमा दिनुहुन्छ। तपाईँले आफ्नो मुठी खोल्नुहुन्छ र सबै प्राणीहरूका मनोरथ सन्तुष्ट पार्नुहुन्छ। वास्तवमा प्रियहरू, यो संसारमा भएका सबै जीवित प्राणीहरू परमेश्वरको अनुग्रहका कारण हामी बाँचिरहेका छौं। वास्तवमा भन्नुपर्दाखेरि प्रियहरू, यो संसारमा जे जति कुराहरू सृष्टि परमेश्वरले गर्नुभएको छ ती सबैमा परमेश्वरको कृपा छ। यदि परमेश्वरको कृपा अनुग्रह सृष्टिमा भएका यावत थोकहरूमा नभएको भए आज हामीले यो संसार, यो सृष्टि, सबै ब्रह्माण्ड एउटा सन्तुलित ढंगले सञ्चालन भएको हामीले देख्न सक्दैनथ्यौं। परमेश्वरको कृपा दृष्टि सबै प्राणीहरूमा, सबै जीवितहरूमा रहन्छ भन्ने कुरा भजन संग्रहको यो पुस्तकले बताउँदछ। त्यसै गरी यो खण्डबाट हामीले अर्को के हेर्न सक्दछौ भने प्रियहरू, यहाँ जब भीड़हरूप्रति येशू टिठाउनुहुन्छ, उनीहरूप्रति दया देखाउनुहुन्छ, उनीहरूको आवश्यकता के छ भन्ने कुरा येशू प्रभुलाई पहिले नै जानकारी हुन्छ। वास्तवमा हेर्नुपर्दाखेरि उनीहरूलाई के चाहिएको थियो उनीहरूले भनेका थिएनन्। हामीलाई प्रभु तपाईँले भोजन जुटाउनुहोस् भनेर त्यो भीड़ले भनेका थिएनन्। तर येशू प्रभुले उनीहरूको आवश्यकता के छ भन्ने कुरा पहिले नै जानेर उनीहरूको लागि खानाको प्रबन्ध गर्नलाई चेलाहरूलाई आग्रह गर्नुहुन्छ। प्रियहरू, हामी यसबाट के थाहा पाउन सक्दछौं भने परमेश्वरलाई तपाईँ र मेरो आवश्यकता हामीले भन्नुभन्दा पहिले नै जानकारी हुन्छ। परमेश्वरलाई तपाईँ र मेरो आवश्यकताहरू, तपाईँ र मेरो अन्तर्विन्दीहरू हामीले जाहेर गर्नुभन्दा पहिले नै उहाँलाई जानकारी हुन्छ, थाहा हुन्छ, किनभने उहाँ सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। त्यसकारण धेरै समय तपाईँ र हामी परमेश्वरले त मलाई प्रेम गर्नु हुँदैन कि, परमेश्वरले मेरो आवश्यकता थाहा पाउनु भएन कि भनेर धेरै समय तपाईँ र म आकुल व्याकुल हुन सक्दछौं। तर म तपाईँलाई भन्दछु, हाम्रो परमेश्वर सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। उहाँले धर्मीजनको प्रार्थना सुन्नुहुन्छ अनि त्यो प्रार्थना सुन्नुभन्दा पहिले नै हामीलाई कुन कुराको अभाव छ, कुन कुराको खाँचो छ, त्यो उपयुक्त कुराको परमेश्वरले पहिले नै प्रबन्ध गर्नुहुन्छ। त्यो कुराप्रति तपाईँ र मेरो विश्वास हुनुपर्दछ। हामीले यो खण्डमा हेर्दछौं कि मानिसहरूको ठूलो भीड त्यहाँ येशूलाई पछ्याइरहेका थिए, तर येशु प्रभुले उनीहरूको आवश्यकता के रहेछ, उनीहरू कुन अवस्थाबाट गुज्रिरहेका छन्, त्यो एउटा निर्जन ठाउँमा जहाँ खानाको कुनै व्यवस्था गर्न, प्रबन्ध गर्न सकिने ठाउँ थिएन, तर येशू प्रभुले हरेक मानिसहरू भोकाएका छन्। उहाँले भन्नुभएको छ, यिनीहरू तीन दिनदेखि मेरो पछि लागिरहेका छन्, अब यिनीहरूलाई म तृप्त पार्नेछु, उनीहरूलाई म खाना खुवाउनेछु। तर त्यहाँ असम्भव कुरा के थियो भने त्यो एउटा निर्जन ठाउँ जहाँ कुनै पनि खालको खाना प्रबन्ध गर्न सक्ने अवस्था थिएन, तर येशू प्रभुले उनीहरूलाई तृप्त पार्नुहुन्छ। चेलाहरूसँग सातवटा रोटी र केही माछाका टुक्राहरू मात्र थिए जब येशूले त्यसलाई माग्नुहुन्छ र चेलाहरूले येशूलाई त्यो रोटी र त्यो माछा दिन्छन्। तब उनीहरूसँग भएको त्यो सीमित स्रोत साधनलाई, उनीहरूसँग भएको त्यो थोरै रोटीलाई परमेश्वरले यहाँ 4,000 भन्दा बढीलाई खुवाएर तृप्त बनाउनु भएको छ। यो एउटा अचम्मको अर्को काम हामीले यहाँ देख्न सक्दछौ। यसबाट हामीले के बुझ्न सक्दछौ भने प्रियहरू, येशू प्रभुलाई तपाईँको सानो भन्दा सानो कुरा पनि दिनु आवश्यक छ। जब तपाईँ परमेश्वरको तर्फबाट केही अपेक्षा गर्नुहुन्छ भने, परमेश्वरको तर्फबाट तपाईँलाई तपाईँको जीवनमा काम भएको तपाईँले देख्न चाहनुहुन्छ भने, परमेश्वरको निगाह र कृपा, मेरो प्रार्थनाको उत्तर परमेश्वरले मलाई दिनुभएको होस् भन्ने तपाईँ चाहनुहुन्छ भने, सबैभन्दा पहिले तपाईँ परमेश्वरको सामु नम्र भएर तपाईँसँग जे छ त्यो कुरा परमेश्वर कहाँ ल्याउनु आवश्यक छ। यहाँ धन सम्पत्तिको कुरा गरेको छैन, तर एउटा सानो विश्वास किन नहोस्, तपाईँ परमेश्वर कहाँ त्यो विश्वासलाई लिएर आउन सक्नुहुन्छ। धेरै समय हामीलाई लाग्दछ कि म त परमेश्वरको अगाडि कुनै योग्यको छैन, म त पापी छु, म त दुर्बल छु, म त सानो छु, म त कुनै मोलको छैन, मेरो प्रार्थना के परमेश्वरले सुन्नुहुन्छ र भन्ने तपाईँलाई लाग्न सक्छ। तर म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, म तपाईँलाई उत्साह दिन चाहन्छु कि साँच्चीकै तपाईँको एउटा सानो प्रार्थना, यहाँ बाइबलमा भनिएको छ, यदि तपाईँको रायोको दाना जतिको पनि विश्वास छ भने त्यसले अचम्मको र आश्चर्य काम अवश्य पनि गर्नेछ। यहाँ चेलाहरूसँग सातवटा रोटी छन् र केही माछाहरू छन्, तर भीड चाहिँ 4,000 पुरूषहरूको संख्या भन्दा धेरै छ। चेलाहरू हतोत्साहित भएका छन्, आत्तिएका छन्, के गर्ने, कसरी पुर्याउन होला प्रभु, हामी सक्दैनौ होला भनेर चेलाहरू आत्तिरहेका छन्। तर येशूले भन्नुहुन्छ, तिमीहरूसँग के छ ती मलाई देऊ। अनि येशूले जब ती सातवटा रोटी र केही माछा लिनुहुन्छ, त्यसपछि त्यसलाई उहाँले परमेश्वरलाई धन्यवाद दिनुहुन्छ, त्यसलाई भाँच्नुहुन्छ र चेलाहरूलाई दिनुहुन्छ। त्यसपछि ती रोटी र केही माछाहरूले सारा मानिसहरूलाई, त्यहाँ भएका 4,000 भन्दा धेरै मानिसहरूलाई प्रभुले खुवाउनुहुन्छ। मानिसहरू तृप्त हुन्छन् यतिसम्म कि उनीहरूले खाएर पनि केही डालाहरू यहाँ उब्रिन्छन्। भनेपछि परमेश्वरको आश्चर्य कर्म, परमेश्वरको तर्फबाट त्यो अचम्मको काम हुनको लागि हामीसँग भएको सानो कुरालाई पनि परमेश्वरले प्रयोग गर्नुहुन्छ। यति मात्र हो कि परमेश्वरले मागेको समयमा त्यो हामीले उहाँलाई दिन सक्नुपर्दछ। त्यो भनेको तपाईँ र मेरो सानो समय किन नहोस्, हामी परमेश्वरको लागि हामीले त्यो समय उपलब्ध गराउन सक्नुपर्दछ। तपाईँ र म कति प्रार्थनामा बस्ने गर्दछौं, परमेश्वरसँग एउटा घनिष्ठ सम्बन्धमा कति हामी समय बिताउने कोसिस गर्दछौं। हामी दैनिक जीवनमा निकै भागदौड़मा दौड़िरहेका हुन्छौं, हामीलाई त कहिलेकाहीँ शनिबार संगति जान पनि समय हुँदैन, अनि हामी भन्दछौं परमेश्वरले म प्रति निगाह गर्नुभएको छैन, परमेश्वरले मलाई कृपा गर्नुभएको छैन, परमेश्वरले त मलाई बिर्सिनु भयो। वास्तविक रूपमा प्रियहरू, तपाईँलाई परमेश्वरले बिर्सिनु भएको छैन, तर तपाईँले चाहिँ परमेश्वरलाई बिर्सिनु भएको हुन सक्छ। त्यसकारण तपाईँको सानो समय किन नहोस्, तपाईँसँग कुनै सानो कुरा किन नहोस्, त्यो चाहिँ परमेश्वरलाई दिने कोसिस गर्नुहोस्। उहाँले त्यसलाई मल्टिपल टाइम त्यसलाई डबल गरिदिनुहुन्छ। उहाँले त्यसलाई तपाईँले सोचेको भन्दा, तपाईँ र मैले कल्पना गरेको भन्दा बढी गरी उहाँले आशिष दिनुहुन्छ। त्यसै गरी हामी यो खण्डबाट अन्तिम एउटा शिक्षा लिनेछौ कि यीशु प्रभुले त्यहाँ भएका मानिसहरूलाई उहाँले तृप्त पार्नु भएको छ। पद 37 39 हामीले त्यहाँ हेर्ने हो भने तिनीहरू सबैले खाएर तृप्त भए र उब्रिएका टुक्राहरू तिनीहरूले 7 डालाभरि उठाए। स्त्रीहरू र केटाकेटीहरू बाहेक खानेहरू 4,000 पुरूषहरू थिए। तब भीड़लाई विदा गरिसकेपछि उहाँ डुंगामा चढ्नुभयो र मगादानको इलाकातिर जानुभयो। यीशु प्रभुले यहाँ भोकाएकाहरू, त्यहाँ उद्धारको र चंगाईको पर्खाईमा बसेका मानिसहरूलाई चंगाई गर्नुभयो र भोकाएकाहरूलाई उहाँले तृप्त गर्नुभयो। यसबाट हामीले के बुझ्न सक्दछौ भने परमेश्वरले तपाईँ र मलाई घटी र कमी कमजोरीमा राख्नु हुँदैन। परमेश्वरले तपाईँ र मलाई आधा मात्रै आशिष दिनु हुँदैन, तर उहाँले तपाईँ र मेरो आवश्यकतालाई उहाँले पूर्ण रूपमा पूरा गर्नुहुन्छ। उहाँले तपाईँ र मलाई बिचैमा अल्पत्र अवस्थामा छोड्नु हुँदैन, तर उहाँले तपाईँ र मलाई खुवाउनुहुन्छ, तपाईँ र मलाई भर्नुहुन्छ, तृप्त पार्नुहुन्छ, यतिसम्म कि तपाईँ र मैले त्यो कुरा कल्पना पनि गर्न सकेका हुँदैनौ। उहाँ हाम्रो गोठालो हुनुहुन्छ। जसरी एउटा गोठालोले आफ्नो भेडालाई उसको आवश्यकता अनुसार उसलाई पूर्ण रूपमा खुवाउँछ, उसलाई के कुराको खाँचो छ त्यो कुराको प्रबन्ध गर्दछ, प्रशस्त मात्रामा चरन चर्ने ठाउँमा चराउँछ, उसलाई तृप्त बनाएर अनि मात्र उसले गोठालोले आफ्नो घरभित्र ल्याउँदछ, त्यसरी नै परमेश्वरले तपाईँ र मलाई तृप्त पार्नुहुन्छ। प्रियहरू, यो संसारमा तपाईँ र मलाई पूर्ण रूपमा वास्ता गर्ने, तपाईँ र मेरो मृत्यु पछिको पनि त्यो जीवनको वास्ता गरेर त्यो अनन्त स्वर्गको राज्यको बारेमा वास्ता र फिक्री गरेर हामीलाई प्रेम गर्ने त परमेश्वर मात्र हुनुहुन्छ। यूहन्नाको पुस्तक 6 अध्यायको 35 पदमा यहाँ यीशुले बताउनुहुन्छ, जीवनको रोटी म हुँ, म कहाँ आउने भकाउने छैन र ममाथि विश्वास गर्ने कहिले तिर्खाउने छैन। यीशुको पछि लाग्ने मानिसलाई परमेश्वरले त्यो एउटा जीवनको रोटी दिनुहुन्छ। त्यो भनेको अनन्तताका लागि एउटा तृप्त हुने रोटी हो। संसारमा हामीले खाइरहेको भौतिक रोटी एकपटक खाएपछि हामीलाई फेरि आवश्यकता पर्दछ, फेरि हामीलाई भोक लाग्दछ, हामी कहिले पनि पूर्ण रूपमा सन्तुष्ट हुन सक्दैनौ। तर जीवनको रोटी यो हो जो मृत्यु पछिको एउटा जीवनका लागि परमेश्वरले हामीलाई सधैँभरिका लागि दिनुहुने रोटी हो। त्यो भनेको अनन्तको राज्य, स्वर्गको राज्य हो। येशूलाई जब तपाईँ र मैले ग्रहण गर्छौं, त्यसपछिको अनन्तको राज्य येशू ख्रीष्टले तपाईँ र मलाई दिनुहुन्छ। हामी पूर्ण रूपमा सन्तुष्ट हुन सक्दछौं, हामीलाई पूर्ण रूपमा उहाँले भर्नुहुन्छ, हामीलाई पूर्ण रूपमा उहाँले अनन्तताको राज्यमा डोर्याउनुहुन्छ, जहाँ हामी कहिले पनि भोकाउने छैनौं, जहाँ हामी कहिले पनि तिर्खाउने छैनौं, जहाँ हामीलाई कुनै पनि कुराको अभाव हुने छैन, जहाँ हामीलाई कुनै पनि कुराको घटी र कमी हुने छैन। त्यसकारण म तपाईँलाई यही उत्साह दिन चाहन्छु आजको यो वचन मार्फत। तपाईँ येशू कहाँ आउनु भएको छ भने तपाईँ यो कुरालाई सम्झेर दिन प्रतिदिन उत्साहित हुनुहोस्। येशूले तपाईँ र मलाई वास्ता गर्नुहुन्छ। उहाँले तपाईँ र मेरो कमी कमजोरी के छ तपाईँ र मैले भन्नुभन्दा पहिले उहाँलाई थाहा हुन्छ, किनभने उहाँ हाम्रो वास्ता गर्ने परमेश्वर, सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। अनि उहाँले तपाईँ र म माथि कृपा र दया देखाउनुहुन्छ। प्रियहरू, हामीलाई त्यो एउटा असहाय अवस्थामा, निकै कमजोरी अवस्थामा उहाँले छोड्नु हुँदैन, तर उहाँले हामीलाई उठाउनुहुन्छ, उहाँले हामीलाई भर्नुहुन्छ। हामीसँग भएको सानो कुरालाई पनि उहाँले प्रयोग गरेर उहाँले तपाईँ र मलाई पूर्ण रूपमा तृप्त पार्नुहुन्छ। तपाईँलाई म यही उत्साह दिन चाहन्छु कि आफ्नो विश्वासमा दिन प्रतिदिन बलियो हुँदै जानुहोस्, परमेश्वरसँगको घनिष्ठ सम्बन्धमा दिन प्रतिदिन रहँदै जानुहोस् र येशूबाट पाउने त्यो स्वर्गीय आशिष, त्यो इनाम, त्यो प्रशस्त मात्रामा प्राप्त गर्दै अगाडि बढ्नुहोस्। परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। हस्त जय मस्ते।
1: हस्त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
7: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38.

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: के तपाईँले एक्लो र त्यागिएको महसुस गर्दै हुनुहुन्छ? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 40 यहाँहरूलाई स्वागत छ। कहिलेकाहीँ हामी सबैभन्दा धेरै माया गर्ने मानिसहरू हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुराहरू जसमा हामी हाम्रो हृदय लगानी गर्छौं तिनीहरू सधैँ उस्तै भावनाहरू प्रदान गर्दैनन्। तिनीहरूले हामीलाई सधैँ हामीले उनीहरूलाई माया गरेको जस्तो माया गर्दैनन्, वा हुन सक्छ उनीहरूले कुनै समयमा हामीलाई माया गर्थे र हाम्रो उनीहरूसँग घनिष्ठ सम्बन्ध थियो, तर अब त्यो सम्बन्ध समाप्त भएको छ। या त उनीहरूले अब यो चाहिँदैन भन्ने निर्णय गरेको कारणले, वा परिवारको सदस्य वा विशेष साथीहरूको मृत्यु भएको कारणले उनीहरूको प्रस्थानले हामीलाई असहाय महसुस गराउँछ। अब हामीसँग हाम्रा गहिरा भावनाहरू र चिन्ताहरू साझा गर्ने कोही छैन। त्यस्तो अवस्थामा हामी के गर्छौं? सम्बन्धहरू सधैँ हामीले चाहे अनुसार चल्दैन। जब त्यस्तो हुन्छ, यसले हामीलाई एक्लो र त्यागिएको महसुस गराउने धेरै दुःखद अवस्थामा छोड्छ। यो हामीले महसुस गर्न सक्ने सबैभन्दा नराम्रो भावनाहरू मध्ये एक हो। यसको उपचार के हो त? धेरै मानिसहरूले आफ्नो हृदयमा भएको त्यो शून्यतालाई हटाउन चाँडै अरू कसैलाई खोज्ने छनौट गर्छ, तर जब यो नयाँ सम्बन्धले काम गर्दैन तब फेरि निराश हुन्छन्। सत्य यो हो कि राम्रो र नराम्रो दुवै समयमा हामी सधैँ भरोसा गर्न सक्ने एउटा मात्र सम्बन्ध छ, र त्यो हो हाम्रो पिता परमेश्वर र हाम्रो प्रभु यीशु ख्रीष्टसँगको हाम्रो सम्बन्ध। मत्तीको पुस्तक 28:20, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालना गर्न तिनीहरूलाई सिकाऊ, हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु। यीशु एक मात्र व्यक्ति हुनुहुन्छ जसले हामीलाई कहिले छोड्नुहुने छैन। म अरू कसैको बारेमा तपाईँलाई त्यो बाचा गर्न सक्दिन। यो संसार त्यस्तो मानिसहरूले भरिएको छ जो उत्सुकतापूर्वक तपाईँ कहाँ पुग्छन्, भन्छन् कि तिनीहरू तपाईँको साथी बन्न चाहन्छन्, तर तिनीहरूको मनसाय शुद्ध छैन, र जब तपाईँ तिनीहरूमा भरोसा गर्नुहुन्छ तिनीहरू तपाईँको हृदयमा पाइला टेक्छन् र तपाईँलाई तपाईँको दुःखमा बस्न छोड्नेछन्। यदि तपाईँ एक्लो, दुखी, बिर्सिएको वा माया नपाएको महसुस गर्दै हुनुहुन्छ भने यीशु ख्रीष्टसँगको स्वर्गमा तपाईँको भविष्यमा आफ्नो विचार केन्द्रित गर्नुहोस्। कलसीको पुस्तक 3:1-4। यसकारण यदि तिमीहरू ख्रीष्टसँग जी उठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नु भएको छ। माथिका कुराहरूमा मन लगाओ, पृथ्वीमा भएका कुरामा होइन, किनभने तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ। ख्रीष्ट जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। स्वर्ग त्यस्तो ठाउँ होइन जहाँ तपाईँलाई बिर्सिनेछ। स्वर्ग त्यस्तो ठाउँ हो जहाँ तपाईँलाई पूर्ण रूपमा चिनिनेछ, पूर्ण रूपमा माया गरिनेछ र सधैँभरि घर जस्तो महसुस गराइनेछ। प्रकाशको पुस्तक 21:3-4। सिंहासनबाट यसो भन्ने एउटा चर्को स्वर मैले सुने, हेर परमेश्वरको बास मानिसहरूसँग भएको छ, उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछन् र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ र फेरि मृत्यु नै हुने छैन र शोक र पीड़ा पनि हुने छैन, किनकि पहिलेका कुराहरू बितिसकेका छन्। यीशुले हामीलाई बस्नको लागि एउटा राम्रो महल दिने मात्र प्रतिज्ञा गर्नुभएन, उहाँले हामीलाई अझ महत्वपूर्ण कुराको पनि प्रतिज्ञा गर्नुभयो। उहाँले हाम्रो आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। हामीले फेरि कहिल्यै एक्लो, नचाहिएको वा माया नपाएको महसुस गर्ने छैनौ। म यो बाचा गर्न सक्दिन, तपाईँले पृथ्वीमा राख्न चाहनुभएको सम्बन्धहरू सधैँ सफल हुनेछन्, धेरै पटक ती सफल हुँदैनन्, तर म तपाईँलाई के बाचा गर्न सक्छु भने येशु ख्रीष्टसँग तपाईँको लागि सबै कुरा राम्रोसँग सफल हुनेछ र उहाँले तपाईँलाई अरू कसैसँगको अद्भुत सम्बन्धमा पनि मार्गदर्शन गर्नुहुनेछ। उहाँमाथि विश्वास गर्नुहोस्। पहिलो कुरन्थीको पुस्तक 13:13। अब विश्वास, आशा, प्रेम यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तम चाहिँ प्रेम नै हो। परमेश्वरसँगको हाम्रो भविष्यलाई यति महान बनाउने कुरा भनेको हामीले उहाँसँग र अरूसँग बाँड्ने प्रेमको अद्भुत अनुभव हो। त्यो प्रेम अनन्तकालसम्म हामीलाई सान्त्वना दिन विश्वास योग्य हुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
7: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या शरीरमा होइन दाइ, तपाईँ हाम्रो सोचमा छ।
5: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
14: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
13: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
14: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
13: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
14: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
13: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
14: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
15: सामान नभेटेर बेपत्ता।
16: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
15: ग्यास चुलो, राइस कुकर, पानी पताउने भाँडो।
16: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
15: कहाँ छ यो?
16: कलङ्की खर्का गाउँ एलआर स्कुलको नजिकै।
17: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
18: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
17: थप थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
18: र फोन नम्बर 01513010 छ, 01513010 छ।
17: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
15: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
19: ख्रिस्टको खोजी गर्नुहोस्, तपाईँले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिस्टियन रक्षाशास्त्री।
20: आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुड्डिज एफएम रेडियो 105.1 मेगाहर्जमा तिहारले सुन्न सक्नुहुनेछ।

0: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
1: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
0: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
1: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
0: अधिक जानकारीका लागि
1: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
2: हामी बोल्छौँ बाटो सकेर जीवनका लागि,
3: हामी बोल्छौँ मुक्तिको लागि,
4: हामी बोल्छौँ उद्धार र चंगाईको लागि,
5: हामी बोल्छौँ तपाईँको आत्मिक जीवनको लागि,
6: हामी बोल्छौँ मृत्युमाथि विजय हुनको निम्ति,
7: हामी बोल्छौँ सबै बोझले दबिएका र

0: नागरिकहरूका लागि हामी बोल्छौँ नयाँ बाटो देखाउनको निम्ति,
1: हामी बोल्छौँ तपाईँको नयाँ जीवनको लागि,
2: हामी बोल्छौँ देश र समाजको लागि,
3: हामी बोल्छौँ धार्मिकताका लागि,
4: हामी बोल्छौँ सम्पूर्ण राष्ट्र र समाजको लागि,
5: हामी बोल्छौँ अनन्त आशाको लागि।
6: अब प्रस्तुत हुँदैछ कार्यक्रम बाइबल पाठको पुनः प्रसारण।
7: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

न्यायकर्ताको पुस्तक अध्याय 7 गिदोनका मानिसहरूले मिदानीहरूलाई जितेका। यरूब्बाल जो गिदोन हुन् र तिनीसँग भएका सबै मानिसहरू बिहान सबैले उठे र हेरोदको मूलमा छाउनी हाले। मिदानीहरूले चाहिँ मोरेका डाँडाको उत्तरपट्टिको बेसीमा छाउनी हाले। परमप्रभुले गिदोनलाई भन्नुभयो, मिद्यानीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्दा धेरै छन्। नत्र त इजरायलीहरूले मेरो विरूद्ध घमण्ड गर्नेछन् र तिनीहरूको आफ्नै शक्तिले यो विजय प्राप्त गरेको हो भनी तिनीहरूले भन्नेछन्। अब सबै मानिसहरूले सुन्ने गरी एउटा ओर्दी घोषणा गर, यहाँ कोही डरले कामनेहरू छन् भने ती गिलाद डाँडादेखि नै तुरुन्तै आफ्नो घरमा गइहालुन्। यसरी 22,000 जना फर्की गए र 10,000 बाँकी रहे। तर परमप्रभुले गिदोनलाई भन्नुभयो, अझै पनि मानिसहरू धेरै छन्, तिनीहरूलाई तल खोलामा लैजा र म तेरो निम्ति तिनीहरूबाट अलग गर्नेछु। जब म भन्छु यो मानिस चाहिँ तँसँग जानेछ तब त्यो जानेछ, र यदि म यो मानिस तँसँग जाने छैन भने भन्नेछु तब त्यो जाने छैन। यसैले गिदोनले मानिसहरूलाई तल खोलामा ल्याए र परमप्रभुले तिनलाई भन्नुभयो, हरेक मानिस जसले कुकुरले चाहिँ जिब्रोले पानी चाटेर पिउँछ त्यसलाई एकातिर राख, र अर्कोतिर चाहिँ जसले घुँडा टेकेर पानी पिउँछ तिनीहरूलाई राख। पानी चाटेर पिउनेको संख्या 300 भयो र बाँकीले आफ्नो हात मुखमा लगी घुँडा टेकेर पानी पिए। परमप्रभुले गिदोनलाई भन्नुभयो, यी 300 जना जसले चाटेर पानी पिए यिनैद्वारा म तिमीहरूलाई बचाउनेछु र मिद्यानीहरूलाई तेरो हातमा सुम्पिदिनेछु, बाँकी सबै आफ्नो ठाउँमा जाउन्। यसकारण गिदोनले यी बाँकी सबै इजरायलीहरूलाई आफ्नो पालमा पठाइदिए र ती 300 जनालाई राखे। अनि तिनीहरूले अरू मानिसहरूसित भएका रसद पानी र तुरैहरू लिए। मिदानीहरूको छाउनी तिनको तलतिर बेसीमा थियो। त्यस रात परमप्रभुले तिनलाई भन्नुभयो, झट्टै तल गएर छाउनीमा आक्रमण गर, किनभने मैले त्यो तेरो हातमा सुम्पिदिएको छु। यदि त्यसो गर्न तलाई डर लाग्छ भने पहिले तेरो नोकर पुराहसँग तल छाउनीमा जा र तिनीहरू के भनिरहेका छन् सुन। त्यही कुरा सुनेपछि छाउनीमा आक्रमण गर्न त प्रोत्साहित हुनेछन्। यसकारण तिनी र तिनको नोकर पुराह छाउनीको त्यस भागमा गए जहाँ लडाई गर्ने मानिसहरू बसेका थिए। अब मिदानी अमालेकी पूर्वका अरू सबै जातिहरू सलह जस्तै बाक्लै बेसीमा बसेका थिए। उँटहरूको त घन्ती नै थिएन, तिनीहरू संख्यामा समुद्रका बालुवाका कण सरह थिए। जब गिदोन नजिक आए, एकजना मानिसले आफ्नो साथीलाई सपना सुनाइरहेको थियो। त्यसले भन्यो, मैले सपनामा जौको एउटा रोटी मिद्यानीहरूको छाउनीमा गुड्दै गुड्दै आएको देखे। त्यो रोटी पालमा आएर त्यसमा यति जोडसित बजारियो कि त्यसले पाललाई पल्टाइदियो र पाल ढल्यो। त्यसको साथीले जवाफ थियो, साँच्ची नै यो त इजरायली योवासको छोरा गिदोनको तरवार नै हो। परमेश्वरले मिद्यान र समस्त सेनालाई तिनको हातमा सुम्पिदिनु भएको छ। जब गिदोनले सपनाको कथा र त्यसको अर्थ सुने तब तिनले परमेश्वरलाई साष्टाङ्ग दण्डवत गरे। त्यसपछि तिनी इजरायलको छाउनीमा फर्किआएर भने, उठ, परमप्रभुले मिद्यानीहरूको छाउनीलाई तिमीहरूको हातमा सुम्पिदिनु भएको छ। तिनले ती 300 जना मानिसहरूलाई 3 दलमा विभक्त गरे र हरेक मानिसलाई एउटा तुरही र भित्र राको भएको एउटा रित्तो गाग्रो दिए। तब तिनले तिनीहरूलाई भने, मलाई हेर, मेरो पछि लाग। जब म छाउनीको छेउमा पुग्छु तब म जसो गर्छु तिमीहरू पनि त्यसै गर। जब म र मेरा मानिसहरूले आफ्ना तुरही फुक्छौ तब तिमीहरूले पनि छाउनीका चारैतिर तिमीहरूको तुरही फुक र कराएर भन परमप्रभुको निम्ति र गिदोनको निम्ति। गिदोन र तिनीसँग भएका 100 मानिसहरू राति 10 बजे छाउनीको छेउमा पुगे। पहरा चौकीको पालो भर्खर फेरेको थियो। तिनीहरूले आफ्नो तुरही फुकेर आफ्नो हातमा भएका गाग्रा फुटाए। ती तीनै दल सबैले आफ्नो तुरही फुकेर गाग्रो फुटाए। देब्रे हातमा राँको र दाहिने हातमा तुरही लिएर तिनीहरूले कराए, परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार। हरेक मानिस आफू बसेको ठाउँमा नै छाउनीको चारैतिर उभिरहे र सबै मिद्यानीहरू चिच्याउँदै भागे। ती 300 जनाले आफ्नो तुरही फुक्दा परमप्रभुले छाउनी भरि हरेकलाई एक अर्काको विरूद्धमा उठाउनु भयो। तब मिद्यानी सेना सरेराको बेथ सित्तामा तब्बातका छेउको हाविल महोलाको सिमानासम्म भागे। नप्ताली आसेर र सबै मनसेबाट इजरायलीहरू बोलाइए र तिनीहरूले मिद्यानीहरूलाई खेदे। गिदोनले इफ्राइमका सबै पहाड़ी देशभरि यो समाचार लिएर मानिसहरूलाई पठाए, तल झरेर मिद्यानीहरूलाई नाश गर र बेत बरासम्म यर्दन नदीका घाटहरू तिनीहरूको अगाडि कब्जा गर। यसरी सबै इफ्राइमहरू बोलाइए र बेत बरासम्म यर्दन नदीका घाटहरू तिनीहरूले लिए। तिनीहरूले 2 मिद्यानी शासक ओरेब र जायवलाई पक्रे। ओरेबलाई तिनीहरूले ओरेबको चट्टानमा र जायवलाई चाहिँ जायवको दाखको कोलमा मारे र मिद्यानीहरूलाई खेदेको खेदेके गरे। पछि तिनीहरूले ओरेब र जायवका टाउकाहरू यर्दन वारी गिदोन कहाँ ल्याए।

न्यायकर्ताको पुस्तक अध्याय 8 गिदोन र एफ्राइमका मानिसहरू। एफ्राइमका मानिसहरूले गिदोनलाई भने, तपाईँले किन हामीसँग यस्तो व्यवहार गर्नुभयो? मिद्यानसँग लडाई गर्न जाँदा तपाईँले हामीलाई किन बोलाउनु भएन? अनि तिनीहरूले तिनलाई अनेक अभियोग लगाए। तर गिदोनले तिनीहरूलाई भने, तिमीहरूले गरेको तुलनामा मैले के गरेको छु र? के एफ्राइमको दाखका शिला बाला अभिएजेरको जमे दाखको फसल भन्दा असल छैन र? परमेश्वरले मिद्यानका शासक ओरेब र जोएबलाई तिमीहरूको हातमा सुम्पिदिनु भएको छ। तिमीहरूले गरे झै मैले के गरेको छु? तिनका यी कुराले तिनीहरूको रिस शान्त भयो। गिदोनले मिद्यानका राजाहरूलाई कैद गरेका। गिदोन एर्दनमा आए अनि तिनी र तिनका 300 मानिसहरू थकित भए तापनि एर्दन पारी तरेर खेदी रहे। तिनले सुकोतका मानिसहरूलाई भने, मेरा यी मानिसहरूलाई केही रोटी दिनुहुन्छ कि? किनभने तिनीहरू थाकेका छन् र म मिद्यानका शासक जेवह र सालमुन्नालाई खेद्दैछु। तर सुकोतका अधिकारीहरूले जवाफ दिए कि जेवह र सलमुन्ना तिम्रो हातमा आइसकेका छन्, तिम्रो सेनालाई हामीले किन रोटी दिने? गिदोनले भने, त्यसो भए जब परमप्रभुले जेवह र सलमुन्नालाई मेरो हातमा सुम्पिदिनुहुनेछ, तब म मरूभूमिका काँडा र घुच्ने बुट्टाले तिमीहरूको छाला उतार्नेछु। तिनी त्यहाँबाट पनियलमा गए र त्यही विन्ती गरे। पनियलका मानिसहरूले पनि सुकोतका मानिसहरूले झैं जवाफ दिए। तिनले पनियलका मानिसहरूलाई भने, म कुशलसित फर्केपछि तिमीहरूको यो किल्ला भत्काइदिनेछु। जेवह र सलमुन्ना 15,000 सेनाको साथमा करकोरमा थिए। पूर्वका जातिहरूको जम्मै दलबाट बाँकी रहेका सबै यति नै थिए। 120,000 सशस्त्र मानिसहरू लडाईमा मारिएका थिए। नोबह र योग बहाको पूर्वतिर पालमा बस्नेहरूले चलाउने गरेको बाटो भएर गिदोन अघि बढेर गए र उनीहरू सावधान नभएको बेलामा तिनले सेनामाथि आक्रमण गरे। जेवह र सलमुन्ना चाहिँ भागे, तर तिनले यी मिद्यानी राजाहरूलाई खेरी रहे र ती दुवैलाई पक्रेर उनीहरूको जम्मै सेना परास्त भए। जब युवासका छोरा गिदोन युद्धबाट हेरेसको घाटी भएर फर्के, तब तिनले सुकुतको एकजना जवान मानिसलाई समाते। तिनले त्यसलाई सोधे र त्यसले सुकुतका 77 अधिकारी शहरका बुढा प्रधानका नाउँ लेखिदिए। त्यसपछि गिदोन सुकुतका मानिसहरू कहाँ आएर भने, जेवह र सलमुन्ना यहाँ छन्, जसको विषयमा तिमीहरूले यसो भनेर मेरो ठट्टा गरेका थियौ कि जेवह र सलमुन्ना तिम्रो हातमा परिसकेका छन् र हामीले तिम्रो थाकेका मानिसहरूलाई रोटी दिने। तब तिनले शहरका ती बुढा प्रधानहरूलाई लिए र ती सुकोतका मानिसहरूलाई मरूभूमिमा काँडा र घोच्ने बुटाले दण्ड दिए। तिनले पनियलको किल्ला भत्काइदिए र त्यस शहरका मानिसहरूलाई मारे। तब तिनले जेवह र सलमुन्नालाई भने, तबोरमा तिमीहरूले मारेका मानिसहरू कस्ता थिए? उनीहरूले जवाफ दिए, तिनीहरू तपाईँ जस्तै थिए, हरेकको अनुहार राजाका छोरा जस्तै थियो। तिनले भने, तिनीहरू मेरा दाजुभाइहरू थिए, मेरै आमाको छोराहरू। परमप्रभुको शपथ खाएर म भन्दछु कि यदि तिमीहरूले तिनीहरूलाई जिउँदै छोडिदिएका भए त म तिमीहरूलाई मार्ने थिइन। तब तिनले आफ्नो जेठो छोरो एतेरलाई भने, उठेर उनीहरूलाई मार। तर त्यो त्यस बेला सानै केटा थियो र त्यसले आफ्नो तरवार थुतेन, किनभने त्यो डरायो। यसैले जेवह र सलमुन्नाले भने, तपाईँ आफै उठेर हामीलाई मार्नुहोस्, किनभने तपाईँमा पुरुषको बल छ। तब गिदोन उठेर दुवैलाई मारे र उनीहरूको उँटका घाँटीमा भएका चन्द्र हारहरू फुकालेर लगे। गिदोनका अरू कार्यहरू र मृत्यु। इजरायलीहरूले गिदोनलाई भने, हामीलाई मिद्यानीहरूबाट बचाउनु भयो, अब तपाईँ हाम्रो शासक हुनुहोस्, तपाईँ, तपाईँका छोरा र तपाईँका नाति। तर गिदोनले जवाफ दिए, म वा मेरो छोराले होइन, तर परमप्रभुले नै तिमीहरूमाथि शासन गर्नुहुनेछ। अनि तिनले भने, म तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्छु, तिमीहरू हरेकले आफ्नो लुटको मालबाट एउटा कुण्डल मलाई दियो। ती शत्रु इस्माइलीहरूको बीचमा सुनका कुण्डल लगाउने चलन थियो। तिनीहरूले भने, अवश्य हामी ती तपाईँलाई दिनेछौ। तब एउटा लुगा ओछ्याइयो र हरेकले त्यसमा आफ्नो लुटको मालबाट सुनको एउटा कुण्डल राखिदियो। तिनले मागेका सुनका कुण्डलको ओजन 20 किलो जति थियो। यो चाहिँ चन्द्रहार र अरू गहना र मिद्यानी राजाहरूले लगाउने वैजनी वस्त्र बाहेक थियो। उनीहरूको उँटका घाँटीमा लगाएका सिक्रीहरूको त गन्ती नै थिएन। ती सुनबाट गिदोनले एउटा एपोद बनाए र आफ्नै सहर ओप्रामा त्यो राखे। सबै इस्रायलीहरूले त्यसको पूजा गरी आफैलाई बेस्या समान बनाए र त्यो गिदोन र तिनका घरानालाई
फसाउने एउटा फन्दा भयो। यसरी मिद्यानीहरू इसरायलीहरूको अधीनमा भए उनीहरूले आफ्नो शिर फेरि ठाडो गर्न सकेनन्। गिदोनको जीवन पर्यन्त 40 वर्षसम्म देशमा शान्ति भयो। त्यसपछि युवासका छोरा एरुबाल आफ्नै घरमा गएर बस्न लागे। तिनका 70 जना छोराहरू थिए किनभने तिनका धेरै पत्नीहरू थिए। तिनकी एउटी भित्रिनी थिइन् जो सकेममा बस्थी। त्यसले पनि तिनको 1 जना छोरो जन्माइन् र तिनले त्यसको नाउँ अभिमेलेक राखे। अनि युवासका छोरा गिदोन पूरा बुढेसकालमा मरे र आफ्नो बुबाको च्यानमा अभिएजेरीहरूको ओपरामा गाडिए। तिनको मृत्यु हुन साथ इजरायलीहरूले फेरि देवताहरूसित व्यभिचार गर्न लागे र बाल बरितलाई आफ्नो देवता तुलाए। तिनीहरूले चारैतिरका तिनीहरूको शत्रुहरूको हातबाट छुटाउनु हुने परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से। एरुबाल अर्थात गिदोनले इजरायलको निम्ति गरेका सबै हितका काम भुलेर तिनीहरूले तिनको परिवारलाई देखाउनु पर्ने दया देखाएनन्।

0: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौं। र आजलाई भने मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: यसुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
2: टाइम चेक, यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: सिमेसी श्रोता, आज पनि म मार्था राई कार्यक्रम मनका कुराका साथमा उपस्थित भइसकेको छु। आज म जन्मस्थल घर खोटाङ जिल्ला र हाल काठमाडौँ बुद्ध नगर नयाँ बानेश्वर बस्ने हुने र सालम प्रार्थना भवनको वरिष्ठ पास्टर जर्ना राईको आफ्नै जीवन गवाही बताउन गइरहेको छु कि उहाँ र मेरो भेट पछि उहाँले आफ्नो जीवन गवाही मसँग यसरी बताउनु भएको थियो। म रेभरेन्ड पास्टर जर्ना राई हुँ। मेरो जन्म खोटाङ जिल्ला सिम्पानी गैरा कपिलस गढी 4 गाउँमा 2006 असोज 26 भएको हो। हाल म काठमाडौँ बुद्ध नगर नयाँ बानेश्वर काठमाडौँ बस्छु र सालोम प्रार्थना भवनमा पास्टर सेवा गरिरहेको छु। म किराँत परिवारमा जन्मे र हुर्के। मलाई सानै उमेरदेखि नै आर्मीमा जाने इच्छा थियो र धरानमा आएर 14 वर्षको हुँदा म सन् 12 अक्टोबर 1963 ब्रिटिस आर्मी भर्ना भएर 12 अक्टोबर 1991 सेवा गरे। पहिला मलेसियामा र पछि हङकङमा सरुवा भए। म दसैँको समयमा मेरो मामाको घरमा टीका थाप्नको लागि गए। उहाँ क्रिस्चियन भइसक्नु भएको रहेछ, मलाई थाहा थिएन र टीका लगाइदिनुको सट्टामा बाइबलको पद खोलेर सुनाउनु भयो। मैले केही पनि बुझिनँ र मलाई रिस पनि उठ्यो, तर मामा भनेर केही बोल्न सकिनँ। म मामाको घरबाट फर्किँदै थिएँ र मेरो भेट एमएस राणा दाजु र उहाँको श्रीमती शान्ति राणासँग भयो, जो विश्वासी हुनुहुन्थ्यो। उहाँहरूसँग ती सकिएर बसमा घर फर्किँदै हुनुहुन्थ्यो। उहाँले मलाई बोलाउनु भयो र एउटा पर्चा दिनुभयो र उहाँले भन्नुभयो, यो कोठामा लगेर पढ्नु है। ब्यारेकमा आएपछि यो कस्तो प्रकारको पुस्तक हो र यसमा पनि बाइबलको कुराहरू रहेछ भनेर थाहा पाउन पढ्न सुरु गरे। पढ्दा पढ्दै झपक्क निन्द्राले छुपियो र म भुसुक्क निदाए। राति सपनामा एउटा डर लाग्दो मान्छे आएर भाला लिएर, तैँले किन यो पुस्तक पढेको हो, तैँले पढ्नु हुँदैन, यो किताब फाल र नपढ भन्दै खेदियो। त्यो सपना पछि यो त साँच्ची नै सत्य रहेछ जस्तो लाग्यो। त्यसपछि मैले मेरो गुरुजीलाई पहिले पनि यो पुस्तक पढ्नुहोस् भनेर त्यही पर्चा दिएको थिएँ र उहाँलाई पनि मलाई चाहिँ सपनामा दुःख पाउनु भएछ र भोलिपल्ट बिहानै उहाँ म कहाँ आएर भन्नुभयो, जन तिमीले मलाई कस्तो प्रकारको पुस्तक दियो, यो पुस्तक पढ्दा पढ्दै म बुझुक्क निदाए र रातभरि सपना दुःख पाएँ। मसँग उहाँ रिसाउनु भयो र मैले क्षमा पनि मागेँ। यो कस्तो प्रकारको पुस्तक रहेछ भनेर मेरो मनमा कुरा खेलियो र सत्य कुरा जान्न मन लाग्यो। यसरी दिनहरू बित्दै गयो। मैले बिस्तारै बाइबल पढ्न सुरु गरे, सेवा जान थाले र जानी नजानी प्रार्थना गर्न थाले। बाइबल पढ्दै जाँदा मते सको 33 पदले छोयो, त्यहाँ लेखेको थियो ईश्वरको राज पहिले खोजी गर। त्यसपछि मलाई लाग्यो पहिला परमेश्वरको राज्य खोजी गर्नु पर्ने रहेछ। मैले उहाँको राज्यलाई खोजी गर्न थाले, धेरै भन्दा धेरै बाइबल अध्ययन गर्न थाले। त्यसपछि मैले यीशु ख्रीष्ट मात्र सत्य परमेश्वर हुनुहुँदो रहेछ, प्रभु यीशुमा मात्र सत्य पापमा उद्धार र मुक्ति छ भन्ने निश्चयता भएपछि मैले 1970 सालमा परमेश्वरलाई मेरो प्रभु मुक्तिदाता भन्ने व्यक्तिगत रूपमा ग्रहण गरे। त्यसपछि मलाई हिरोन व्हाइट र उहाँको श्रीमती मेरी व्हाइट उहाँहरूले आत्मिक रूपमा सहयोग गर्नुभयो। एक आइतबार उहाँहरूले मलाई बप्तिस्मा लिनुपर्छ भन्दा म मानिनँ र उहाँले मलाई फेरि सम्झाउँदै भन्नुभयो, पापमै भएर बसिरहनु राम्रो होइन। मलाई उहाँको कुरा मन पर्यो। त्यसपछि आफै निर्णय गरे र उहाँले सल्लाह अनुसार 29 नोभेम्बर 1970 हङकङमा पानीको बप्तिस्मा लिए। एक आइतबारसँग ती भजन नम्बर 209 भएको मन सुत पार्नलाई यीशु कहाँ गयो के भन्ने भजनले मेरो मन छोयो। त्यही समयमा म रोए पनि। मैले बप्तिस्मा लिँदाखेरि पानीमा डुब्दा मेरो आत्मा माथि माथि उचालिएको अनुभव भएको थियो। त्यो समयमा म एकदमै खुसी भए। मैले पवित्र आत्माको छुवाई, अभिषेक र पवित्र आत्माको बप्तिस्मा त्यसै समयमा भएको थियो। मेरो आँखामा आँसु बगिरहेको थियो र मलाई यस्तो लागिरहेको थियो कि स्वर्गमा पनि यस्तै अनुभव हुन्छ।

पल्टनमा क्रिस्चियनहरू एकदमै थोरै थियो, अरूहरू पनि विश्वासी थिए, तर उहाँहरू चाहिँ विश्वासी भनेर खुलाउनु भएन। कारण क्रिस्चियन भएपछि नेपाल फर्काउनु पर्दथ्यो, तर म चाहिँ लुकेको विश्वासी भएन। म क्रिस्चियन हुँ भनेर खुलाउनलाई मैले परिचय दिए कि परमेश्वर यीशु ख्रीष्टमा मलाई पुरा भरोसा थियो, म यीशु ख्रीष्टलाई विश्वास गर्छु भन्न मलाई डर लागेन। त्यहाँ सबै कुराहरू हुन्थ्यो, हिन्दूको मन्दिर पनि छ र बेला बेलामा पाठ पूजाहरू पनि हुन्थ्यो। मलाई एकदमै गाह्रो थियो। हङकङमा चाहिँ आइतबार सेवा संगति हुन्छ, हामीहरूले बिदाको दिनमा पनि आफ्नो काम गर्नु पर्दथ्यो र म चाहिँ मण्डली जानको लागि नै भए पनि बिहानै काम सकाएर नेपाली संगतिमा गए। पल्टनमा दिउँसोमा बाइबल पढ्न र प्रार्थना गर्ने समय हुँदैन थियो, त्यसैले कहिले ओछ्यानमा दुध भित्र लाइट बालेर त कहिले बाथरूम भित्र पसेर बाइबल पढ्ने र प्रार्थना गर्नु पर्दथ्यो। म विश्वासी भएको कारण धेरै नै परीक्षा र सतावटहरू त आयो। विश्वासी भएकै कारण मलाई म भन्दा माथिका साहेबले तिमी क्रिस्चियन भएछौ, अब नेपाल जानुपर्छ भन्नुभयो। मैले के गल्ती गरेको छु साहेब भनेर सोधे र मैले यो कुरा डिपार्टमेन्ट कमान्डरलाई पनि भने। उहाँले भन्नुभयो क्रिस्चियन हुँदैमा घर जानु पर्दैन, तिमी होइन बरु उहाँ चाहिँ जाने बेला भएको छ, किनकि उहाँको चाहिँ समय सकिएको छ र तिम्रो उमेर पनि छ, तिमी बस्नुपर्छ। मैले निरन्तर प्रार्थना गरिरहे, मेरो प्रार्थना परमेश्वरले सुन्नुभयो र जुन अफिसरले मलाई घर जानुपर्छ भन्नुभएको थियो म भन्दा पहिला उहाँ नेपाल फर्काउनु भयो। परमेश्वर अचम्मको काम गर्नुहुन्छ। हामीले दिउँसो आफ्नो ड्युटी गर्नु पर्दथ्यो र बाइबल पढ्न र अरू फाल्टु काम केही पनि गर्न पाइँदैन थियो, त्यसैले म लगायत पास्टर अयम बहादुर लिम्बू र पास्टर पृथ्वी राई तीनजना बेलुकी आफ्नो काम सिद्धाएपछि बाइबल पढ्नको लागि आफ्नो कोठामा गयौँ र बाइबल पढिरहेको थियौँ। त्यसै समयमा ड्युटी अफिसरले देख्नुभयो र भन्नुभयो यो के गरिरहेको हो, यो अफिसलाई तिमीहरूले खराब गरिरहेको छौ, यो हाम्रो लागि राम्रो होइन, हामीले क्षमा माग्यौ। भोलिपल्ट यो खबर माथि अफिसर कमान्डरकोमा पुग्यो र हामी तिनैजनालाई अफिसमा बोलायौ। हामी गयौँ र सल्युट गर्यौँ। उहाँले हामीलाई सोध्नुभयो तिमीहरू चारजनाले के गरिरहेको थियौ रे, हामीले भन्यो हामी चारजना होइन तीनजना परमेश्वरसँग प्रार्थना गरिरहेका थियौँ। फेरि उहाँले थप्नुभयो होइन चारजना थियो रे, फेरि हामीले भन्यौँ एकजना चाहिँ हाम्रो साथमा प्रभु येशू हुनुहुन्थ्यो र हामी मानिसहरू चाहिँ तीनजना मात्र थियौँ। यदि भनिसकेपछि उहाँले हतार हतार भन्नुभयो ओके ओके तिमीहरू जाऊ, तिमीहरूको परमेश्वर साँच्चीकै परमेश्वर हुनुहुन्छ र मैले परमेश्वरको विरोध गर्नु हुँदैन। त्यसपछि उहाँले हामीहरूलाई कुनै पनि एक्सन लिनु भएन। त्यो समयमा त्यसरी अफिसर कहाँ जानु चाहिँ एकदमै नराम्रो सोचिन्थ्यो। त्यसपछि मेरो कार्टमा पनि क्रिस्चियन नै बनाइदिनु भयो। जब मैले परमेश्वरलाई मेरो भित्री हृदयदेखि विश्वास गरे म अफिसर पनि भए, म इमान्दारी पूर्वक काम गर्थे र मलाई सबैले विश्वास गर्नुभयो र उहाँहरूले मलाई मेरो पेन्सन पाएर नेपाल आउने समयमा मेरो परिवारसँगै 3 महिना युके जाने मौका दिलाइदिनु भयो। मैले आर्मी क्याम्पमा पनि परमेश्वरको वचन बाँच्ने मौका पाएँ। त्यसै समयमा 2 जवान भाइहरूले विश्वास गर्नुभयो र केही समयमा नेपालीको पनि लिनुभयो। हालेलुया। म क्रिस्चियन भएको कारण मलाई अफिसहरूमा पुग्न धेरै गाह्रो भयो, तर पनि मेरो काम र इमान्दारितामा परमेश्वरले सहायता गर्नुभयो। मैले राम्रो काम गरेकोले मेरो कमान्डिङ अफिसरले अफिसर बनाइदिनु भयो। यसमा पनि परमेश्वरको अनुग्रह भयो, मैले अफिसर हुने सौभाग्य पनि पाएँ। 1988 मलाई ब्लिस सेन्टर अफ अमेरिका ट्रेनिङ एक्सरसाइजको तालिममा राम्रो काम गरेकोले बेलायतका बडा महारानी एलिजाबेथले उहाँको जन्मदिनमा अन द क्विन्स बर्थडे द ब्रिटिस इम्पायर मेडल BEM भन्ने पुरस्कार पाएँ। मैले एन्डर सर्ट इङ्ल्यान्ड द सोल्जर्स एन्ड द आयरमेन्स स्क्रिप्चर रिडिङ एसोसिएसन SASRA एन्युअल फेलोसिपमा पनि मेरो जीवन गवाही भन्ने र वचन बाँड्ने मौका पाएँ। त्यसै समयमा 2 सोल्डर सिपाहीहरूले पनि जीवन गवाही दिनुभयो र भन्नुभयो गोर्खा अफिसरबाट हामीले परमेश्वरलाई पायौँ, यसरी म एउटा तुच्छबाट उहाँले सेवाकाई लिनुभयो। म नेपाल फर्केपछि मेरो जन्म स्थल घर खोटाङमा गए। मलाई त्यो समयमा धेरै समस्याहरू आयो, म पहिला जाँड रक्सी खाइरहेको मानिस थिए। त्यो सबै छोडिदिए मेरो बुबा जान्ने धामी हुनुहुन्थ्यो, उहाँ मेरो अगाडि चिन्ता बस्न नसक्नुहुन्न थियो र गाउँमा सबैले म क्रिस्चियन भएको मन पराउँदैन थिए।
थिए। एक दिनको कुरा हो, एकजना जातिले म क्रिस्चियन भएको कुरा थाहा पाउनु भयो र भन्नुभयो म तलाई मारिदिन्छु। त्यही रातमा उहाँ दामी बस्नु भयो र रातिमा सुतिरहेको थिएँ। उहाँले मलाई बाण हान्नु भयो तर त्यो बाणलाई कुशले छेकिदियो र मलाई त्यो बाणले लागेन। त्यति नै बेला मैले परमेश्वर प्रभु यीशु ख्रीष्टलाई धन्यवाद दिएँ। मलाई थाहा थियो मलाई बचाउनु हुने यीशु ख्रीष्ट मात्र हुनुहुन्छ, क्रुसमा शक्ति छ भन्ने पूर्ण विश्वास थियो। अनि मैले प्रभुलाई भने प्रभु उहाँलाई क्षमा गरिदिनुहोस् कि उहाँलाई केही पनि थाहा छैन। त्यसको केही समय पछि उहाँ बिरामी हुनुभयो र म कहाँ आउनुभयो र मसँग क्षमा माग्नु भयो र भन्नुभयो मलाई माफ गरिदेऊ, मैले तिमीलाई विरोध गरे, अबदेखि म कहिले त्यस्तो काम गर्दिन। मैले भने उहाँ साँचो परमेश्वर हुनुहुन्छ, त्यसैले तपाईँ विरोध नगर्नुहोस्। त्यसपछि चाहिँ कहिले पनि त्यसरी विरोध गर्नु भएन र भन्नु भएन। गाउँको सबैजना मेरै बुबा पनि डराउनु भयो कि म धामी बसेको समयमा त्यस ठाउँमा गए भने तिनीहरू काम गर्न सक्दैन थिए। त्यो समयमा गाउँमा म एक्लै विश्वासी थिएँ। एकजना मेरो छिमेकी दिदी पनि कुममा बत्ती बालेर राति सपनामा आउनुभयो र मेरो अनुहारमा हेर्न सक्नुहुन्न थियो। मैले उहाँको लागि पनि प्रार्थना गरिदिएँ। केही समय पछि उहाँ पनि बिरामी पर्नुभयो र मका आउनुभयो र मैले उहाँलाई पनि प्रार्थना गरिदिएपछि निको हुनुभयो। यस्तो घटनाहरू मेरो जीवनमा धेरै भएका छन्। जे होस् परमेश्वरलाई धन्यवाद होस्। हङकङमा नेपाली विश्वासीहरूको बीचमा पनि अगुवा र पास्टरले सेवा गर्ने मौका पाएँ। 1993 भारतको हैदराबादबाट डाक्टर सत्य राव आउनुभयो। काठमाडौँको बुद्ध नगरमा आफ्नो घरको माथिल्लो तलामा सालम भवन मण्डली समर्पण गरिदिनु भयो। साथै मलाई पनि सेवाकायको लागि पास्टरले अभिषेक गरिदिनु भयो र अहिलेसम्म निरन्तर मण्डलीमा सेवाकाय गरिरहेको छु। प्रभुले मलाई यो मण्डलीको जिम्मेवारी दिनुभएको छ, यसलाई निरन्तर दिइरहेको छु। प्रभुले मलाई धेरैभन्दा धेरै आशिष दिइरहनु भएको छ। मेरो सबै परिवारहरूले विश्वास गरेका छन्। म खुसी छु र मेरो केही पनि रूप म भूगोल ब्रिटिस आर्मी भएको कारण मलाई युकेमा जाने अवसर थियो, तर मलाई अगुवाई भएन र नेपालमा नै बसेर परमेश्वरको सेवा गरिरहेको छु। म त्यसैमा आनन्दित छु। मलाई परमेश्वरले सुख शान्ति नयाँ अनन्त र जीवन दिनुभएको छ र म मेरो अन्तिम स्वास्थ्य

हवस् त श्रोता, मेरो आजको निवेदन समय सिद्धिएको छ। यदि तपाईँहरूसँग पनि श्रोताहरूलाई आशिषित बनाउने गवाही र आफ्नो कथाहरू छ भने तपाईँले मलाई प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ। त्यसको लागि हो मेरो व्हाट्सएप नम्बर 6085908136, 6085908136, छ इमेल एड्रेस raimartha@gmail.com, फेसबुक माथा राई जेमेसी।

0: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
2: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
5: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510969625, 9510969625 र 9862424210, 9862424210।
6: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

नेपालगंज सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आत्मिकको हार्दिक स्वागत तथा जय मसे। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बाइनका साथै नेपालका विभिन्न 14 रेडियो स्टेशनबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश

0: प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी निर्दोष जीवन जिउन सदैव होसियार हुनुहोस् भन्ने विषयमा आजको कार्यक्रम केन्द्रित रहनेछ। प्रिय श्रोता, निर्दोष जीवन जिउनु भनेको के हो, निर्दोष जीवन जिउँदा कसरी जिउनु पर्छ, निर्दोष जीवन यापन गर्नलाई के कुराहरू आवश्यक पर्छ त, निर्दोष जीवन जिउँदाको परिणामको विषयमा बाइबलले के भन्दछ त, यिनै विषयको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट आज तपाईँ हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता नमस्कार, तथा जय मसीहमा प्रभुजनको तर्फबाट फेरि पनि यो सुसमाचार सबैका लागि कार्यक्रममा आदरणीय दाजुभाइ तथा दिदीबहिनी, तपाईँ र म एक परिवारका मानिसहरू हौ। मैले सधैँ यो कार्यक्रम मार्फत भनिरहन्छु, यसलाई अनर्थ नलिनुहोला, किनभने यसलाई यसरी बुझिदिनुहोला, संसारका सृष्टिकर्ता ईश्वर, जसलाई हामी रियल फादर अथवा सत्य पिता भनेर आदर गर्न सक्छौ, रेस्पेक्ट गर्न सक्छौ, उहाँ हुनुहुन्छ एकमात्र परमधामका परमेश्वर बुवा, जो यो धरतीमा तपाईँ र मलाई अति प्रेम गरेर येशु मसीहको त्यो पवित्र शुद्ध शरीरमा पूर्ण बास र राज गरेर तपाईँ र मेरो निम्ति बलि हुनुभयो। उहाँमाथि विश्वास गर्नेहरूलाई मुक्ति मच्छे मिल्दछ। श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रम हामी विभिन्न 14 रेडियो स्टेशनबाट प्रसारण गरिरहेका कुरा सञ्चालिकाले भन्नुभयो, यो कुरा सही हो र अझै हामी विभिन्न रेडियो स्टेशनबाट प्रसारण गर्ने प्रयासमा छौ, किन त भने मुक्ति मच्छे सबैको जरूरत हो, सबैलाई आवश्यक पर्छ र यसलाई गम्भीरतापूर्वक हामीले सुन्नुपर्छ, सिक्नुपर्छ, बुझ्नुपर्छ र ग्रहण गर्नुपर्दछ। यदि गरेनौ भने कोही अर्को मानिसलाई घाटा हुँदैन, त्यो स्वयं आफैलाई घाटा नोक्सान हुन्छ। यो धरतीको जीवनमा र यो धरती पछिको अनन्त अनन्त सम्मको जीवनमा यसले असर गर्छ। त्यसैले आदरणीय मित्र, म यो सुसमाचार सबैका लागि कार्यक्रम मार्फत यो भन्न चाहन्छु कि ईश्वर कसैको पेवा होइन, ईश्वर कसैका फरक छैनन्, ईश्वर कसैका स्वदेशी र विदेशी हुँदैनन्, ईश्वर एकमात्र हुनुहुन्छ जसलाई द क्रिएटर भनिन्छ, ती सृष्टिकर्ता ईश्वर सिंगुलर हुनुहुन्छ, जसको महिमा मात्रै हामीले गर्नुपर्छ, जसमा मात्रै भरोसा राख्नुपर्छ, जसको मात्रै आदर गर्नुपर्छ, ती बाहेक जसको अगाडि मात्रै ढोग्नु र निहुरनु पर्छ, ती बाहेक ईश्वरले सृष्टि गरेका चीज वस्तु, पशु पंक्षी, बोट बिरुवा, तारा ग्रह, कुनै पनि अन्य भूतात्मा, देवात्मा, प्रेतात्मा, विभिन्न प्रकारका अन्य धरतीका आत्माहरू, यिनीहरूलाई ईश्वरको आदर दिएर उनीहरूको अगाडि झुक्नुहुन्न, यो कुरा चाहिँ हामीले कान खोलेर सुन्नुपर्छ, दिमाग खोलेर बुझ्नुपर्छ र हृदय खोलेर विश्वास गर्नुपर्दछ। आदरणीय श्रोता, यहाँहरूका बीचमा म आज यस्तो वचन लिएर आएको छु जुन अलि फरक छ। भजन संग्रहको पुस्तक 101 अध्यायबाट केही परमेश्वरका वचन मार्फत हामी यो कार्यक्रममा कुराकानी गर्नेछौ। आदरणीय श्रोता, म सर्वप्रथम भजन संग्रह 101 का केही पदहरू पढ्नेछु, म पद 2 बाट शुरू गर्छु। परमेश्वरको जीवित वचनले यसरी भनेको छ तपाई र मलाई, म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु, तपाई म कहाँ कहिले आउनुहुने, म आफ्नो घरभित्र शुद्ध आचरणको जीवन बिताउनेछु, मेरो आँखाको सामान्य कुनै निज कुरा म राख्ने छैन, पथ भ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु, तिनीहरू मसित टाँसिने छैनन्, कुटिल मती भएका मानिसहरूबाट म टाढा रहनेछु, कुनै खराबी कामसित म केही सम्बन्ध राख्ने छैन, जसले आफ्नो छिमेकीको निन्दा गुप्तमा गर्दछ त्यसलाई म नाश गर्ने, अभिमानी दृष्टि भएको र घमण्डी हृदय भएकालाई म सहने छैन भनेर परमप्रभु भन्नुहुन्छ। मेरो कृपा दृष्टि देशका विश्वास योग्य जनहरूमाथि रहनेछ, ताकि तिनीहरू मसित बास गरून्, जो निर्दोष मार्गमा हिँड्दछ त्यसले मेरो सेवा गर्नेछ। आदरणीय श्रोता, यो पवित्र धर्मशास्त्र बाइबलबाट मैले पाठ गरेको छु। के यो तपाईँ र मेरो जीवनमा मिलिरहेको छ त? के तपाईँ र मेरो देशको जीवनमा मिलिरहेको छ त? के तपाईँ र मेरो गाउँ समाजको जीवनमा मिलिरहेको छ त? पवित्र धर्मशास्त्र बाइबल कोही मान्छेले बनाएको नियम होइन, कुनै एकजना मानव लेखकले लेखेको पुस्तक होइन, पवित्र आत्माको प्रेरणाद्वारा सारा मानव जातिलाई ईश्वरबाट आएका वाणीहरू हुन्। पवित्र धर्मशास्त्र बाइबलका अगाडि हरेक विद्वान झुक्नुपर्छ, हरेक पास्टर झुक्नुपर्छ, हरेक पुजारी झुक्नुपर्छ, हरेक राजा र मन्त्री घुँडा टेकेर झुक्नुपर्छ र पवित्र धर्मशास्त्र बाइबलका केन्द्रबिन्दु प्रभु येशु ख्रिस्टको नाउँमा सबैले पापको पश्चातापको प्रार्थना गर्नुपर्दछ। यसैबाट मात्रै भलाइ छ, यसैबाट मात्रै तपाईँ र मेरो उद्धार छ, यसैबाट मात्रै तपाईँ र मेरो पापको मोक्ष मिल्छ। यो कुरा म साँच्चै नै यहाँहरूका बीचमा गम्भीरतापूर्वक प्रस्तुत गर्न चाहदछु। आदरणीय श्रोता, पवित्र धर्मशास्त्र बाइबलका केही वचनहरू हामीले हेर्यौं। मेरो कृपा दृष्टि देशका विश्वास योग्य जनहरू माथि रहनेछ ताकि तिनीहरू मसित बास गरून्, जो निर्दोष मार्गमा हिँड्दछ त्यसले मेरो सेवा गर्नेछ। आदरणीय श्रोता, देशको सेवा के यस्तै मान्छेले गरिरहेका छन् त? आज भ्रष्टाचार र घुसका खबरहरू तपाईँ हामी दिन दिन सुनिरहेका छौ र पढिरहेका छौ, तर पवित्र धर्मशास्त्र बाइबलले भने फरक कुरा बताएको छ। भनेको छ कि त्यो जो निर्दोष मार्गमा हिँड्दछ त्यसले मेरो सेवा गर्नेछ। आदरणीय दाजुभाइ तथा दिदीबहिनी, यदि तपाईँ र मेरो जीवन परमेश्वरको डर भएमा छैन, परमेश्वर येशु ख्रिस्टको नाउँको डर भएमा हाम्रो जीवन छैन भने हामीहरू निर्दोष र सत्य मार्गमा हिँडिरहेका हुँदैनौ। यदि यस्तो मार्गमा हिँडिरहेका छैनौ भने हामी परमेश्वरको अगाडि सही छैनौ। यदि हामी पवित्र धर्मशास्त्र बाइबलका परमेश्वर, तपाईँ र मेरा परमेश्वर, सबैका परमेश्वर उहाँको अगाडि सही छैनौ भने तपाईँ र हामी सही छैनौ। यो धरतीमा पेट पाल्ने काम त कुकुर बिरालाले गर्दछ, पेट पाल्ने मात्रै काम त पशुले गर्दछ, त्यति मात्र हामीले गरेका छौँ। न त हामीलाई ईश्वरको डर छ, न त हामीलाई प्रभु येशु ख्रिस्टको नाउँको डर छ। हामीहरू ढुङ्गा मुढाका नाम पुकारेर, पशु पन्छीका नाम पुकारेर, सूर्य चन्द्रमाका नाम पुकारेर, जसले हाम्रो निम्ति केही गर्न सक्दैनन्, हाम्रा निम्ति बनाइएका हुन्, हामीले बरु तिनीहरूका निम्ति केही गर्न सक्छौ। तिनीहरूलाई नै हामीले ईश्वर बनाएर आफैले हामी आफूलाई निर्जीव बनाएर निर्जीव काम गरेका छौँ कि यो बेहोसी मानिसले बेहोसपनाले गर्ने काम आज हाम्रो देश र समाज र घरमा भइरहेका छन्। जबसम्म हामी पवित्र धर्मशास्त्र बाइबलको ज्ञानमा र जबसम्म हामी येशु ख्रीष्टको डरमा हामी हरेक घरका व्यक्तिहरू, हरेक देशका नागरिकहरू आउँदैनौ, हाम्रो देश र घर र समाजले परिवर्तन पाउने छैन। धन पैसा परिवर्तन होइन आदरणीय मित्र, नयाँ घर लगाउनु परिवर्तन होइन आदरणीय मित्र, नयाँ रोड बनाउनु परिवर्तन होइन आदरणीय मित्र। यो सबै कुरा बनाउँदा हामी कुन हृदयले गर्यौं र कुन सोच विचारले हामीले काम गरेका छौँ त्यो हो परिवर्तन। त्यसैले आदरणीय मित्र, म विन्ती गर्दछु, म अनुरोध गर्दछु, यही सुसमाचार सबैलाई कार्यक्रम मार्फत मेरा लागि होइन, मेरो देश र तपाईँको लागि मात्र होइन, तपाईँको जीवन र तपाईँको भावी पुस्ताहरूको लागि र यो संसार सृष्टि गर्नुहुने परमेश्वरको महिमाको लागि तपाईँ र मैले यहाँ असल जीवन जिउँ, किनभने तपाईँ र म यो धरतीमा आउनुको मुख्य उद्देश्य भनेको तपाईँ र मेरा ईश्वर परमात्मा परमेश्वरको महिमा गर्नलाई हो र उहाँलाई महिमा गर्न पहिला उहाँ को हुनुहुन्छ, कस्ता हुनुहुन्छ, उहाँको स्वभाव के हो, उहाँको आज्ञा के हो, उहाँ सल्लाह के हो बुझ्न आवश्यक छ मित्र। त्यसको लागि तपाईँ र मैले पवित्र धर्मशास्त्र बाइबल पढ्नै पर्छ, येशु ख्रिस्टलाई जीवनमा ग्रहण गर्नै पर्छ। तब मात्र हाम्रो आत्मिक आँखा खुल्छन्, तब मात्र हाम्रो ईश्वरीय सोच विचारको ढोका खुल्छ, तब मात्र हामीहरूको ईश्वरसँग सम्बन्ध बढ्छ र सम्बन्ध बढिसकेपछि एक आपसमा हाम्रो परिचय हुन्छ र एक आपसमा लिनु दिनु हुन्छ। पवित्र ईश्वरसँगको लिनु दिनु या कारोबार भयो भने तपाईँ र मेरो जीवनले कति सुख पाउला, तपाईँ र मेरो जीवनले कति शान्ति पाउला, तपाईँ र मेरो जीवन कति आशिषित होला, तपाईँ र मेरो जीवनमा कति शान्ति र खुसीका क्षणहरू आउलान्, प्राप्त गरेको मान्छेलाई महसुस भएको होला। आदरणीय मित्र, एक दिन म रुँदै घरबाट भागेको मान्छे, एक दिन फेरि म मेरो देशमा फर्किन्न भनेर भागेको व्यक्ति, आज म मेरो देश सुन्दर रमणीय देश नेपालमा यति रमाइरहेको छु, यति खुसी छु, यति आशिषित छु, एउटा मात्र त्यो कारण हो, येशु परमेश्वर मेरा जीवनमा आउनुभयो र येशु प्रभुलाई मैले मेरो हृदयमा निमन्त्रणा गरे, येशु प्रभुलाई मेरा प्रभु भने मैले भ्रम र अन्धकार र अन्धविश्वासमा म जिरहेको जीवन परिवर्तन गरेर एक साँचो सत्य र ज्योतिको जीवन जो येशु प्रभुबाट प्राप्त हुन्छ त्यसमा जिउन सुरु गरे। त्यो दिनबाट हरेक मोडले असल मोड लिन थाल्यो, हरेक योजनाले सफलता पाउन थाल्यो, हरेक प्रार्थना विषयहरू ईश्वरको अगाडि सुनवाई हुन थाले। तब त जीवन आशिष र शान्तिमा अगाडि बढ्यो र खुसी यसरी बढ्दै गयो कि मैले अनन्त अनन्तको जीवनमा पनि भाग लिन पाएँ, मुक्ति र मोक्ष पाएको छु, यो धरतीको जीवन सुखमय हुन्छ र स्वर्गीय जीवन पनि प्राप्त गरेर म एकदमै मुक्ति र मोक्ष प्राप्त गरेर एउटा आशिषित व्यक्ति भएको छु। यो कुराले मेरो मनमा सधैँ खुशी र रमाइलो ल्याइरहन्छ। आदरणीय मित्र, यो हरेकको जीवनमा आओस्, यो हरेकको घर परिवारका सदस्यहरूको जीवनमा आओस्, हरेकको देशवासीका जीवनमा आओस्, हाम्रो प्रार्थना यही छ। किनभने हामी खुशी रहनुपर्छ, हामी शान्तिमा रहनुपर्छ, हामी सम्पन्न रहनुपर्छ, हामी आशिषित हुनुपर्छ। हामी श्रापित होइन, हामी डर भएमा होइन, हामी लागेर लट्टिएर होइन, हामी स्वतन्त्र र खुल्ला र आशिषले भरपूर भएर जिउन सक्नुपर्छ। यो हामी आफै सक्दैनौ, त्यसैले येशु परमेश्वरलाई अवसर दिनुपर्छ, उहाँले तपाईँ र मेरो जीवनमा केही गर्न चाहनुहुन्छ। त्यसैले आदरणीय मित्र, सुसमाचार सबैका लागि यही विन्ती गर्छ, येशु तपाईँ र मेरा सहयोगी हुनुहुन्छ, येशु तपाईँ र मेरा मालिक पनि हुनुहुन्छ, येशु तपाईँ र मेरा सेवक हुनुहुन्छ, येशु तपाईँ र मेरा ईश्वर हुनुहुन्छ। त्यसैले जो ईश्वर तपाईँ र मेरा सेवक र सहयोगी हुन चाहनुहुन्छ, यो कति अनौठो कुरा छ, यसलाई विचार गरेर सुनौ र गम्भीरतापूर्वक ग्रहण गरौं र आफ्नो जीवन येशूलाई दिऊ र येशूले आफ्नो जीवनमा निमन्त्रणा गरौं। उहाँले तपाईँ र मलाई भन्नुभएको छ, मलाई चाखेर हेर, स्वर्गका ढोका तिमीहरूको निम्ति खोल्छु कि खोल्दिन। आदरणीय श्रोता, एक दिन कसैले दिए खुशी नहुने मानिस आज येशू प्रभुको नाउँमा विश्वास गर्दा अरूलाई दिँदा झन खुशी हुन थाल्यो। येशूको शिक्षा नै यो छ, लिनु भन्दा दिनु उत्तम हो। त्यसैले श्रोता, दिँदा खुसी भयौं भने येशू प्रभु खुसी हुनुहुन्छ, येशू प्रभु खुसी हुनुभयो भने हाम्रो जीवन आशिषित हुन्छ, आशिषित भएको जीवनमा त सुखै सुखले भर्दै जान्छ। त्यसैले श्रोता, मुक्ति सहितको आशिष पाउनलाई येशू प्रभुमा हामीले विश्वास गर्नुपर्छ। येशू प्रभुमा विश्वास गरिसकेपछि उहाँले दिएको आशिषको गवाही बाँड्नुपर्छ। यसै कारण मैले आज यो रेडियो प्रोग्राम होस्, या म घर घर गएर होस्, या म स्कुल गएर होस्, या म जुन ठाउँमा छु त्यहाँ येशू प्रभुको आशिष बाँड्न मन लाग्छ। धेरैजना मानिसहरू सुर्ती बाँडिरहेका छन्, धेरैजना मानिसहरू चुरोट बाँडिरहेका छन्, धेरैजना मानिसहरू रक्सी बाँडिरहेका छन्, धेरैजना मानिसहरू विभिन्न प्रकारका धन सम्पत्तिले भरिने सल्लाह बाँडेका छन्। त्यो कुनै पनि कुराले शान्ति दिँदैन, त्यो कुनै पनि कुराले मुक्ति दिँदैन। तर मुक्ति र शान्ति दिने एकमात्र उद्धारकर्ता येशूलाई बुझौं, येशूको कुरा बाँडौ, यो सबैभन्दा उत्तम कुरा हो। तर संसारले यो कुरा मन पराउँदैन। आदरणीय श्रोता, यो कुरा भने सत्य हो, किनभने संसार संसार हो, द्याट इज द वर्ल्ड। तर येशूको कुरा स्वर्गीय कुरा हो, मुक्तिको कुरा हो, यो हेभनली मेसेज हो, यो स्वर्गीय सन्देश हो। स्वर्गीय सन्देश पृथ्वीका मानिसहरू र पृथ्वीको तरिकाले संसारिक तरिकाले जिएर जिउने चाहने मानिसहरू खुसी नहोलान्, यसमा चिन्ता नमानौ। आदरणीय मित्र, परमेश्वर तपाईँ र मेरो साथमा हुनुहुन्छ भने यो धरतीमा हामी विजय पाउनेछौ र स्वर्गमा हामीले असल स्थान पाउनेछौ। नरकको त्यो दुःख र पीड़ा हामीले भोग्नु पर्ने छैन। त्यसैले मित्र, सही के हो छुट्याऊ, साँचो के हो पछ्याऊ, सत्य के हो त्यो बाटोमा हिँडौं। सत्य जीवन र बाटो येशू हुनुहुन्छ भन्ने कुरा धर्मशास्त्रमा छ, यो कुरामा विश्वास गरौं। हुन्छ आदरणीय मित्र, परमेश्वरको महिमाको लागि यहाँनिर एउटा उहाँकै वचन पाठ गरेर यहाँहरूका बीचमा केही कुरा राख्नेछु। त्यो हो, म तपाईँको प्रेम र न्यायको गीत गाउनेछु, हे परमप्रभु म तपाईँको प्रशंसा गाउनेछु। परमेश्वरको प्रशंसा र महिमाको निम्ति एउटा यहाँहरूका बीचमा म गीत राख्न गइरहेको छु, जसद्वारा परम पवित्र परमेश्वरको महिमा र हामीहरूलाई पनि यसले सहायता गरोस्।

0: श्रोता पवित्र धर्मशास्त्र बाइबलतिर म लाग्यो फेरि र भजन संग्रह 101 अध्यायको 3 र 4 पद मैले दोहोर्याउन चाहे। मेरो आँखाको सामान्य कुनै निज कुरा म राख्ने छैन, पद भ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु, तिनीहरूसित तासिने छैन, कुटिल मती भएका मानिसहरूबाट म टाढा रहनेछु, कुनै खराबी कामसित म केही सम्बन्ध राख्ने छैन। हजुरहरूलाई यो कुरा कस्तो लाग्यो? पक्कै पनि ठिक लाग्यो होला। यदि ठिक लाग्यो भने हामी यो बाटोमा हिँडेका छौँ कि छैनौ? यदि छैनौ भने ठिक लाग्यो भनेर मात्रै ढुङ्गी शास्त्री र फारिसी जस्ता भइदियोस् भन्ने परमेश्वरको चाहना होइन। मेरो आँखाको सामान्य कुनै निज कुरा राख्ने छैन। निज कुरा भन्नाले के होला आदरणीय मित्र? के कोही मान्छेले फोहोर हिलो ल्याएर आफ्नो अगाडि राख्छ त? त्यो अटोमेटिक राख्दैन। के कोही मानिसले एकदमै फोहोरी गनाउने कुरा ल्याएर आफ्नो अगाडि राख्छ त? त्यो त राख्दैन, किनभने गनाउँछ। तर परमेश्वरले यो किन भन्नुभयो त? के तपाईँ र म सुन्न नसक्ने, देख्न नसक्ने छौँ र यो भन्नुभयो त? के हामीले टोयलेटमा फाल्ने चिजहरू, गनाउने चिजहरू ल्याएर हाम्रो अगाडि राख्छौ त? पक्कै राख्दैनौ। त्यसो भए तिम्रो अगाडि निज कुरा नराख भनेर किन भन्नुभयो त? अलरेडी त्यस्ता फोहोर कुरा मानिसले राख्दैनन् भन्ने उहाँलाई थाहा हुँदाहुँदै, तर निज कुरा पनि राखिरहेका छौ। आदरणीय मित्र, दुःख नमानेर सुनिदिनुहोला बिब्लिकल अर्थ निज कुरा भनेको के हो भने, तपाईँ र मलाई बाइबलले सधैँ भनेको छ तिम्रो अगाडि पवित्र परमात्मा परमेश्वरलाई राख, उहाँको मात्रै डर मान। हामीले सधैँ सोचौ मेरो अगाडि पवित्र परमेश्वर, मेरा ईश्वर, रचनाकार, एकमात्र सृष्टिकर्ता हुनुहुन्छ, उहाँ रात दिन हर बखत मेरो अगाडि हुनुहुन्छ। त्यसैले आदरणीय मित्र, तपाईँ र मेरो अगाडि पवित्र परमेश्वर येशु हुनुहुन्छ भने तपाईँ र मेरो अगाडि कुनै पनि निज कुरा अथवा निर्जीव कुरालाई ती पवित्र ईश्वरको अगाडि राख्न हुन्न, किनभने तपाईँ र मेरो अगाडि सजीव ही लाग्ने ईश्वर हुनुहुन्छ भने, यदि ती जीवित परमेश्वरको अगाडि निर्जीव कुरालाई राखेर हामी ढोग्यौं भने त्यसलाई भनेको छ निज कुराहरू। कुनै पनि काठको होस्, ढुङ्गाको होस्, सुन चाँदीको होस्, हीरा मोतीको होस्, सिमेन्ट माटोको होस्, कुनै पनि कुरा तपाईँ र मेरो अगाडि राखेर त्यसलाई ईश्वरको ओहदा दिन मिल्दैन, सिर्फ एकमात्र सृष्टिकर्ता परमधामका परमेश्वर जो आत्मा हुनुहुन्छ। त्यसैले हामी जस्ट आँखा बन्द गरेर शिर निउराउँ, परमात्मा परमेश्वर सृष्टिकर्ता भनेर पुकारौं अनि निउराउँ, झुकाउँ, उहाँको अगाडि झुक्न पनि मिल्छ, ढोग्न पनि मिल्छ, प्रार्थना गर्न मिल्छ, उहाँको अगाडि आदर भक्ति गर्न मिल्छ, उहाँको नाउँमा जेसुकै कुरा पनि दुखी गरीब असहाय विधवा टुरा सबैलाई दिन मिल्छ। तर निज कुरा भनेको तपाईँ र मेरो शत्रु झारिएका स्वर्गदूतहरूको नाउँमा, तपाईँ र हामीले प्रयोग गर्ने ढुङ्गा माटोको नाममा, तपाईँ र मैले प्रयोग गर्ने सुना चाँदीको नाममा, तपाईँ र मेरो निम्ति बनाएको सूर्य चन्द्रमाको नाउँमा हामीले ईश्वरको आदर दिएर तिनीहरूको अगाडि हामी ढोग्यौं भने ईश्वरको वाणीले भनेको छ तिनीहरूलाई उहाँका अगाडि निज कुरा भनेको छ। मतलब ती चीज वस्तु निज कुरा त होइनन्, जब ईश्वरको ठाउँमा तिनीहरूलाई राख्यौं भने त्यसलाई निज कुरा भनेर ईश्वरले घृणा गर्नुहुन्छ। बुझ्नुभयो होला? यदि बुझ्नु भएन भने म एउटा इक्जाम्पल दिन्छु। यदि मैले एउटा विवाह गरे भने त्यो मेरो श्रीमतीको निम्ति सबै अरू दिदीबहिनीहरू दिदीबहिनी हुन्छन्, सबैसँग मित्रभाव हुन्छ, सबैसँग मेलमिलाप हुन्छ। तर सधैँ मेलमिलाप भएको अर्को दिदीबहिनीलाई पनि, सधैँ मेलमिलाप भइरहेकी एक कुनै अर्की दिदीबहिनीलाई फेरि मैले विवाह गरेर मैले दुईटा श्रीमती बनाए भने, सधैँ माया गरिरहेकी अर्की दिदीबहिनीलाई अब सौताको आँखाले हेर्छन् मेरी श्रीमतीले, र ती दुईजनीको सधैँ एक आपसमा रिस, ईर्षा, डाहा भइ नै रहन्छ, कम्पिटिसन भइ नै रहन्छ, एक अर्कालाई विरोधाभासको भावना आइ नै रहन्छ। यसलाई भन्छ सौतेनी व्यवहार। त्यसरी नै आदरणीय मित्र, तपाईँ र मेरा ईश्वर एकमात्र हुनुहुन्छ, एकमात्र भएको उहाँ चाहनुहुन्छ। तर त्यसकै साटो हामीले विभिन्न प्रकारका एक भन्दा धेरै ईश्वर बनायौं भने, जसरी एक भन्दा धेरै श्रीमती बनाउँदा वास्तविक हाम्री श्रीमतीले कसरी रिस मान्नुहुन्छ, त्यसरी नै वास्तविक साँचो तपाईँ र मेरा ईश्वर एक हुँदा हुँदै अरू दुनियाँभरका ढुङ्गा मोडा र विभिन्न प्रकारका अन्य सृष्टि भएका चीज वस्तुलाई आफ्ना सोच र कल्पना अनुसारका चीज वस्तु व्यक्तिहरूलाई ईश्वर बनायौं भने ईश्वरले पनि तिनीहरूदेखि रिस मान्नुहुन्छ। हुन त ईश्वरले सृष्टि गर्नुभएको हो ती सबैलाई, तर तिनीहरू ईश्वरको ठाउँमा राख्नलाई सृष्टि गर्नुभएको होइन। यदि मैले तपाईँको शिरमा टोपी लगाइदिएँ भने त तपाईँहरू खुसी हुनुहुन्छ होला, यदि तपाईँको शिरमा मैले जुत्ता लगाइदिएँ भने कति रिस उठ्छ होला। त्यसरी नै आदरणीय मित्र, कुन चीज कहाँ राख्ने र कसलाई कुन आदर दिने त्यो कुरा हामी चिन्नुपर्छ। शिरको चीज टोपी हो, खुट्टाको चिज जुत्ता। परमात्मा परमेश्वर पवित्र हुनुहुन्छ, उहाँ ईश्वर हुनुहुन्छ र ईश्वरलाई नै ईश्वरको ओहदामा राख्नु पर्यो। ती बाहेक अरू धरतीका सबै चिज वस्तुहरू, तपाईँ र मेरा हातका रचनाहरू ईश्वरको महिमाको लागि हामी ईश्वरलाई धन्यवाद दिँदै त्यो कुराबाट ईश्वरको महिमा गर्न सक्छौ, तर तिनीहरूलाई नै ईश्वर भनेर कहिले पनि ढोग्न सक्दैनौ। यो कुरा सत्य हो, यही कुरा नै सत्य साबित हुनेछ, आज हुँदैछ र आज नभए भोलि हुनेछ। आदरणीय दाजुभाइ तथा दिदीबहिनी, यो कुरा न त लोभको लागि भनेको छु, न त रिस दाह मानेर भनेको छु, न त कसैलाई फकाउन भनेको छु। इट इज रियल, यो कुरा सत्य हो जो विश्वमा प्रमाणित धर्मशास्त्र बाइबलले बताउँछ। यति मात्र नभएर धेरै पुराना धर्म ग्रन्थहरूले, वेद शास्त्रले पनि बताउँछ, अन्य धर्मशास्त्रहरूले पनि बताएको छ, ईसा मसीह पाप मोक्षको लागि बलिदान हुन आउनेछन्। उहाँकै रगतले मात्रै मान्छेले मोक्ष पाउनेछन्। उहाँ नै ईश्वर हुनुहुनेछ र उहाँ नै ईश्वर हुनुहुन्छ र ती सर्वशक्तिमान सृष्टिकर्ता ईश्वर एकपटक ईसा मसीह नाउँले प्रख्यात हुनुहुनेछ यो धरतीमा। यो प्रस्तै भविष्यवाणी भएको छ। त्यसैले आदरणीय मित्र, तपाईँ र मेरा बीचमा हुनुहुने महान परमेश्वर येशु तपाईँ र मेरो जीवनमा आउन चाहनुहुन्छ। तपाईँहरूमा मण्डलीहरूमा जाउँ, चर्चहरूमा जाउँ, प्रे गर्न सिकौं, येशुलाई आफ्नो जीवनमा निमन्त्रणा गरौं, जीवनमा येशुलाई काम गर्न दिउँ र हामी आफ्नो जीवनको पूर्ण जिम्मेवारी आफै लिएर आफूले आफैलाई भारी नबनाऊ र हाम्रो भारी येशुले बोक्न चाहनुहुन्छ। हामी येशुमा समर्पित हौं, येशुलाई हाम्रो हृदयमा निमन्त्रणा गरौं। येशु परमेश्वर तपाईँ र मेरो ईश्वर हुनुहुन्छ, तर पनि सहायता गर्न चाहनुहुन्छ, उद्धार र मुक्ति मोक्ष दिन चाहनुहुन्छ। हाम्रा हरेक चिन्ता फिक्री, हरेक सोच विचार, हरेक पाइला पाइलामा उहाँ हामीलाई सहयोग गर्न चाहनुहुन्छ उहाँको अनुग्रह र कृपाद्वारा। आदरणीय मित्र, खासै सहयोगी धन पैसा होइन, खासै सहयोगी बन्दुक र तोपहरू होइनन्, खासै सहयोगी आर्मी र प्रहरीहरू होइनन्, खासै सहयोगी भनेका तपाईँ र मलाई सृष्टि गर्नुहुने ईश्वर हुनुहुन्छ र येशु प्रभुको नाउँमा उहाँलाई सधैँ पुकारेको उहाँ चाहनुहुन्छ। हस् आदरणीय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको वचन मार्फत मैले केही कुरा बताएँ र जसले आफ्नो छिमेकीको निन्दा गुप्तमा गर्छ त्यसलाई म नाश गर्नेछु, अभिमानी दृष्टि भएको र घमण्डी हृदय भएकालाई म सहने छैन भनेर भजन संग्रह 101 अध्यायको 5 पदले भनेको छ। त्यसैले कुटिल मती भएका मानिसहरूबाट म टाढा रहनेछु, कुनै खराबी कामसित म केही सम्बन्ध राख्ने छैन भनेर भजन संग्रह 101 अध्यायको 4 पदलाई तपाईँ र म दावी गरौं र प्रतिज्ञा गरौं र ईश्वरले तपाईँ र मलाई यो सिद्धान्त र नीतिमा हिँड्न सहायता गर्न चाहनुहुन्छ। त्यसैले आदरणीय श्रोता, पद भ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु, तिनीहरू मसित टाँसिने छैनन् भनेर भजन संग्रह 101 अध्यायको 3 पदमा बताएको छ। त्यसैले पद भ्रष्ट भएका काम गर्नेहरूलाई हामीले घृणा गरौं, आदर होइन र तिनीहरूसँग टाँसिएर हामी नबसौं, तिनीहरूसँग धेरै नजिक नहुँ तर तिनीहरूलाई नजिकतामा गएर सुधार्ने प्रयास गरौं। परमेश्वर येशूले तपाईँ र मलाई सहायता गर्न चाहनुहुन्छ। आदरणीय मित्र, सुसमाचार सबैका लागि कार्यक्रमको आजको एपिसोडबाट म बिदा हुन चाहन्छु। प्रभु येशु ख्रीष्टको सत्यता, वास्तविकता, शान्ति, उद्धार र मुक्ति म मेरो देश र मेरा देशका हरेक माथि आओस् भन्ने प्रार्थनाका साथ बिदा हुन्छु। नमस्कार, जय मसीह।
1: धन्यवाद पास्टर प्रवजन साईलाई, साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले भरपूर ज्ञान हासिल गर्नु भएको छ। वचनमा भने जस्तै आज तपाईँ हामी दोषरहित जीवन जिउनु अति आवश्यक छ। दोषरहित अर्थात निर्दोष जीवनको विषयमा हामीले वचनबाट धेरै कुराहरू सिकेका छौ। हो श्रोता, आज हाम्रो जीवन निर्दोष छैन, जसकारण आज हामी धेरै प्रकारका कठिनाईहरू समस्याहरूबाट भएर गुज्रिनु परेको अवस्था छ। कति पटक हामीले थुप्रै धर्म र सेवाका कार्यहरू गरिरहेका हुन्छौ र धेरै मानवहितका कुराहरू हामीले समाज र समुदायको लागि गर्दछौ। यस्ता असल कार्यहरू गर्दा पनि हाम्रो जीवनमा अनन्त शान्ति र आनन्द हामीले महसुस गरिरहेका छैनौ भने बुझ्नुहोस्, हामीले हाम्रो जीवन निर्दोष रूपमा जिइरहेका छैनौ। हामीले सरसर्ती हेर्दा सबै असल गरे जस्तो लाग्ला, तर पनि कहीँ न कहीँ हामीले भूल गरेका हुन सक्छौ। यसकारण वचनमा भने जस्तै कतै हामीले साँचो ईश्वरको स्थानमा ईश्वरबाट सृष्टि भएका थोकहरू त राखिरहेका छैनौ अनि साँचो ईश्वरलाई आराधना गर्नुको बदलामा अपमान त गरिरहेका छैनौ, जसले हामीलाई हाम्रो आमाको गर्वमा रच्नुभयो, जसले हामीलाई यो संसार अनुसार देखाउनु भयो, त्यो परमेश्वरलाई हामीले चिन्न सकिरहेका पो छैनौ कि? अनि त्यो परमेश्वर जो यस संसारमा यीशुको रूपमा सम्पूर्ण मानव जातिको उद्धारको लागि क्रुसमा बलिदान हुनुभयो, उहाँलाई हामीले हाम्रो जीवनमा निम्त्याउन पो ढिला गरिरहेका छौ कि? वा हामी परमेश्वरको आज्ञा पालन गर्नबाट चुकिरहेका छौ? यसकारण प्रिय श्रोता, आजको वचनलाई ध्यान दिएर सुन्नु भएको छ भने अवश्य पनि आफ्ना कमी कमजोरीहरू भेट्टाउनु भएको छ होला। यदि भेट्टाउनु भएको छ भने त्यो कमी कमजोरीलाई आफ्नो जीवनबाट सदाको लागि हटोस् भनेर साँचो मुक्तिदाता एकमात्र ईश्वर येशु ख्रीष्टमा प्रार्थना गर्नुहोस्। उहाँले तपाईँको प्रार्थनालाई सुनेर तपाईँको कमजोरीमा उहाँ सामर्थ्य थप्न प्रार्थना गरेकै समयमा तपाईँको जीवनमा आउनुहुनेछ र तपाईँले कहिले महसुस नगरेको शान्ति आनन्द आशिष पाउनुहुनेछ। अनि अर्को कुरा चाहिँ, तपाईँले अनन्त स्वर्गीय राज्यको नागरिक बन्ने महत्वपूर्ण अवसर पाउनुहुनेछ। यसकारण श्रोता, सबैभन्दा महत्वपूर्ण कुरा येशूलाई आफ्नो जीवनमा सृष्टिकर्ता र ईश्वरको रूपमा स्वीकार गर्नुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835। हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-47-557, 98-481-47-557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रा आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यी सारा बोझले तपेका हो, मका हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई न्यानो अभिवादन, साथै जयमसी। म अनिल सुनामको तर्फबाट आज हामी फेरि पनि एउटा विषयलाई चर्चा गर्नेछौ। आज पनि हामी परमेश्वरको वचनबाट सिक्ने प्रयास गर्नेछौ। अनि आज जुन विषयमा मैले तपाईँसँग छलफल गर्न गइराखेको छु, जुन विषयमा हामीले परमेश्वरको वचनबाट सिक्न गइराखेको छ, अनि यो वचन आफैमा शक्तिशाली छ प्रियहरू, यो वचन आफैमा एकदमै अर्थपूर्ण छ प्रियहरू। अनि यो समय हामी पहिलो पत्रुसको पत्रबाट हेर्नेछौ। अनि पहिलो पत्रुस र दोस्रो पत्रुस कसले लेखे भन्दै गर्दा, तपाईँ र मलाई थाहा छ, यीशु ख्रीष्टको पहिलो चेलाले। अनि पहिलो कुरा चाहिँ हाम्रो जीवनमा सबै कुरा एकदमै महत्त्वपूर्ण लाग्छ हामीलाई प्रियहरू। अनि यो पहिलो येशु ख्रीष्टको चेलाले लेख्नु भएको पहिलो पत्रुसको पुस्तकबाट हामी केही कुरालाई हेर्नेछौँ। अनि आज म तपाईँहरूको बिचमा एउटै पदलाई मात्र चर्चा गर्न चाहन्छु। अनि मैले हजुरहरूको बिचमा बोल्न लागेको वचन चाहिँ पहिलो पत्रुस 2:9 हो। अनि यहाँनिर यसरी लेखिएको छ, तर तिमीहरू चुनिएका वंश हौ, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हो, उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भयो, ताकि तिमीहरू उहाँको आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। हालेलुया। अनि यो पत्र उसले कसलाई लेख्दैछ भन्दै गर्दा, नि जब तपाईँले यो पहिलो पत्रुस 1:1-2 हेर्नुभयो भने यसरी लेखिएको छ, येशु ख्रीष्टको प्रेरित पत्रुसबाट पन्थस, गलातिया, कापाडोकिया, एसिया र बिथिनिया भरि निर्वासित भई चरपष्ट भएकाहरूलाई येशु ख्रीष्टको आज्ञा पालन र उहाँका रगतको छिर्काईको निम्ति पवित्र आत्माद्वारा शुद्ध भई परमेश्वर पिताद्वारा उहाँको पूर्व ज्ञान अनुसार चुनिएकाहरूलाई अनुग्रह र शान्ति प्रशस्त हुँदै जाओस् भनेर यहाँनिर पत्रुसले यी व्यक्तिहरूलाई लेख्दैछन् यो पत्र चाहिँ प्रियहरू। किन भन्दै गर्दा, नि प्रियहरू, जब तपाईँले इतिहास हेर्नुहुन्छ भने इतिहासमा के भइराखेको थियो भन्दा, नि त्यो समयमा चाहिँ रोमी शासकको नेरो सम्राटले चाहिँ धेरै पीडाहरू दिइराखेको थिए क्रिस्चियनहरूलाई। किन उसले पीडा दिइराखेको थियो भन्दा, सम्राटको शक्ति र धर्मसँगको असहमति पनि हामी त्यहाँनिर पाउँछौ प्रियहरू। जब सम्राट नेरोले चाहिँ त्यहाँनिर भएका धेरै देवी देवताहरू पुज्दै गर्दा, बलिदान गर्दै गर्दा चाहिँ क्रिस्चियनहरूले चाहिँ उसले भनेको कुरा नमान्दै गर्दा त्यहाँनिर क्रिस्चियनहरूलाई चाहिँ धेरै सताउट दिएको कुरा हामी पाउँछौँ। त्यति मात्र होइन, उनीहरूलाई धेरै अस्वीकार र असहज बनाइराखेको त्यहाँनिर यो पहिलो कारण भने। दोस्रो कारण चाहिँ तपाईँले स्मृति सम्बन्ध 64 हेर्नुभयो भने रोममा चाहिँ ठुलो आगो लागेको थियो, अनि त्यो आगो लाग्नुको कारण चाहिँ उसले चाहिँ क्रिस्चियनहरूलाई चाहिँ के गरिराखेको छ, दोष लगाइराखेको छ। क्रिस्चियनहरूले गर्दा चाहिँ यो आगो लागेको, क्रिस्चियनहरूले गर्दा यो विपत्ति रोममा आयो भन्ने कुरालाई उसले के गर्दैछ भन्दा आरोप लगाइराखेको थियो त्यो समय। त्यति मात्र होइन प्रियहरू, सामाजिक तिरस्कार र बहिष्कार गर्ने कुरा पनि त्यहाँनिर भइराखेको थियो। जब क्रिस्चियनहरूले चाहिँ देवी देवतालाई पूजा गरेनन्, जब देवी देवतालाई मानेनन्, यति मात्र होइन त्यो समयमा चाहिँ नेरोले उसलाई नै पुज्नु भनेर भन्दै गर्दा पनि क्रिस्चियनहरूले चाहिँ नगर्दै गर्दा त्यो समयमा क्रिस्चियनहरूमा एकदमै दबाव र सताउट आइराखेको थियो प्रियहरू। अनि त्यो समयमा क्रिस्चियनहरूलाई चाहिँ व्यापक गिरफ्तारी र कारावास पनि गरिराखेको थियो। परमेश्वरको काम गर्ने उहाँका चेलाहरूलाई चाहिँ नेरो सम्राटले चाहिँ के गर्दै थियो भन्दा धेरैजनालाई एकदम गिरफ्तारी गर्ने र जेलमा हाल्ने गरिराखेको थियो। त्यति मात्र होइन प्रियहरू, उसले क्रिस्चियनहरूलाई एकदमै सताएको कारण चाहिँ धेरै क्रिस्चियनहरू चाहिँ यरुसलेम छोड्नलाई बाध्य भइराखेको थिए प्रियहरू। अनि त्यहाँनिर के हुँदै थियो भन्दा प्रमुख प्रमुख व्यक्तिहरूलाई चाहिँ झन् धेरै यातना दिइराखेको उदाहरणहरू हामी धेरै पाउँछौ प्रियहरू। त्यो समयमा धेरैजनाको शिर काटेर के गरी मारिँदै थियो भन्दा धेरैजनालाई चाहिँ आगोले पनि जलाइराखेको थियो। त्यो समयमा कस्ता कस्ता यातना दिइराखेको थियो भन्दा नि यो पत्रुसले उसका मानिसहरूलाई लेख्दै गर्दा चाहिँ प्रियहरू, त्यो समयमा क्रुसमा टाङ्गिराखिएको थियो। जसरी यीशुलाई क्रुसमा टाङ्गिराखेको थियो, त्यसरी नै धेरै क्रिस्चियनहरूलाई चाहिँ यो नेरो सम्राटको समयमा चाहिँ क्रुसमा टाङ्गिराखेको थियो। अनि अर्को कुरा चाहिँ नि जिउँदै जलाइराखिएको थियो प्रियहरू, जसले क्रिस्चियनिटीलाई चाहिँ प्रचार गरिराखेको थियो, यीशु नै मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ भन्ने कुरालाई प्रचार गर्दै गर्दा जलाइ पनि राखिएको थियो। अनि त्यति मात्र होइन, धेरैचोटि जङ्गली जनावरको चाहिँ आहार भइराखेको थियो क्रिस्चियनहरू चाहिँ। अनि त्यहाँनिर हेर्नुभयो भने अझ धेरै म बताउन चाहन्छु, त्यो समयमा चाहिँ शिर पनि काटिराखिएको थियो भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा पाउनु पर्छ। अनि यहाँनिर पत्रुसले यस्तो विघ्न सताउट हुँदै गरेको मान्छेलाई चाहिँ के भन्दैछन् भन्दा चाहिँ नि उसले प्रोत्साहन दिँदैछन्, हामीले विश्वास गरेको धर्मशास्त्र व्यवस्थामा जे लेखिएको कुरा छ त्यो चाहिँ येशूमा आएर पूरा भएको कारण यी कुराहरू हाम्रो जीवनमा आइराखेको छ, यो सताउटहरू चाहिँ हामीले भोगिराखेको छौँ भन्दै गर्दा उसले यी चरपष्ट भएका मानिसहरूलाई चाहिँ नि के गर्दैछन् भन्दा प्रोत्साहन दिँदैछन्। र उसले पहिलो पत्रुस 2:9 यसरी भन्छन्, तिमीहरू चाहिँ चुनिएको वंश हो भन्ने कुरा यहाँनिर भन्छन्। यु आर द चुजन वन, तिमीहरू चाहिँ चुनिएको वंश हो भन्ने कुरा चाहिँ यहाँनिर बताउँछन्। जब तपाईँले एनकेजेबीमा हेर्नुभयो भने त्यहाँनिर यसरी लेखेको छ, चुजन जेनेरेसनको कुरा गर्छ यो एनकेजेबी भर्जनले भने। एनआईभीमा हेर्नुभयो भने तपाईँले चुजन पिपल भनेर पनि भनेको छ। एनएएसबीमा हेर्नुभयो भने चुजन रेस भनेर पनि हामीले यहाँनिर पाउँछ नि। यो पत्रुसले चाहिँ यो कुरा आफै बताइराखेको छैन प्रियहरू। तपाईँले यसया 43:40 हेर्नुभयो भने 20-21 पदबाट उसले के गर्दैछन्, हामीहरू चाहिँ चुनिएको वंशहरू हौ, तिमीहरू चाहिँ चुनिएको वंश हौ भन्ने कुरा उसले पुरानो करारबाट पनि यो कुरालाई ल्याउँदैछन्। अनि चुनिएको वंश जब उसले यो भन्दै गर्दा हामीले अब्राहमको कुरालाई, इसाकको कुरालाई र याकुबको कुरालाई हामीले बिर्सिनु हुँदैन प्रियहरू। परमेश्वरले कसरी अब्राहमद्वारा करार स्थापित गर्नुभयो भन्ने कुरा यो कुरालाई उसले सम्झना दिलाउँदैछन्। त्यति मात्र होइन, परमेश्वरले कसरी अब्राहमसँग, इसाकसँग र याकुबसँग करार बाँध्नुभयो भन्ने कुरालाई पनि उसले सम्झना दिलाउँदैछन्। त्यति मात्र होइन, हामी चाहिँ खतना भएर, कत्रो भएर, सेपरेटेड वान भएका व्यक्तिहरू हौ, हामी चाहिँ चुनिएका व्यक्तिहरू हौ भन्ने कुरा उसले ती व्यक्तिहरूलाई चाहिँ सम्झना दिलाउँदैछन् प्रियहरू। अनि यो कुरा किन उसले नयाँ करारमा आएर भन्दैछन् भन्दा नि, चुनिएको वंश चाहिँ अब तिमी र म हौ, हामी चाहिँ चुनिएका हौ भन्ने कुरालाई उसले भन्दैछन्। उनीहरू जब पुरानो करारलाई मान्दै गर्दा नि प्रियहरू, उनीहरू चाहिँ व्यवस्थामा थियो, तर त्यो व्यवस्था जब येशु ख्रीष्टमा पुरा भयो, येशु ख्रीष्टद्वारा चाहिँ ती मानिसहरू चाहिँ चुनिएका वंश भयो भन्ने कुरालाई उसले उत्साह दिँदैछ। त्यस्तो विघ्न सताउनु हुँदै गर्दा पनि यो कुरा चाहिँ तिमीहरूले जानिराख, परमेश्वरले हामीलाई चुन्नु भएको, परमेश्वरले हामीलाई छान्नु भएको हो भन्ने कुरालाई उसले बताइराखेको छ प्रियहरू। अनि यो योजना चाहिँ नि उद्धारको योजना चाहिँ ख्रीष्ट येशूद्वारा चाहिँ यो संसारमा पूरा भएको छ। ख्रीष्ट येशूद्वारा चाहिँ हामी चुनिएका छौँ। तपाईँले पुरानो करारमा हेर्नुभयो भने विशेष गरी चाहिँ चुनिएको व्यक्तिलाई चाहिँ विशेष प्राथमिकता दिन्थ्यो, जस्तै राजालाई, पुजारीलाई, न्यायकर्तालाई, अगमभक्तलाई। तर यहाँनिर चाहिँ अब के भन्नु खोज्दैछ भन्दा चाहिँ नि, जब तिमीहरूले येशूलाई विश्वास गर्यौ त्यही दिनदेखि नै तिमीहरू चुनियौ, यु आर द चुजन वान हो भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले उसका अडियन्सहरूलाई अथवा यो पत्र पढ्ने व्यक्तिहरूलाई चाहिँ बताइराखेको छन्। पत्रुसले मात्र होइन प्रियहरू, तपाईँले जब एपिसीमा हेर्नुभयो भने पाउललाई पनि यो कुरा एकदमै स्पष्टसँग थाहा छ प्रियहरू। पाउलले पनि म चाहिँ चुनिएको वंशहरू हौ र एपिसीको मण्डलीलाई तिमीहरू पनि चुनिएको वंश हौ भन्ने कुरालाई उसले बताउँछ प्रियहरू। उसले जब तपाईँले एपिसी 1:4 हेर्नुभयो भने संसारको उत्पत्ति भन्दा अघिबाट चाहिँ उहाँले हामीलाई चुन्नु भएको छ भन्ने कुरा यहाँनिर पाउलले बताउँछ प्रियहरू। नि यो कुराबाट तपाईँ र मैले के चाहिँ बुझ्दैछौ भन्दा नि, जुन व्यक्तिहरू सताउटमा गइराखेको छ उनीहरूको परिचय के हो, परमेश्वर को हुनुहुन्छ उहाँहरूको लागि, र परमेश्वरले हामीलाई के गर्नु भयो भन्ने कुरालाई चाहिँ यहाँ पत्रुसले ती व्यक्तिहरूलाई बताउँदैछ। अनि यहाँनिर हामीले भन्न सक्छौ ती व्यक्तिहरू मात्र चुनिएको वंश होइन, आज तपाईँ र म पनि येशु ख्रीष्टद्वारा चुनिएका छौ, त्यही भएर तपाईँ र म पनि चुनिएका वंशहरू हौ भनेर म भन्न मन लाग्छ। अनि तपाईँ र मैले यहाँनिर अर्को शब्द हेर्यो भने राजकीय पुजारीगिरीको यहाँनिर कुरा गर्छ, यहाँ चाहिँ राजाको कुरा गर्छ प्रिय, रोयल प्रिस्टहुडको कुरा गरिराखेको छ। राजकीय पुजारीगिरी भनेको चाहिँ के हो भन्दा, राजादेखि आउने पुजारी, राजाको सेवा गर्ने पुजारी भनेर पनि हामीले बुझ्न सक्छौँ। नि पुजारी हुनको लागि चाहिँ हारूनको कुलबाट चाहिँ के हुनु पर्थ्यो, आउनु पर्थ्यो र नियुक्ति हुनु पर्थ्यो पुरानो करारमा। त्यति मात्र होइन प्रियहरू, पुरानो करारमा तपाईँले हेर्नुभयो भने यदि कुनै व्यक्ति पुजारीको सेवा गर्न चाहन्छ भने हारूनको कुलबाट प्रियहरू उसको चाहिँ उमेर नपुगिकन उसले पुजारीको सेवा गर्न पाउँदैनथ्यो। अनि पुजारीले चाहिँ के गर्थ्यो भन्दा चाहिँ नि प्रियहरू, मानिसहरूको पापको पश्चाताप गर्ने, प्रयासित गर्ने कामहरू गर्दथे। अनि यहाँनिर पत्रुसले उनीहरूलाई सम्झना दिलाउँछन्, हामी चाहिँ राजकीय पुजारीगिरी हौ है भनेर उसले सम्झना दिलाउँछ। अनि पुजारी चाहिँ विशेष व्यक्ति थियो मानिस र परमेश्वरको बीचमा मध्यस्थ गर्नको लागि, अनि पुजारी चाहिँ विशेष व्यक्ति थियो मानिसहरूको पाप परमेश्वरको अगाडि लगेर प्रयासित गर्नको लागि। तर यहाँनिर पत्रुसले यो कुरालाई सम्झना दिलाउँदैछ, जब हामी येशु ख्रीष्टमा आयौं अब त्यहाँनिर चाहिँ कुनै पनि के छैन, मध्यस्थकर्ता हुनु परेन। अनि मध्यस्थकर्ता चाहिँ येशु ख्रीष्ट भइकन हामी चाहिँ परमेश्वर कहाँ डाइरेक्ट पुग्न सक्छौ, परमेश्वर कहाँ हाम्रा कुरा डाइरेक्ट राख्न सक्छौ भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले चाहिँ नि प्रियहरू पत्र पढ्ने मानिसहरूलाई सम्झना दिलाउँदैछन्। अनि यो कुरा तपाईँले अझ धेरै मजाले बुझ्नुभयो भने प्रकाश 1:6 यसो लेखिएको छ, हामीलाई एउटा राज्य उहाँका पिता र परमेश्वरका पुजारीहरू तुलाउनु हुनुहुने उहाँलाई महिमा र परक्रममा सदा सर्वदा होस् भनेर। अनि येशु ख्रीष्टले जब त्यो पुजारी पदलाई चाहिँ नि कल्वरी क्रुसमा जब पूरा गरिदिनु भयो, त्यहाँदेखि चाहिँ परमेश्वरले अब चाहिँ तपाईँ र मलाई पुजारी गिरी बनाउनु भएको छ, अब चाहिँ हामी पुजारी गिरी भएका छौँ भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले त्यस्तो सतावटमा पढ्दै गरेको मानिसहरूलाई के गर्दैछन् प्रियहरू, प्रोत्साहन दिँदैछन्। सुन हाम्रो परिचय चाहिँ यस्तो हो, हामी चाहिँ यस्ता व्यक्तिहरू भन्ने कुरालाई उसले के गर्दैछ, सम्झना दिलाउँदैछ। त्यति मात्र होइन प्रियहरू, हामीले चुनिएको वंश, कसरी चुनिएको वंश भए ती मानिसहरू र हामीहरू भन्ने कुरालाई हेर्यौं, कसरी राजकीय पुजारीगिरी भए त्यो समयको मानिस अहिले हामीहरू भने, अब तेस्रो कुरा हामी हेर्नेछौ पवित्र जातिको कुरा यहाँनिर गर्नुभएको छ प्रियहरू, अ होली नेसनको कुरा गर्नुभएको छ नि, पवित्र राष्ट्र अथवा जातिको अवधारणाले विशेष गरी इजरायलीहरूको महत्वलाई झल्काउँछ प्रियहरू। अनि यो कुराले भौतिक कुरालाई मात्र देखाउँदैन, तर यो कुराले आत्मिक र आध्यात्मिक कुरालाई पनि एकदमै जोड दिन्छ प्रियहरू भन्ने कुरा हामीले बुझ्नुपर्छ। पहिलो कुरा चाहिँ ईश्वरको लागि समर्पित व्यक्तिहरू चाहिँ इजरायलीहरू थिए प्रियहरू, अनि परमेश्वरले पवित्र जातिको निम्ति उहाँहरूलाई खडा गर्नुभएको थियो इजरायलीहरूलाई। अनि त्यसै गरी प्रियहरू उनीहरू चाहिँ विशेष गरी अलग गरिएको र अलग पहिचान भएका मानिसहरू थिए, अनि नैतिक र धार्मिक जीवनको उदाहरणहरू चाहिँ इजरायलीहरू थिए भने प्रियहरू ईश्वरको करार र प्रेमको प्रतीक चाहिँ उहाँहरूको जीवनबाट संसारभरि बग्नु पर्ने थियो, अनि त्यही भएर पनि उनीहरूलाई पवित्र जाति भनिएको। अझ धेरै तपाईँले हेर्दै जानुभयो भने संसारको उद्धारको योजनालाई यो संसारमा पूरा गर्नु चाहिँ कसको उद्देश्य थियो भन्दा नि परमेश्वरको उद्देश्य थियो। अनि म यो कुरालाई तपाईँलाई बताउन चाहन्छु कसरी भन्ने कुरा मैले तपाईँलाई भनिसके। अनि पवित्र जाति चाहिँ नि उनीहरू चाहिँ येशूको रगतले भएको थिए प्रियहरू, किन भन्दा पुरानो करारमा जति पनि योजनाहरू जति पनि अगमबाडी गरिएका थिए सबै कुरा चाहिँ येशूमा आएर पूरा भएको कुरालाई हामी पाउँछ। अनि जसले येशूलाई पछ्याउँछ ऊ चाहिँ पवित्र जाति हुन्छ, किनभने धेरैचोटि येशूले भन्नुभएको छ म पवित्र छु र तिमीहरू पवित्र हुनुपर्छ भनेर। अनि जो व्यक्ति चाहिँ पवित्रतालाई मन पराउँछ त्यो व्यक्ति चाहिँ पवित्रतामा जिउने पवित्र जाति हुन्छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउनुपर्छ। अझै यसको अर्थ उनीहरूलाई ईश्वरको महिमा प्रकट गर्न र सबै राष्ट्रमा धर्म र पवित्रताको उदाहरण बन्नको लागि जिम्मेवारी दिएको कुरालाई हामी पाउँछौ प्रियहरू। अनि त्यही भएर यहाँनिर पत्रुसले ती मानिसहरूलाई अथवा यसको अडियन्सहरूलाई अथवा यो पत्र प्राप्त गर्ने मान्छेहरूलाई चाहिँ प्रोत्साहन दिँदैछन्, ए हे हाम्रो जीवनमा यति धेरै पीडा आउँदै गर्दा पनि सताउट आउँदै गर्दा पनि तिमीले यो कुरा चाहिँ नबिर्स है, परमेश्वरमा तिम्रो परिचय के छ भन्ने कुरालाई उसले सम्झना चाहिँ दिलाइ नै राखेको छन् प्रियहरू। अझै हामीले चौथोमा हेर्यौँ भने अनि यहाँनिर पत्रुसले परमेश्वरको निजी प्रजा भनेर पनि सताउट भएर गइरहेको व्यक्तिहरूलाई प्रोत्साहन दिँदैछन्। अनि विशेष गरी यहाँनिर परमेश्वरले निजी प्रजा भन्नुको अर्थ के हो भन्दै गर्दा नि प्रियहरू यहाँनिर परमेश्वरले ती मानिसहरूलाई अथवा इजरायलीहरूलाई विशेष गरी उहाँको उद्देश्यको लागि चुन्नु भएको, उहाँको उद्देश्यको लागि चाहिँ छुट्याउनु भएको भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले प्रोत्साहन दिइराखेको छन् प्रियहरू। अनि निजी प्रजा भन्दै गर्दा विशेष गरी उहाँका सेवकहरू, उहाँका मानिसहरू र उहाँका अनुनायीहरू भन्ने कुरालाई यहाँनिर परमेश्वरले बताउँदै हुनुहुन्छ। अनि तपाईँ र मैले हेर्यौँ भने पुरानो करारमा निजी प्रजा भन्ने बित्तिकै धेरै कुराहरू आउँछ, करारको कुराहरू, खतनाको कुराहरू प्रियहरू, त्यति मात्र होइन सेपरेटेड वान हुने कुराहरू चाहिँ परमेश्वरले यहाँनिर भन्दै हुनुहुन्छ। अनि यहाँनिर पत्रुसले नि मजाको कुरा चाहिँ के गर्दैछ भन्दा त्यस्तो डरलाग्दो अवस्थाबाट जाँदै गरेको विश्वासीलाई, जाँदै गरेको यहुदीहरूलाई चाहिँ उसले उत्साह दिँदैछ। परमेश्वरमा हाम्रो परिचय चाहिँ के हो भन्दै गर्दा चुनिएको वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हौ भन्ने कुरालाई दिँदै गर्दा चाहिँ नि त्यो सतावटमा भएर जाँदै गर्ने मान्छेहरूलाई पनि उनीहरूलाई यो कुराले चाहिँ प्रोत्साहन मिल्यो होला, यो कुराले चाहिँ उनीहरूलाई शक्ति मिल्यो होला भन्ने कुरालाई म बताउन चाहन्छु। यति मात्र होइन उसले यति मिठो कुरालाई सम्झना गर्दछन्, उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भयो भन्ने कुरालाई गर्दैछन्। अनि यी मानिसहरू चाहिँ पहिला चाहिँ केमा थिए भन्दा अन्धकारमा थिए, यीशु विहीन थिए प्रियहरू, जब यीशु उनीहरूले पाए उनीहरूलाई चाहिँ परमेश्वरले उदयको ज्योतिमा ल्याउनु भयो भनेको चाहिँ उहाँ आफै ज्योतिसँग कनेक्ट गर्नुभयो, उहाँसँग जोडाउनु भयो भन्ने कुरालाई चाहिँ यहाँनिर हामी पाउँदछौ। अनि अझ धेरै यहाँनिर ताकि तिमीहरूले उहाँको आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक भनेको चाहिँ त्यो अवस्थामा त्यति विघ्न शक्तिशाली सतावट हुँदै गर्दा पनि परम प्रभुको काम कसरी बढ्दै जान्छ, परम प्रभुले कसरी काम गर्दै हुनुहुन्छ भन्ने कुरा तिमीहरूले बुझ्न सक भनेर उसले यसरी ती व्यक्तिहरूलाई, ती अडियन्सहरूलाई चाहिँ उसले बताउँदैछ प्रियहरू। अनि म तपाईँहरूलाई के बताउन चाहन्छु भन्दा नि प्रियहरू, तपाईँ र म यीशुमा को हौ भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। अनि यो पत्रुसले चाहिँ नि त्यो समयका व्यक्तिलाई मात्र होइन, अहिले चाहिँ तपाईँ र मेरो लागि पनि उसले बोलिराखेको छन्। तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ यो हो, तपाईँ र म चाहिँ चुनिएको वंश हौ, वी आर सेपरेटेड वान, वी आर चुजन वान भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक रहेछ। तपाईँ र म चाहिँ राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा भएका रहेछौ। अनि यी सबै कुरा एकैसाथ ल्याउनु हुने चाहिँ को हुनुहुन्छ भन्दा येशु ख्रिस्ट हुनुहुन्छ। येशु ख्रिस्टले तपाईँ र मलाई यी सबै कुरा चाहिँ हुनलाई दिनुभएको छ। यो अवसर तपाईँ र मैले पाएका छौँ प्रियहरू, र म तपाईँलाई यो कुरा पनि अवगत गराउन चाहन्छु र तपाईँहरूलाई आभास गराउन चाहन्छु, हामी चाहिँ साधारण मानिसहरू होइनौ, हामी चाहिँ नि सामान्य मानिसहरू होइनौ, हामी चाहिँ असाधारण मानिसहरू हौ। जस्तो सुकै कठिनमा पनि, जस्तो सुकै अभावमा पनि, जस्तो सुकै पीडामा पनि नै हामीले आफूले आफूलाई यही भन्न पर्छ प्रियहरू, म चाहिँ चुनिएको वंश हुँ, म चाहिँ राजकीय पुजारीगिरी हो, म चाहिँ पवित्र जाति हो र म चाहिँ परमेश्वरको निजी प्रजा हो भन्ने कुरालाई हामीले थाहा गर्नुपर्छ। प्रियहरू, तपाईँ र म चाहिँ अन्धकारमा थियौँ, हाम्रो जीवनमा धेरै धेरै त्यो बाधाहरू थियो, बन्धनहरू थियो, तर येशु ख्रिस्टले तपाईँ र मलाई चाहिँ अहिले उदयको ज्योतिमा ल्याउनु भएको छ। येशु ख्रिस्टमा यस्तो व्यक्ति हुनुहुन्छ, हाम्रो अन्धकार भएको जीवनमा ज्योति भर्न चाहनुहुन्छ, हाम्रो अन्धकार भएको हृदयलाई उहाँले एकदमै ज्योति भरिदिनुहुन्छ भनेर भन्न चाहन्छु। त्यही भएर तपाईँ र मैले यो कुरा बुझौँ, म सामान्य मानिस होइन, म चाहिँ असाधारण मानिस हो भनेर हामीले बुझौँ। जब हामीले यो कुरालाई बुझ्छौँ, हाम्रो जीवनमा चाहिँ एकदमै अर्थपूर्ण पनि हुन्छ, अनि हाम्रो जीवनमा परम प्रभुको उद्देश्य पूरा हुन्छ भन्ने कुरालाई म तपाईँहरूलाई उत्साह दिन चाहन्छु। तपाईँ असाधारण व्यक्ति हुनुहुन्छ प्रियहरू, यो वचन अनुसारले तपाईँ परमेश्वरको शक्तिशाली हतियार हुनुहुन्छ। तपाईँ र मेरो जीवनदेखि परमेश्वरले यो संसारमा राज्य गर्दै हुनुहुन्छ भन्दै तपाईँहरू सबैजनालाई जय मसीह।
2: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447, 9818985447 र 9813855447, 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशू ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
1: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने छौ हामी।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। कार्यक्रम नारी आशा तपाईँ हप्ताको एक दिन नजिकैको लोकल एफएम स्टेशनबाट अथवा तपाईँ मीडिया ग्रुपको सदस्य हुनुहुन्छ भने हप्तामा एक दिन भेट भएर तपाईँले एउटा समूहमा बसेर यो कार्यक्रमलाई सुन्न सक्नुहुन्छ। टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित यो कार्यक्रममा म ममता हरेक हप्ता तपाईँको बीचमा आउने गर्छु। कार्यक्रममा हामीलाई आशा दिने अनि हाम्रो दैनिक जीवनमा एउटा सहायता पुर्याउने विभिन्न विषयवस्तुमा कुरा गर्न हामीले यो महिनाभरि नै वैवाहिक सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा कुराकानी गर्दैछौं र आज हामी दोस्रो हप्तामा छौं। पहिलो हप्तामा हामीले विवाहको लागि एउटा बलियो जग हामी कसरी बसाल्न सक्छौं, के गर्न सकिन्छ भन्ने बारेमा कुरा गरेको थिएँ भने आजको कार्यक्रममा म कुराकानी गर्न जाँदैछु विवाहमा हुने संवाद या कन्भर्सेसनको बारेमा या कुराकानीको बारेमा। अब यो कुराहरू एकदमै सामान्य, यो विषय सामान्य जस्तो लाग्न सक्छ, तर विवाहमा असल संवादको या असल कुराकानीको या असल कन्भर्सेसनको कस्तो ठूलो महत्व हुन्छ र हामी के गर्न सक्छौ त्यसको बारेमा भन्ने बारेमा आज हामी कुराकानी गर्नेछौं। आजको हप्तामा तपाईँले एफिसी चारको 29 पदलाई चाहिँ तपाईँले एउटा रेफरेन्सको रूपमा लिन सकिन्छ, जहाँ चाहिँ हाम्रो मुखबाट कुनै पनि खराब कुरा ननिस्कियोस् तर आवश्यकता अनुसार चाहिँ अरूलाई प्रोत्साहन गर्ने खालको कुरा मात्र हामीले बोल्नुपर्छ भनेर सिकाइएको छ। तपाईँ एफिसी चारको 29 आजको कार्यक्रमको एउटा की वर्सको रूपमा या मुख्य एउटा बाइबलीय रेफरेन्सको रूपमा चाहिँ लिन सक्नुहुन्छ। प्रिय दिदी बहिनी, धेरै विवाहहरू अचानक टुट्दैनन्। एउटा झगडाको कारण या एउटा समस्याको कारण या एउटा गल्तीको कारणले गर्दा विवाह टुट्दैनन्। सम्बन्धहरू समयसँगै बिस्तारै कमजोर हुँदै जान्छन्। विभिन्न कुराले त्यसमा थप्ने काम गर्छ, पीडालाई या भनौँ मौनतालाई थप्ने काम गर्छ। सुरुमा केही साना गलत बुझाइहरूबाट सम्बन्धमा एउटा दरार सुरु हुन्छ, त्यसपछि चोट पुर्याउने शब्दहरू आउँछन् अनि मौनता सुरु हुन्छ। कहिले काहीँ एउटै घरभित्र बस्ने मानिसहरू भावनात्मक रूपमा धेरै टाढा भइसकेका हुन्छन्। एकै छत मुनि बसिरहेका दुईजना श्रीमान श्रीमती बीच पनि भावनात्मक रूपमा चाहिँ एकदमै ठूलो खाडल त्यहाँ भइसकेको हुन्छ। कतिपय श्रीमतीहरू चाहिँ मनमनै यसो पनि भन्नुहुन्छ होला कि मेरो कुरा कसैले बुझ्दैन, मेरो श्रीमानले पनि मेरो कुरा बुझ्नु हुँदैन। हुनसक्छ कतिपय श्रीमानहरू पनि भन्नुहुन्छ होला कि मैले जे गरे पनि कस्तो पर्याप्त नभएको, जे गरे पनि कस्तो खुसी पार्न नसकेको भन्ने जस्तो उहाँहरू पनि सोच्नुहुन्छ होला। यही मन मनमा कुराहरू खेलाउँदै खेल्दै गर्दाखेरि हामी बीचमा संवाद चाहिँ कम हुन्छ, हामी कन्भर्सेसन चाहिँ गर्दैनौँ। हो, मनमा कुरा हुन्छ, मनमा असन्तुष्टि हुन्छ, गुनासो हुन्छ, तर हामी त्यसलाई शब्दमा उतार्दैनौँ र बिस्तारै मनको दूरी बढ्दै जान्छ र फलस्वरूप हाम्रो के हो त सम्बन्ध पनि कमजोर बन्दै जान्छ। तर खुसीको कुरा चाहिँ के हो भने परमेश्वरले कन्भर्सेसनलाई अथवा हाम्रो बोलीलाई या हाम्रो संवादलाई चाहिँ चङ्गाईको माध्यमको रूपमा चलाउन सक्नुहुन्छ। नम्र शब्दहरूले भाँचिएको मन जोड्न सक्छ, दयालु बोलीले रिसलाई शान्त पार्न सक्छ, इमान्दार संवादले सम्बन्धलाई पुनर्स्थापित गर्न सक्छ। आज हामी चारवटा मुख्य कुराहरू सिक्नेछौ, ध्यान दिएर सुन्न सिक्नेछौ, चोट नपुर्याइकन कसरी बोल्ने त्यो सिक्नेछौ, हाम्रो रिसलाई व्यवस्थापन गर्ने कुरा हामी सिक्नेछौ र मौनता र कटुतालाई चाहिँ हामी कसरी तोड्न सक्छौ, यी चारवटा विषयमा आज हामी कुराकानी गर्नेछौ। आजको कार्यक्रमले तपाईँको घरमा शान्ति, समझदारी र तपाईँको सम्बन्धमा चङ्गाई ल्याओस् भन्ने चाहिँ हाम्रो प्रार्थना छ। आउनुहोस् कार्यक्रमलाई अझै विस्तारमा शुरू गरौं।

प्रिय मित्र, स्वस्थ संवाद या हेल्दी कन्भर्सेसन बोल्नुभन्दा पहिले सुन्नुबाट सुरु हुन्छ। तर सत्य के हो भने धेरै मानिसहरू वास्तवमा सुन्दै सुन्दैनन्। उनीहरू जवाफ दिनको लागि मात्र पर्खिराखेका हुन्छन्। जब एउटा व्यक्ति बोलिरहेको हुन्छ, अर्को व्यक्ति मनमनमै आफ्नो तर्क तयार गरिरहेको हुन्छ, या उसले बोलिसक्ने बित्तिकै आफूले के भन्ने, के जवाफ दिने, त्यो बारेमा चाहिँ उसले तयार गरिराखेको हुन्छ। तर ध्यान दिएर सुन्नु भनेको प्रेमको चिन्ह हो। जब तपाईँ कसैलाई ध्यानपूर्वक सुन्नुहुन्छ, तपाईँले उसलाई भन्न सक्नुहुन्छ कि तपाईँको सुनाइबाट होइन, तिमी महत्त्वपूर्ण छौ, या तिम्रो भावनाको म कदर गर्छु, तिमी जे कुरा भन्दैछौ म त्यसलाई सम्मानपूर्वक सुनिराखेको छु। कहिलेकाहीँ तपाईँको जीवन साथीलाई समाधान चाहिएको हुँदैन, उहाँलाई केवल बुझिएको अनुभूति गर्न मात्र उहाँले इच्छा गर्नुभएको हुन सक्छ। उहाँले केवल कसैले सुनिदिए हुन्थ्यो, कसैले साथ दिए हुन्थ्यो भन्ने मात्रै उहाँको चाहना हुन सक्छ। धेरै महिलाहरूले यो कुरा बाँड्नु पनि हुन्छ, भन्नु पनि हुन्छ कि मेरो श्रीमानले मेरो कुरै सुन्नु हुँदैन। अनि धेरै श्रीमानहरू पनि भन्नुहुन्छ, मैले गरेको प्रयास चाहिँ के हो त, मैले गरि त राखेको छु, अब सँगै बसेर सधैँ कुरै मात्र सुनिराखौँ भन्ने पनि श्रीमानहरूको चाहिँ एउटा तर्क हुन्छ। जब मानिसहरू आफूलाई नसुनिएको महसुस गर्छन्, तब उनीहरू मनभित्रैबाट एक्लोपन महसुस गर्न थाल्छन्। प्रिय दिदी बहिनीहरू, ध्यान दिएर सुन्न सिक्नुहोस्। जब तपाईँको श्रीमान तपाईँसँग कुरा गर्नुहुन्छ, बीचमा नबोल्नुहोस्, तुरन्त आलोचना नगर्नुहोस्, तुरन्तै केही कुरामा रियाक्ट नगर्नुहोस्, तुलना नगर्नुहोस्, उहाँको भावनालाई हल्का नठान्नुहोस्। अनि यही कुरा दाजुभाइले पनि हामी दिदी बहिनीहरूको लागि गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ एउटा सानो वाक्यले पनि एउटा ठूलो राहत ल्याउन सक्छ, ठूलो चङ्गाई ल्याउन सक्छ नि होइन। जस्तै म तपाईँलाई बुझ्ने प्रयास गर्दैछु, तपाईँले भनेको कुरामा एकदमै ध्यान दिएर सुन्दैछु, म तपाईँको भित्री कुरालाई बुझ्न खोज्दैछु, अथवा म जान्दछु कि तपाईँको लागि कस्तो गाह्रो भएको रहेछ, तपाईँको कुराले मैले बुझेँ कि तपाईँले कस्तो अनुभव गरिराख्नु भएको रहेछ, अथवा तपाईँले कुरा गरिरहँदा मैले तपाईँको भावनालाई बुझे। यस्ता शब्दहरूले सम्बन्धमा एउटा सुरक्षाको अनुभूति लिएर आउँछ कि म जे कुरा बाँड्दैछु त्यो कुरा मेरो साथीले, मेरो जीवन साथीले, मेरो श्रीमानले या मेरो श्रीमतीले चाहिँ एकदमै ध्यानको साथमा महत्व दिएर सुनिराखेको छ भन्ने कुराले एउटा सेन्स अफ प्रोटेक्सन हामीमा पैदा गराउँछ। प्रिय मित्र, घर केवल इट्टा र सिमेन्टले मात्र बनेको हुँदैन, घर संवादले बनेको हुन्छ, कन्भर्सेसनले बनेको हुन्छ। यदि घरमा नै सुनवाई तपाईँ भएको महसुस गर्नुहुँदैन भने त्यहाँनिर दूरी बढ्न सक्छ। आज आफैलाई सोध्नुहोस् कि म साँच्चै सुनिराखेको छु, कि म जवाफ दिनको लागि मात्र सुने जस्तो गर्दैछु, अथवा के मेरो जीवन साथीले, मेरो श्रीमानले या मेरो श्रीमतीले मसँग कुराहरू सेयर गर्नको लागि सुरक्षित महसुस गरेको छ कि छैन। यी कुराहरू हामीले आफैलाई सोध्न र एनालाइज गर्न जरुरी छ। सुन्न सिक्नु स्वस्थ सम्बन्धको पहिलो कदम हो। तपाईँ यदि आफ्नो विवाहलाई स्वस्थ बनाउन चाहनुहुन्छ भने सुन्न सिक्नुहोस्। प्रिय मित्र, शब्दहरू अत्यन्तै शक्तिशाली हुन्छन्, तिनले जीवन दिन सक्छन्, तिनले घाउ पनि दिन सक्छन्। कतिपय मानिसहरू अझै पनि वर्षौं अघि सुनेका कठोर शब्दहरू सम्झिराखेका हुन्छन्। रिसमा बोलेका शब्दहरूले गहिरो घाउ दिन्छ। कहिलेकाहीँ हामी सोध्छौं, मैले त रिसमा मात्रै भनेको, तर चोट त लागिसकेको हुन्छ। त्यसैले स्वस्थ विवाहमा शब्दहरूको प्रयोग अत्यन्तै सावधानीपूर्वक गर्नुपर्छ। एउटा स्वस्थ संवादमा यी कुराहरू हुनुहुँदैन: अपमान, चिच्चाहट, बेइज्जती, व्यङ्ग्य, धम्की, कटुता। कहिलेकाहीँ श्रीमतीहरूले भन्छन्, तपाईँ कहिले बदलिनु हुँदैन, कहिले चेन्ज हुनुहुँदैन। श्रीमानहरूले भन्छन्, तिमी सधैँ गुनासो मात्र गर्छौ। यस्ता शब्दहरूले बिस्तारै बिस्तारै सम्बन्धलाई कमजोर बनाउँछन्। प्रिय दिदी बहिनीहरू, बोल्ने शैली पनि महत्वपूर्ण हुन्छ। सही कुरा पनि गलत तरिकाले भनियो भने झगडा हुन सक्छ। त्यसैले बोल्नुभन्दा अघि सोच्नुहोस् के यो सत्य हो, के यो दयालु छ, के यो आवश्यक छ, यो भनिरहन आवश्यक छ। यी प्रश्नहरू सोध्नुहोस् र यसको उत्तर
ठिक आउँछ भन्ने मात्र केही कुरा बताउनुहोस्। तर यसको उत्तर नेगेटिभ पाटोपट्टि नकारात्मक पाटोपट्टि बढी झुक्छ भने त्यो कुरा बोल्नु भन्दा नबोल्नु नै उत्तम हुन जान्छ। कहिले काहीँ नरम शब्दहरूले ठूलो रिसलाई पनि शान्त पार्न सक्छ। हितोपदेशमा लेखिएको छ नि होइन, नम्र जवाफले चाहिँ क्रोधलाई शान्त पार्छ। जब तपाईँ नम्रता साथ बोल्नुहुन्छ त्यहाँ समझदारी बढ्छ। आजदेखि एउटा निर्णय गरौं है, म मेरो घरमा जीवन दिने वचन बोल्नेछु, किनभने शब्दहरूले वातावरण परिवर्तन गर्न सक्छन्।

0: प्रिय मित्र, तपाईँ नारी आशा सुनिरहनु भएको छ र म ममता तपाईँको साथमा छु। अब हामीले आज कुराकानी गर्न गइरहेको चारवटा कुरामध्ये तेस्रो कुरामा हामी प्रवेश गर्दैछौ, यो हो रिस व्यवस्थापन। हरेक विवाहमा असहमति हुन्छ। दुई फरक व्यक्ति एउटै घरमा बस्दा फरक विचार हुनु स्वाभाविक हो, तर समस्या असहमतिमा होइन, समस्या त्यसलाई कसरी सम्हालिन्छ भन्नेमा चाहिँ छ। कतिपय मानिसहरू रिस उठ्ने बित्तिकै ठूलो स्वरमा चिच्याउँछन्। कतिपय मानिसहरू पूर्ण रूपमा मौन हुन्छन्। दुवैले सम्बन्धलाई चोट पुर्याउन सक्छ। जब रिस अत्याधिक हुन्छ तब हामीले पछि पछुताउनु पर्ने शब्दहरू बोल्न सक्छौ। त्यसैले रिसको समयमा केही बुद्धिमानी कदमहरू चाल्न आवश्यक हुन्छ। केही समय शान्त हुनुहोस्, गहिरो सास लिनुहोस्, तुरन्त प्रतिक्रिया नदिनुहोस्, मनमनै प्रार्थना गर्नुहोस्, आवाज नउचाल्नुहोस्। प्रिय दिदी बहिनीहरू, रिसाएको बेला गम्भीर विषयमा निर्णय नगर्नुहोस्। पहिले शान्त हुनुहोस्, त्यसपछि कुरा गर्नुहोस्। याद राख्नुहोस्, तपाईँ र तपाईँको जीवन साथी एकअर्काको शत्रु हुनुहुन्न, समस्या शत्रु हो। स्वस्थ दम्पतिहरूले एक अर्का विरूद्ध होइन, समस्या विरूद्ध लड्न सिक्छन्। रिसलाई नियन्त्रण गर्न सिक्नु सम्बन्धलाई बचाउने महत्वपूर्ण कला हो। कतिपय घरहरू चिच्याहटले होइन, मौनताले पीड़ित हुन्छन्। दम्पतिहरू एउटै घरमा बस्छन् तर मनदेखि टाढा भइसकेका हुन्छन्। गहिरो संवाद हराउँछ अनि मौनता बढ्दै जान थाल्छ। बिस्तारै कटुता मनमा जम्मा हुन थाल्छ, तितोपना जम्मा हुन थाल्छ र जसले हृदयलाई कठोर बनाउँछ। तर आज म तपाईँहरूलाई प्रोत्साहन दिन चाहन्छु, यसबाट पनि चंगाई सम्भव छ। साना कदमहरूले पनि सम्बन्ध परिवर्तन गर्न सक्छ। जस्तै माफी माग्नु हुन सक्छ। माफी माग्ने तपाईँको प्रक्रिया एकदमै ठूलो या एकदमै विशेष नहोला, तर मनैदेखि भावनालाई बुझेर मनैदेखि मानेर तपाईँ केही कुराको लागि माफी माग्नुहुन्छ भने त्यसले बिस्तारै संवादलाई बढाउन सक्छ। दयालु शब्दहरू तपाईँ आफ्नो दैनिक जीवनमा प्रयोग गर्न सुरु गर्न सक्नुहुन्छ। इमान्दार संवादलाई कायम गर्न सक्नुहुन्छ। अथवा कतिपय कुराहरू चाहिँ मौनता कसरी सुरु हुन्छ भने सबै कुरा शब्दमा भनिरहन जरुरी छैन नि भन्ने जुन एउटा मानसिकता हुन्छ त्योबाट बिस्तारै बिस्तारै मौनता झन्झन बढ्दै जान थाल्छ। चाहे त्यो म तिमीलाई माया गर्छु, म तपाईँलाई माया गर्छु भन्ने कुरा होस्, या मैले तपाईँलाई माफी दिएँ, मैले तिमीलाई माफी दिएँ भन्ने कुरा होस्, यस्ता कुराहरू जब शब्दमा भन्न जरुरी छैन भनेर हामी एकदमै त्यसलाई व्यवस्था गर्न थाल्छौँ, त्यसले बिस्तारै मौनताहरूलाई बढाउन थाल्छ। या भनौँ, संवादको के कुरा नै त्यहाँ हुँदैन, के विषयमा कुरा गर्ने भन्ने नै त्यहाँ हुँदैन। तर यस्ता शब्दहरू शब्दमा नै व्यक्त गरिनु पनि, यस्ता कुराहरू शब्दमै व्यक्त गर्नु पनि अत्यन्तै जरुरी छ। त्यसकारण तपाईँ यदि आफ्नो घरमा चाहिँ मौनता महसुस गर्दै हुनुहुन्छ, श्रीमान श्रीमती बीचमा चाहिँ हाम्रो त कुराकानी नै हुँदैन, त्यस्तो कुराकानी गर्ने केही शब्द नै छैन भन्ने जस्तो तपाईँलाई लाग्छ, तर यस्तै तपाईँको सम्बन्धलाई चाहिँ बिस्तारै चाहिँ प्रभाव पारिराखेको छ भने साना साना कुराहरू किन नहोस्, शब्दमा व्यक्त गर्नुहोस्। तपाईँ कति माया गर्नुहुन्छ, या तपाईँ आफ्नो जीवनसाथीलाई कति कदर गर्नुहुन्छ, उहाँको निम्ति तपाईँ कति धन्यवादी हुनुहुन्छ, ती कुराहरूलाई बिस्तारै शब्दहरूद्वारा व्यक्त गर्न सुरु गर्नुहोस्। प्रिय मित्रहरू, कहिलेकाहीँ हामीले नै पहिलो कदम चाल्नुपर्छ। हुनसक्छ तपाईँ श्रीमानले कहिले चाहिँ यसो भन्न सुरु गर्नुहुन्छ भनेर तपाईँ पर्खिरहनु भएको छ, हुनसक्छ तपाईँको श्रीमान तपाईँलाई पर्खिरहनु भएको छ, या भनौँ तपाईँहरूमध्ये दुईजनाले चाहिँ यो कुरालाई एकदम अनुभव गर्नु भएको छ तर अर्कोलाई यस विषयमा केही थाहै छैन भने त्यहाँनिर कसले सुरुमा कदम चाल्ने या कसले चाहिँ बोल्न सुरु गर्ने भन्ने कुराहरू चाहिँ हुँदैन। अब यहाँनिर बोल्न सुरु गर्ने भन्दा म झगडा परेर बोलचाल बन्द भएको विषयमा म कुरा गरिराखेको छैन, तर जुन एउटा प्रेमिलो संवाद विवाहमा हुनुपर्छ म त्यसको बारेमा कुरा गर्दैछु। हामी पक्कै पनि एकअर्कासँग बोल्छौँ होला। हामीले अघिल्लो कार्यक्रममा, अघिल्लो हप्ताको कार्यक्रममा भनेका थियौँ कि कतिचोटि हाम्रा कुराकानीहरू हाम्रा आवश्यकता, समस्या, चुनौती होइन, हाम्रो बालबच्चा, हाम्रो काम, हामीले हाम्रो आय आर्जन या खर्चको विषयमा मात्र हाम्रो कुराकानी हुन्छ। तर एउटा विवाहलाई स्वस्थ, बलियो अनि प्रेमिलो बनाइराख्नको लागि चाहिँ श्रीमान र श्रीमती बीचमा पनि मिठा कुराहरू पनि, हामी रोमान्टिक कुरा भन्छौँ नि, रोमान्टिक कुराहरू या मिठा कुराकानी हुन पनि जरुरी छ। अनि यो कुराको विषयमा चाहिँ अहिलेको यो हप्तामा हामी कुराकानी गर्दैछौँ। जब हामी पहिलो कदम चाल्छौ, जब हामी शब्दमा आफ्ना कुराहरू व्यक्त गर्न थाल्छौ, यसले अहंकारको कारणले जुन दूरी सम्बन्धमा आएको हुन्छ त्यसलाई जोड्ने काम गर्छ। आज यदि तपाईँको सम्बन्धमा चाहिँ मौनता आएको तपाईँले अनुभव गर्नुभएको छ, अथवा ए हामीले त त्यस्तो खालको कुराकानी नगरेको धेरै पो भएछ भन्ने तपाईँलाई लागेको छ, तपाईँले त्यो एउटा कमी महसुस गर्नुभएको छ भने नम्रतापूर्वक दयालु शब्दहरूको साथमा, प्रेमको साथमा कन्भर्सेसन सुरु गर्नुहोस्। परमेश्वरले भाँचिएको सम्बन्धलाई पनि पुनर्स्थापित गर्न सक्नुहुन्छ। ओइलिएको एउटा सम्बन्धलाई या भनौँ दूरी कायम भइराखेको सम्बन्धलाई पनि परमेश्वरले फेरि जोड्न, फेरि पुनर्स्थापित गर्न सक्नुहुन्छ। प्रिय मित्र, तपाईँ कार्यक्रम नारी आशा सुनिरहनु भएको छ र कार्यक्रममा म ममता तपाईँको साथमा छु। हामीले आजको कार्यक्रममा विवाहमा चाहिँ हामीले कस्तो खालको कन्भर्सेसनलाई चाहिँ जीवित राख्नुपर्छ भन्ने बारेमा कुराकानी गर्यौं। अब यो भन्दै गर्दाखेरि सबैजनाको विवाहमा समस्या हुन्छ भन्ने छैन। कतिचोटि हामी समस्याहरूलाई चिन्दैनौ पनि, कतिचोटि ती समस्याहरूको पहिचान हामीबाट हुन सक्दैन, अनि कतिचोटि चाहिँ हामी हाम्रो दैनिक जीवनमा या जुन प्रकारले जीवन बितिराखेको छ त्यसैमा यस्तो अभ्यस्त भइसकेका हुन्छौं कि त्यसलाई अझै राम्रो बनाउन सकिन्छ, अथवा त्यसमा हामीले मेहनत गर्यौं, त्यसमा इफोर्ट लगायौं भनेदेखि त्यो सम्बन्धको मिठास चाहिँ अझै मिठो हुन सक्छ, त्यो सम्बन्ध अझै राम्रो हुन सक्छ भन्नेतर्फ नै हाम्रो ध्यान जाँदैन। यो सिरिजलाई सुरु गर्नुभन्दा अगाडि नै मैले एउटा कुरा भने जस्तो लाग्छ कि विवाहलाई चाहिँ कतिचोटि हामी गन्तव्यको रूपमा बुझ्छौं, होइन? उदाहरणको लागि कोही व्यक्ति प्रेममा हुनुहुन्छ, विवाह गर्ने बारे सोच्दै हुनुहुन्छ, प्रेमको एउटा यात्रामा अगाडि बढ्दै गर्दाखेरि हाम्रो जस्तो समाजमा प्रेमलाई सार्थक बनाउन हामीले धेरै खालका संघर्षहरू गर्नुपर्छ, होइन? यी सबै कुराहरूबाट गुज्रिँदै जाँदाखेरि हामी चाहिँ के सोच्छौं भने विवाह भनेको चाहिँ डेस्टिनेसन हो, विवाह भनेको गन्तव्य हो, मैले विवाह गरे सक्यो, मैले जिते अथवा पूरा भयो भन्ने हामी सोच्छौं। तर वास्तवमा विवाह शुरूआत मात्रै हो, एउटा सहकार्यको, एउटा कम्प्यानियनशिप अङ्ग्रेजीमा हामी भन्छौं, त्यसको एउटा शुरूआती क्षण मात्र विवाह हो। विवाह एक दिनको उत्सव होइन, होइन? हामी एक दिन विवाहको त्यो समारोहमा खुसी हुनु, विभिन्न करार बाँध्ने काम गर्नु या विधि गर्नु मात्र विवाह होइन, तर त्यसपछिको प्रत्येक दिन मृत्युले हामीलाई अलग नगराएसम्म परमेश्वरले दिनुभएको जोडीसँग हामी कसरी हाम्रो जीवन जिउँछौं, कतिको प्रेममा रहन्छौं, कतिको आदरणीय हाम्रो सम्बन्धलाई बनाउँछौं, कतिको मिठास हामी सम्बन्धमा ल्याउँछौ, र कसरी दुईजना मिलेर चाहिँ एउटै उद्देश्य प्राप्तिको लागि हामी परमेश्वरको योजनामा भर पर्छौ, त्यो चाहिँ विवाह हो। तपाईँ एक दिन विवाह जुन समारोहमा विवाह बन्धनमा बाँधिनुहुन्छ त्यसपछि तपाईँको यात्रा सुरु हुन्छ, त्यो सकिएको या तपाईँ गन्तव्यमा पुग्नु भएको होइन, तर त्यो चाहिँ सुरुवात हो अनि मृत्युले नछुटाएसम्म हाम्रो त्यो यात्रा चाहिँ निरन्तर अगाडि बढिरहन्छ। त्यो यात्रामा यस्ता धेरै कुराहरू आउँछन् जसले हाम्रो यात्रालाई नमिठो बनाइदिन सक्छ। यो पापमय संसारमा जहाँ चाहिँ एकता भन्दा पनि फुटका कुराहरूलाई धेरै प्रोत्साहन दिइन्छ, जहाँ असल भन्दा खराबको कुराहरू बढी प्रचलित छ, जहाँ प्रेम भन्दा चाहिँ घृणा, होइन, ईर्ष्या अथवा फुटका कुराहरू चाहिँ आजभोलि हामी धेरै सुन्छौं, यो संसारमा बसेर एउटा प्रेमिलो विवाहलाई मेन्टेन गरिरहन गाह्रो छ। हामीले अहिलेका दिनहरूमा भन्दा बढी डिभोर्सको बारेमा योभन्दा अगाडि कहिले पनि सुनेका थिएनौं, र सम्भवतः यो एउटा संख्या अबका दिनहरूमा झन्झन बढ्दै जान्छ। यदि हामी परमेश्वरमा रहेर उहाँको इच्छा अनुसार, उहाँको भयमा रहेर, उहाँले हाम्रो निम्ति सृष्टि गर्नुभएको आफ्नो जीवन साथीको लागि हामी धन्यवादी हुँदैनौं, विवाहको लागि हामी काम गर्दैनौं, इफोर्ट लगाउँदैनौं, होइन, असल कुराहरूले खराब कुरालाई विस्थापित गरेर हामी अगाडि बढ्दैनौं भने विवाहको आयु दिन प्रतिदिन कम हुँदै गएको छ। तर विवाह आफैमा चाहिँ परमेश्वरको सुन्दर योजना हो, परमेश्वरले यसलाई डिजाइन गर्नुभएको हो, अनि यो तपाईँ र मेरो लागि परमेश्वरको इच्छा हो कि हामी एउटा प्रेमिलो, एउटा पवित्र, एउटा स्वस्थ वैवाहिक जीवनको आनन्द उठाउँ, यो परमेश्वरको इच्छा र योजना तपाईँ र मेरो लागि हो। मलाई आशा छ यो महिनाभरि नै हामी विवाहको बारेमा या विवाहलाई अझै बलियो कसरी बनाउन सकिन्छ भन्ने बारेमा जति पनि कुराकानी गर्छौं त्यसले तपाईँको विवाहलाई थप मजबूत बनाउन सहायता गर्नेछ। र यदि तपाईँ विवाहको बारेमा सोचिरहनु भएको छ भने पनि भविष्यका लागि तपाईँलाई कति कुराहरूमा यो कार्यक्रमहरूले तयार हुनलाई सहायता गर्नेछ भन्ने हाम्रो उद्देश्य र प्रार्थना पनि हो। कार्यक्रमको हामी अन्तिम समयमा आइसकेका छौं। मलाई विश्वास छ आजको कार्यक्रमबाट तपाईँ पक्कै पनि आशिषित हुनुभएको छ। आफूले पाएको आशिष या कार्यक्रमको बारेमा तपाईँको आफ्नो धारणा तपाईँ बाँड्न चाहनुहुन्छ भने हामी त्यसको लागि अति नै प्रतीक्षारत रहनेछौ। कार्यक्रमको अन्तिममा तपाईँले हाम्रो सम्पर्क ठेगाना पाउनुहुनेछ। तपाईँले त्यो ठेगानाहरूमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यदि तपाईँ फेसबुक या टिकटक चलाउनुहुन्छ भने फेसबुक र टिकटकमा तपाईँले हाम्रो पेज भेट्टाउनुहुन्छ TWR वुमेन अफ होप भनेर, अथवा टिकटकमा चाहिँ तपाईँले वुमेन अफ होप भनेर सर्च गर्नुभयो भने हाम्रो च्यानल या अकाउन्ट तपाईँले भेट्टाउनुहुनेछ र त्यहाँ पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हवस् त, आजको लागि मैले कार्यक्रमबाट विदा लिनुपर्ने बेला भइसक्यो। अर्को हप्ता फेरि विवाहसँगै सम्बन्धित अर्को एउटा विषयमा हामी कुराकानी गर्नेछौं। त्यसकारण अर्को हप्ताको कार्यक्रम सुन्न नबिर्सिनुहोला। परमेश्वरको अनुग्रह यहाँको जीवनमा, परिवारमा र विशेष यहाँको विवाहमा रहिरहोस् भन्ने कामना सहित आजको लागि म विदा हुन्छु। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। स्वागत छ श्रोता साथीहरू नयाँ आशा रेडियो कार्यक्रमको आजको यो अंशमा। खराबीको अनुकरण नगरी भलाई र भाइचाराको पथमा अघि लम्की परमेश्वरको प्रेमको गवाही दिँदै शान्ति र सद्भावको प्रेमिलो आवाज खन्काउँदै निराशाको क्षणमा आशाको संचार प्रवाहित गर्ने हाम्रो प्रयासलाई अगाडि बढाऊ सधैँ झैं यो आत्मिक भजनद्वारा।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू, सृष्टिकर्ता परमेश्वर येशुख्रिस्टको नाममा यहाँहरू सम्पूर्णलाई जयमसी। श्रोताहरू, आज र यसपछिका दुई अध्यायहरूमा हामीले पवित्र धर्मशास्त्रबाट नवौं आज्ञा अन्तर्गत इमानदारीताका वचनहरू किन आफ्ना छिमेकीको विरूद्धमा झुटो गवाई दिनुहुन्न भनेर हेर्नेछ। शुरूआतमा एउटा प्रार्थना गरौं। हामीलाई अति नै प्रेम गर्नुहुने हाम्रो स्वर्गीय बुबा पिता परमेश्वर, जसको घरमा विराजमान हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो वचनको लागि। यी वचन अध्ययन गरेर प्रभु, यी वचन अनुसार हाम्रो आफ्नो जीवन जिउन सकौँ, जसद्वारा तपाईँ येशूको महिमा हुन सकेको होस्। येशूको नाममा आमेन। मित्रहरू, शुरूआत गरौं प्रस्थान 20 16 पदलाई अध्ययन गरी। यहाँ लेखेको छ, आफ्नो छिमेकीको विरूद्धमा झुटो गवाही नदिनु। श्रोताहरू, जिब्रोमा असल र खराब दुवैका निम्ति अपार शक्ति छ। असलको निम्ति यसको सामर्थ्य विशाल छ। याकुबले भने, यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौ, याकुब 3:9। कि हामी परमेश्वरको सन्तानहरूले हाम्रा परमेश्वर, हाम्रा सृष्टिकर्ता र हाम्रा उद्धारकर्ताको प्रशंसा हाम्रो जिब्रोले गर्न सकेका छौं? प्रकाशको पुस्तकमा उल्लेख गरेको भन्दा बढी धर्मशास्त्रले धेरै दृश्यलाई बढी चढ़ाउ गरेर उल्लेख गर्दैन। जब जीवित प्राणीहरूको बीचमा र धर्मगुरूहरूका बीचमा हाम्रा उद्धारकर्ता खड़ा हुनुहुन्थ्यो, तिनीहरूले उहाँको प्रशंसा गरिरहेका थिए। चूहरू उहाँको रगतद्वारा उद्धार पाएका थिए र तिनीहरूले उहाँलाई महिमा दिए। प्रकाश 5:9-14 पद। असलका कामका लागि विशाल शक्ति मानिसको जिब्रोमा छ, अर्कोतर्फ खराबका लागि यसको शक्ति अपराधिक छ। उही वाक्यमा याकुबले लगातार भन्दछन्, यसैद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौ र यसैद्वारा परमेश्वरको स्वतन्त्र रूपमा बनेको मानिसलाई हामी श्राप गर्दछौ। यो महत्वपूर्ण छ कि जिब्रोको प्रयोग गर्नको निम्ति परमेश्वरले 10 आज्ञाहरू मध्ये 2 निर्देशित गर्नुहुन्छ। तेस्रो शासन, हामी कसरी परमेश्वरको विषयमा बोल्छौं र नयाँ शासन, हामी कसरी मानिसका विषयमा बोल्छौं। साधारण रूपमा नवौं आज्ञामा के चाहिँ साँचो आज्ञा छ? जो परमेश्वरप्रति आफ्नो कर्तव्य पूरा गर्न होसियारी हुन्छ, त्यसले मानिसप्रति गर्नुपर्ने कर्तव्यलाई व्यवस्था गर्दैन। जो मानिसले प्रभुको नाउँ व्यर्थमा लिँदैन, ऊ आदर र सत्यको मानिस हुनेछ। त्यसले आफ्नो छिमेकीको विरूद्धमा झुटो गवाही दिन छोड्छ। जसै अरू आज्ञाहरूमा चाहिँ साधारण निषेधले ठूला पापहरूलाई फैलाउँदछ, ठूलो साधारण आज्ञाहरूद्वारा माग गरिएको कर्तव्य र पापहरू निषेधित गरिएकोलाई सूचीमा राख्न यस आज्ञाको प्रत्येक खुड्किलामा वचनको प्रमाणित खण्डहरू सहित ठूलो प्रश्नोत्तर मालाले केवल 30 पंक्तिलाई लिन्छ। आफ्नो छिमेकीको विरूद्धमा झुटो गवाही नदिनु। छिमेकीको सत्यता र प्रतिष्ठालाई रक्षा गर्ने, बढाउने, सत्यताका निम्ति खड़ा हुने, हृदयबाट नै सत्यता मात्र बोल्ने, हाम्रा छिमेकीको निम्ति कृपालु विचार राख्ने, झुटो कुरा बताउने र निन्दा गर्नेहरूलाई हतोत्साही गर्ने, उचित प्रतिज्ञालाई राख्ने, साँचो इमानदारीता र असल विवरणका विषयमा अध्ययन गर्ने, झुटो प्रमाण दिने, झुटो साक्षीहरू दिने, खराब कारण बताउने र बेठिक वाक्यहरू लेख्ने, खराबलाई ठिक र असललाई खराब भन्ने, खराब इच्छा सहित सत्यलाई बोल्ने, चोरी गर्ने, निन्दा गर्ने कुरा काट्ने, अपमान गर्ने, झुटो कथा भन्ने, काने खुसी गर्ने लागि पर्ने र बदनाम गर्ने, झुटो अर्थहरू निर्माण गर्ने, चापलुसी गर्ने, व्यर्थमा घमण्ड गर्ने, परमेश्वरको वरदानलाई इन्कार गर्ने, झुटो हल्ला फैलाउने, अरूलाई घृणा गर्ने र प्रतिज्ञा पूरा गर्न विफल हुने, आफ्नो छिमेकीको विरूद्धमा झुटो गवाही नदिनु। हामीले यस वचनलाई संक्षिप्त गर्न सक्छौँ। नवौं आज्ञाले हामीलाई विश्वास योग्य र साँचो गवाही बन्न र भलाइका निम्ति हाम्रो जिब्रोलाई प्रयोग गर्न बाध्य बनाउँछ र हाम्रो छिमेकीलाई चोट पुर्याउन होइन। मित्रहरू, नवौं आज्ञाले विस्तृत फैलिएको पापको हरेक रूपलाई भर्सना गर्दछ। तैले छुटो गवाई नदिनु, यी वचनहरूलाई होसियारी साथ याद गर्नुहोस्। उचित शब्दहरूमा तिनीहरू लुकेर बसेका हुन्छ। यो आज्ञा उचित प्रणालीको प्रतिष्ठाको ईश्वरीय रक्षक हो। अदालतका सामु कुराहरूमा प्रत्येक गवाहले सत्यलाई बताउनु पर्दछ। पुरानो करारको अदालती प्रक्रियामा गवाहीको मुख्य भूमिका लेख्थे। दोष वा निर्दोष स्थापित गर्न यसले गवाहीहरूका साथ राख्दछ। जीवन र मृत्युको शक्ति तिनीहरूको हातमा हुन्थ्यो। मारिने व्यक्तिलाई दुई वा तीन साक्षीको गवाहीमा मात्रै मार्नु, एउटै साक्षीको गवाहीमा नमार्नु व्यवस्था 17 छ। कसैको दोष वा अपराधमा एउटा मात्र साक्षीको बयानको आधारमा कसैलाई दण्ड नदिनु, दुई वा तीन साक्षीको बयानद्वारा मात्र अभियोग कायम गर्न सकिन्छ। योदीहरूको व्यवस्थामा गवाही मुख्य कुरा थियो, किनभने धेरैजना तिनीहरूको सत्यतामा निर्भर भए। झुटो कुराबाट दूर बस, निरअपराध र इमान्दारलाई प्राणदण्ड नदेऊ, दुष्टलाई म कहिले निर्दोष ठहराउने छैन भनेर प्रस्थान 23 7 उल्लेख गरिएको छ। मित्रहरू, परमेश्वरको वचनले झुटो गवाईका अस्वाभाविक प्रभावहरूलाई पहिचान गर्दछ। लाठो वा तरवार वा तीखो काँडा चाहिँ आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाई दिने मानिस हो। लाठो र तरवारहरू ती लडाईका औजारहरू हुन्। आहाबको नाउँमा इजेबलले नासेतको विरुद्ध तिनीहरूलाई प्रयोग गरे। तिनले झुटा गवाई बताउन धर्मगुरूहरू र नाबेतका सरहरूका भारतदारहरूलाई आदेश गरे, जसले झुटो गवाई बताउँथ्यो कि नाबोतले परमेश्वर राजाहरूलाई श्रापेको छ। तिनीहरूको झुटो गवाईको शक्तिमा नाबोतलाई मारियो र आहाब र इजेबल त्यसको धन सम्पत्ति लगे। झुटो साक्षीहरूको झुट साँच्चै मृत्युको हत्याराहरू थिए। इजरायलका धर्म पण्डितहरूले येशु ख्रिष्टको विरूद्ध ती हतियारहरूलाई प्रयोग गरे। के कुरामा उहाँलाई आरोप लगाउन सकिन्छ भनेर तिनीहरूले खोजी गरे, तर तिनीहरू विफल भए र तिनीहरूले अरू कसैको कुरा सुन्नलाई इन्कार गरे। तिनीहरूले त्यही कुरा स्टीफनको विरूद्धमा पनि प्रयोग गरे। प्रेरित 6:13 झुटो साक्षी गम्भीर खतरा हो, यसकारण व्यवस्थाको अधीनमा सबै थोकको गवाहीको इमान्दारिता र सत्यतालाई निश्चयता गर्न परमेश्वरले इजरायललाई आदेश गर्नु। उदाहरणका लागि न्याय गर्न साक्षीहरूले पहिला हात उठाउनु पर्दथ्यो। व्यवस्था 17:7 विधिमा त्यो पहिलो संरक्षक थियो, दोस्रो अझ बलियो थियो। यदि तिनीहरूले आफै झुटो बयान दिएको ठहर भएमा त्यही दण्ड तिनीहरूले पाउँथे। तब न्यायकर्ताहरूले तिनीहरूलाई राम्ररी केरकार गर्नुपर्छ। यदि साक्षी झुटो रहेछ र आफ्नो भाइको विरुद्धमा झुटो बयान दिएको रहेछ भने त्यसले आफ्नो भाइमाथि जे गर्ने विचार गरेको थियो त्यसलाई त्यसै गर्नु। तिनीहरूले आफ्नो माध्यमबाट खराबीलाई हटाउनु पर्दछ। व्यवस्था 19:18-19 इमान्दार साक्षीको निम्ति मात्र परमेश्वरले आह्वान गर्नु भएन, तर उहाँले न्यायकर्तालाई पनि ठिकसित न्याय गर्न आदेश गर्नुभयो। यो शापथले आफ्नो भारतदार अर्थात न्यायकर्ताहरूलाई आज्ञा गरे, जसको विषयमा दोस्रो इतिहास 19:6 लेखिएको छ। यहाँ भन्दछ, तिमीहरूले जे गर्छौ त्यसमा सतर्क रह, किनभने मानिसहरूका निम्ति होइन तर तिमीहरू न्यायको फैसला सुनाउँदा तिमीहरूसित हुनुहुने परमप्रभुको निम्ति तिमीहरू न्याय गर्दछौ। अझ प्रष्ट रूपले मोसाले न्यायकर्ताहरूको कामलाई पुष्टि गरे। न्याय भ्रष्ट नगर, पक्षपात नगर, घुस नल्यो, किनकि घुसखोरीले समझदारको आँखा बन्द गरिदिन्छ र धर्मीजनको वचन बङ्गाइदिन्छ। यो नवो आज्ञाको सामान्य अर्थ, यो शुद्ध र ठिक अदालती प्रणाली स्थापना गर्न ईश्वरीय निर्देशन। यसको अधिकार प्रति सबैलाई बराबरी पहुँच प्राप्त हुनेछ। जब देश यस्तो नियम कायम गर्न विफल हुन्छ, यो निरङ्कुशको शिकारमा पर्दछ। कानूनी पेसामा यसले ठूलो बोझ राख्दछ। वकिलहरूलाई घृणा गर्न हामीलाई मन पर्दछ, तर यो परमेश्वरले नै इजरायललाई स्थापित गर्नुभयो। यो असल काम हो। दुःख लाग्दो कुरा के छ भने प्राय जसो आर्थिक र राजनैतिक लाभको निम्ति वकिलहरूले आफ्नो कार्यालय स्थापना गर्दछ। अधिवक्ता अथवा साक्षी जसले तथ्यहरूको ती रूपहरूलाई मात्र प्रस्तुत गर्दछन् जसै त्यसले विश्वास गर्छ जुन उसको कुरा सुहाउँदो हुन्छ, जुन वास्तवमा सत्य र न्याय हुँदै न्याय हुने पनि पक्षमा होइन, तर सत्यको स्थापित भन्दा पनि विश्वास दिलाउने कुरा हुन्छ, जुन नवो आज्ञा अनुसार झुटो। झुटलाई उहाँले नाश गर्नुहुन्छ। प्रकाश 21:18 हामीले देशमा वकिलहरूलाई देख्छौँ जसले कालोलाई सेतो र सेतोलाई कालो भनेर प्रमाणित गरेर ग्राहकलाई खुसी पार्न सके वा मुद्दा जिताएर खुसी पार्न सके भने ती वकिलहरूको चौधरी प्रशंसा हुन्छ, उनीहरूले पुरस्कार पनि पाउँछ र उठी बुद्धिमान बाठो वकिल भनेर चिनिन्छ। तर परमेश्वरको व्यवस्थाको दृष्टिमा ऊ झुटो हो, ऊ कुनै पनि कुराको पछाडि लुक्न सक्दैन किनभने परमेश्वरले हरेक कुराको लेखा लिनुहुन्छ। श्रोताहरू, यदि यो राज्यलाई लागू गर्न योग्य छ भने यो अझ मण्डलीमा न्यायको मापदण्ड सत्य हुनुपर्दछ। जब राज्यले फरक सिद्धान्तलाई स्थापित गर्छ भने मण्डलीले यसलाई स्वीकार गर्नुहुँदैन। परमेश्वरको व्यवस्थाले नैतिकताको आफ्नै सिद्धान्तलाई स्थापित गर्दछ। राज्यद्वारा स्थापित गरेका ती सिद्धान्तहरू पूर्ण रूपले फरक पनि हुन्छ। उदाहरणका लागि विवाह विच्छेदका कुराहरू परमेश्वरको व्यवस्थाले कडा नियम कायम राख्दछ, जबकि राज्यले भने उदारवादी नियम लिएको छ। राज्यले विवाह विच्छेदलाई मान्यता दिएको छ भने परमेश्वरको व्यवस्थाले भने कडा अख्तियार लिएको छ। केही कुराहरूमा जस जसले राज्यको नियमलाई पछ्याउँछन् भने परमेश्वरको वचन अनुसार व्यभिचारीका रूपमा खडा हुन्छ, तर परमेश्वरको व्यवस्था ख्रिष्टको शरीरका रूपमा ग्रहणयोग्य इन्साफ हुन्छ। यो नवौं आज्ञाको मुख्य प्रार हो। अदालती व्यवहारहरूमा यसले भ्रष्टाचारलाई भर्सना गर्दछ। सत्य चाहिँ विचार, बदला, डाहा अथवा कुनै अर्को व्यक्तिगत आचरण होइन, न्यायको आधार हुनुपर्दछ। दयाले सहायता गर्न सक्दछ, तर सत्यको आधारमा मात्र यसले सहयोग गर्न सक्छ। जहाँ सत्यलाई इन्कार गरिन्छ भने यो दया होइन, त्यसले विजय गर्छ। यो पूर्ण अन्याय हो। एकपल्ट सत्यलाई प्रष्ट बनाइन्छ भने कोही मानिसले आज्ञा गर्नु हुँदैन। त्यस पैसा, स्थान, प्रभाव अथवा साथीहरूले त्यसलाई यसको न्यायबाट रक्षा गर्दैन, तर नवौं आज्ञाले न्यायको राज्यको अदालतलाई रक्षा गर्नुभन्दा बढी कुरा गर्दछ। यसले व्यक्तिगत जीवनको प्रत्येक सम्बन्धलाई शासन गर्दछ। आमेन। मित्रहरू, आजको वचनले तपाईँहरू सम्पूर्ण श्रोताहरूलाई आशिष मिलेकोस्। यस खण्डको बाँकी अंश हामी आगामी कार्यक्रममा तपाईँहरूमा पेश गर्ने प्रतिबद्धता गर्दै आजको कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम।

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यशैया 40:8 यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परम प्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घडीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ। धन्यवाद।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश,
1: क्रिस्टियन आध्यात्मिक कार्यक्रम आशाको सन्देश।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईहरू सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुशी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौं।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ।
1: श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ।
2: आदरणीय दर्शकवृन्द नमस्कार, आशाको सन्देश नेपालद्वारा सञ्चालित वास्तविकता द रियालिटी कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत गर्दछु। आज म तपाईँहरूलाई बाइबलको एउटा यस्तो खण्डमा लगेर जान चाहन्छु जुन सन्देशले तपाईँलाई आजको जुन जीवन जिइराख्नु भएको छ त्यो जीवनमा थप ऊर्जा मिल्नेछ, थप उत्साह मिल्नेछ, थप आशा मिल्नेछ र मनमा एउटा बिछट्टै चाहिँ एउटा रमाइलो शान्ति पनि मिल्नेछ। आज धेरैजना मानिसहरू यति धेरै थकानमा जीवन जिइराखेका छन्, उनीहरू रातभरि निदाउँछन् तर जब बिहान उठ्छन् त्यो थकान अझै महसुस भइ नै राखेको हुन्छ। यो थकान केवल शारीरिक थकान होइन, यो थकान आत्मिक थकान हो, अर्थात् हाम्रो मनको थकान हो। आज संसारमा धेरैजना मानिसहरू जीवनको आर्थिक बोझहरूको थकान लिएर जिइरहेको छ, भविष्यमा के हुने हो भन्ने थकानलाई लिएर जिइराखेको छ, आफ्नो पारिवारिक सम्बन्धहरूको थकान लिएर जिइरहेको छ, राजनीतिक विचारधाराहरूको थकानहरू लिएर मानिसहरू आज जिइराखेका छन् र त्यो मानिसहरू मध्ये आज तपाईँ एक्लो हुन सक्नुहुन्छ, तपाईँ त्यो मानिसहरूको बीचमा त्यो मानिस तपाईँ बन्न सक्नुहुन्छ। के गर्ने त त्यसो भने यो थकानलाई मेटाउनको लागि के गर्ने? एउटा यसरी कल्पना गर्नुहोस् त, एउटा परिकल्पना गर्नुहोस् तपाईँको मनमा, एउटा व्यक्ति आफ्नो पिठ्यूमा ढुङ्गाको ठुलो भारी बोकेर पहाड चढ्दैछ, उकालो उकालो चढ्दैछ अनि ऊ स्यास्या गरिराखेको छ, पसिनै पसिनाले ओतप्रोत भइरहेको छ र एकजना व्यक्ति आउनुहुन्छ र भन्नुहुन्छ मलाई तिम्रो त्यो भारी त्यो बोझा देऊ न म बोकिदिन्छु भन्दाखेरि उसले फनक फर्केर हेर्छ र त्यसलाई व्यवस्था गरेर फेरि आफ्नो भारी आफै बोकेर हिँड्छ। कतै तपाईँ त्यो व्यक्ति जस्तो त हुनुहुन्न, कसैले तपाईँलाई भारी म बोकिदिन्छु म सहायता गर्छु भन्दै गर्दाखेरि उसको कुरा नसुनिकन म मेरो भारी आफै बोकेर हिँड्छु। हो, आज जीवनमा धेरैजना मानिसहरू आफ्नो जीवनमा धेरै प्रकारका यस्ता भारीहरू बोकेर हिँडिराखेका छन् जसको कारणले गर्दाखेरि शरीर त थाक्छ थाक्छ तर आज मनको थकान धेरै छ, आज प्राणको थकान छ, आत्माको थकान मानिसहरू जिइराखेको छ। त्यही भएर प्रभु येशु ख्रीष्टले उहाँको दिव्य वचनमा यसरी भन्नुभएको छ, म तपाईँहरूको लागि यो पढिदिन चाहन्छु। बाइबल धर्मशास्त्र मती भन्ने पुस्तकको अध्याय 11 र त्यसको पद 28-30 यसरी यहाँनिर भन्दछ, हे सबै थाकेका र बोझले दबिएका हो म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु, मेरो जुवा आफूमाथि ल्याओ र मसँग सिक किनभने म विनम्र र कोमल हृदयको छु अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुङ्गो छ भनेर प्रभु येशू ख्रीष्टले तपाईँलाई आज यो वचनद्वारा केही उत्साह दिन चाहनुहुन्छ। यहाँनिर म तपाईँहरूलाई भन्न चाहन्छु, संसारले त हेर्नुहोस् है तपाईँलाई के भन्छ भने नि मेहनत गर, अझै कडा परिश्रम गर, अझै तिम्रो पुगेको छैन, अझै डु इट मोर, वर्क हार्ड, यस्तो प्रकारले संसारले भन्नुहुन्छ। तर येशूले के भन्दै हुनुहुन्छ भने नि म कहाँ आऊ है। येशूले तपाईँलाई आज दिँदै हुनुभएको प्रतिज्ञा, दिँदै हुनुभएको एउटा वचन चाहिँ के छ भने येशू ख्रीष्टले तपाईँलाई विशेष गरिकन त्यो भीड़हरूबाट बोलाउन चाहनुहुन्छ, म कहाँ आऊ, म कहाँ आऊ। अनि येशू ख्रीष्टले यहाँनिर पद 28 येशूले भन्नुहुन्छ थाकेका र बोझले दबेकाहरू म कहाँ आऊ। यो एउटा येशूले दिनुभएको एउटा दैवी निमन्त्रणा हो, एउटा डिभाइन इन्भिटेसन पनि भन्छ है, यो प्रभुले ईश्वरीय निमन्त्रणा भन्छ। आज संसारमा मानिसहरूले तपाईँ मलाई धेरै ठाउँमा बोलाउँछ, म कहाँ आऊ न होइन, मसँग खाऊ न, मसँग पिउ न, अलिकति तान न, तिम्रो सबै थकानहरू दूर हुन्छ। हो, एकैछिनको लागि अस्थायी रूपमा तपाईँलाई दूर भएको जस्तो लाग्छ तर येशूले यो निमन्त्रणा दिएर तपाईँलाई बोलाउनुको कारण चाहिँ अनन्त विश्रामको लागि हो, किनकि मानिसको जीवनमा थकान अनन्तको छ। त्यही भएर प्रभु येशू ख्रीष्टले पनि तपाईँलाई विश्राम पनि अनन्तको दिन चाहनुहुन्छ, अस्थायी विश्रामले आज मानिसलाई पुगेको छैन। येशूले भन्नुभएन कि येशूले जब म कहाँ आऊ भनेर बोलाउँदै गर्दा येशूले यसरी भन्नुभएन, तिमी पहिला पवित्र हुनु, तिमी पहिला सिद्ध हुनु होइन, तिमीले सबै खाने कुराहरू नराम्रा कुराहरू सबै कुरा त्याग्नु होइन, तिमीले रक्सीबाजी गर्दैथ्यौ त्यो छोडेर आउनु, केटीबाजी गर्दैथ्यौ छोडेर आउनु, सबै कुराहरूलाई गलत कुरालाई तिमीले पहिला त्याग अनि आऊ भन्नुभएन। येशूले सिम्पली भन्दै हुनुहुन्छ म कहाँ आऊ, किनकि मानिसहरू त्यसै पनि स्वभावले यति धेरै नराम्रो छन्, यति धेरै खराब कामहरू गर्छन्, त्यसै कारणले त उनीहरू बोझले दबिएका छन्, थाकेका छन्, किनकि खराब काम गरेपछि थाकिन्छ। त्यही भएर येशूले यहाँनिर आऊ भनेर तपाईँलाई मलाई निमन्त्रणा दिँदै हुनुहुन्छ प्रियहरू। है। अब यसले येशु ख्रिस्टले जब निमन्त्रणा दिनुहुन्छ नि, तपाईँ भित्रभित्रै थाक्नु भएको छ, तपाईँ चिन्तामा हुनुहुन्छ, असफलता हुनुहुन्छ, तपाईँलाई विगतको अपराध बोध जुन गिल्ट हुन सक्छ तपाईँलाई, त्यो तितोपनामा तपाईँ जिइरहेको हुन सक्नुहुन्छ, तर ती सबै कुरालाई येशुले व्यवस्था गर्नुहुन्छ। येशुले भन्नुहुन्छ आओ। तपाईँ र मेरो सिम्पल, तपाईँ र मेरो एकदम साधारण काम चाहिँ के हो? तपाईँ र मेरो काम, तपाईँ र मेरो रेस्पोन्स चाहिँ जाने हो, उहाँ कहाँ जाने हो। धेरैजना मानिसहरू यसरी प्रेमसँगले म कहाँ आऊ भन्दै गर्दाखेरि मलाई तिमी चाहिँदैन भनेर हामी वी जस्ट पुस अवे हिज लभ, हामी उहाँको प्रेमलाई हामी ढकालिदिन्छौँ, मलाई चाहिएन, मलाई त्यही साथी ठिक छ, त्यही संसार ठिक छ, त्यही खराब कुराहरू खराब सङ्गतै ठिक छ भनेर मानिसहरूले लाग्छ। तर प्रभु येशू ख्रिस्टले तपाईँलाई अङ्गालो मारेर बोलाउन चाहनुहुन्छ, म कहाँ आऊ। र अर्को कुरा येशू ख्रिस्टले भन्दै हुनुहुन्छ, येशूले साँचो विश्राम दिनुहुन्छ। यो पद 28 म तिमीहरूलाई विश्राम दिनेछु। यो विश्राम शारीरिक विश्रामको कुरा उहाँले गर्नुभएको होइन, उहाँले म तिमीलाई विश्राम दिन्छु भन्दै गर्नुहुँदाखेरि तिमीहरूको जीवनमा कहिले पनि समस्या आउँदैन, तिमीहरूलाई अभाव हुँदैन, तिमीहरूलाई रोग व्याधि लाग्दैन, तिमीहरू दुर्बल हुँदैनौ भनेर भन्नुभएको होइन, उहाँले म तिमीलाई त्यस्तो अवस्थामा पनि विश्राम दिन्छु भनेर भन्नुभएको छ। यो विश्राम चाहिँ छ परमेश्वरसँगको मेलमिलाप हो, यो विश्राम छ पापको क्षमाको विश्राम हो, यो विश्राम छ आत्माको शान्तिको कुरा हो, मनको थकानबाट विश्राम पाउने कुराहरू उहाँले गर्नुभएको छ। प्रियहरू, मैले अघि पनि भने संसारले केही समयको लागि मनोरञ्जन दिन्छ, हामी यस्तो डिजिटल वर्ल्डमा जिइराखेको छौँ, हामीलाई थकान पर्दाखेरि एकछिन सोसियल मिडियामा जाने, एकछिन भिडियो हेर्ने, एकछिन रिल्स हेर्ने, एकछिन कुनै कन्टेन्ट हेर्ने, अनि हामी मक्क पर्छौँ थकान भए जस्तो हुन्छ। तर जब तपाईँ फेरि बिहान उठ्नुहुन्छ त्यो क्षणभरको जस्तो मात्र लाग्छ, किनभने फेरि हाम्रो जीवनमा त्यही थकान निरन्तर भइराख्दछ। त्यही भएर प्रभु येशु ख्रिस्टले भन्नुभएको विश्राम चाहिँ अनन्तको शान्ति हो। यो एउटा कुराको परिकल्पना गर्नुहोस् त, एउटा बच्चा प्लेनमा यात्रा गरिराख्दाखेरि, परिवारसँग यात्रा गरिराख्दाखेरि ऊ गहिरो निन्द्रामा सुत्छ र प्लेनको बाहिर जब टर्बुलेन्स हुन्छ, हावाहुरी आँधीहरू आउँछ, उसलाई कुनै कुराको फिक्री हुँदैन, चिन्ता आउँदैन, किनकि उसले एउटा त आफ्नो आमा र बुवालाई पूर्ण रूपले भरोसा गरेको छ, अर्को चाहिँ प्लेन चलाउने चालकसँग पनि उसको भरोसा गाँसिएको हुँदो रहेछ। र बाहिर जतिसुकै चिन्तित कुराहरू होस् अथवा डिस्टर्ब गर्ने कुराहरू, बाधा दिने कुराहरू भए पनि ऊ मजाले सुद्धि दिन्छ, किनभने उसले भरोसा गरेको छ। आज तपाईँहरू मध्येमा, हामीहरू मध्येमा धेरैजना त्यसरी भरोसा गर्न सक्दैनौँ, त्यही आमा र बुवा प्लेनमा चढ्ने पनि अत्तालिन्छ, अब के हुने हो, प्लेन क्रास भयो मरिन्छ, मर्यो भने मेरो भविष्य के हुने हो, मेरो बच्चा के हुने हो, ममाथि आश्रित हुने व्यक्तिहरू कसो हुने हो, यो विभिन्न प्रकारको सोचहरू मनमा गहिरो डरले छाए पछाडि उसमा त्यो विश्राम हुँदैन, उसमा शान्ति हुँदैन। तर उसँगै सुतिरहेको बच्चा चाहिँ बडो विश्राममा शान्तिमा यात्रा गरिराख्दछ। त्यसरी नै प्रभु येशु ख्रिस्टले पनि जीवनको हरेक आँधी हुरीमा पनि तपाईँलाई विश्राम दिने, त्यो मनमा ढुक्कको शान्ति दिने बाचा गर्नुभएको। र अर्को कुरा छ, येशूले हामीलाई उहाँसँगै हिँड्नको लागि पनि निमन्त्रणा दिनुभएको छ। उहाँसँगै हिँड्नको लागि तपाईँ आज कोसँग हिँडिराख्नु भएको छ? तपाईँको एकदमै घनिष्ठ मित्र भन्नेसँग तपाईँ हिँड्दै हुनुहुन्छ होला, तपाईँ आफ्नो परिवारसँग हिँड्दै हुनुहुन्छ, सही हो, ठिकै छ। तर जीवनको यस्तो बाटोहरू आउँदछ जुन बाटोहरूमा तपाईँ सँगसँगै हिँड्ने व्यक्तिहरूले तपाईँलाई छोडेर जान्छ, तपाईँलाई आफ्नै आफन्तहरूले छोडेर जान्छ, आफ्नै बुवा आमाले पनि छोडेर जान्छ, तपाईँ जीवनमा कहिलेकाहीँ फगत नितान्त एक्लो हुँदाखेरि के गर्नुहुन्छ? प्रभुले भन्नुहुन्छ मसँग हिँड न, मसँग जुवामा नारिय न, मेरो जुवामा आऊ। यो जुवा भन्ने कुरा हामी नेपाली समाजमा धेरैलाई थाहा छ, कतिजना नयाँ जेनेरेसन थाहा नहुन सक्छ, जुवा भनेको चाहिँ दुईजनालाई एउटै काँध राखेर जसलाई चाहिँ प्रयोग गरेर जोत्ने काम गर्छ खेतबारीहरूमा अथवा यात्रा गर्ने काम पनि गर्छ। जुवा चाहिँ त्यस्तो, एकजनाले जुवा हुँदैन, दुईजना चाहिन्छ। त्यो पनि येशूले भन्दै हुनुहुन्छ मेरो जुवामा नारिनको लागि आऊ, किनकि मेरो जुवा हलुको छ। तपाईँ याद गर्नुहोस्, हामी खेतबारीमा जाँदाखेरि हलो जोतिरहेको तपाईँ देख्नुहुन्छ होला, एउटा गोरु चाहिँ बलियो छ, एउटा गोरु चाहिँ एकदमै तपाईँको अनुभवी छ, तर अर्को गोरु चाहिँ लुते लाङ्रे छ, अर्को गोरु चाहिँ भर्खर नयाँ छ भने त्यो हलो जोत्ने हलीले ठिक प्रकारले बारी खनजोत गर्न सक्दैन, किनभने एउटा चाहिँ एकदमै अनुभवी छ, अर्को चाहिँ एकदमै लुते लाङ्रे छ। दुइटै गोरु बराबरी हुनुपर्छ अनि मात्र खेतबारी जोतिन्छ। त्यही अनुसारले येशू ख्रीष्टले त्यसको चित्रण दिएर भन्नुहुन्छ तिमी कमजोर छौ, तिमी कमजोर छौ, तिमी एक्लै गर्न सक्दैनौ, तिमी एक्लै जोत्न सक्दैनौ, त्यस कारणले म कहाँ आउन, मेरो जुवामा आउन, मैले सबै कुरा जानेको छु, मैले सबै कुरा भोगेको छु, मैले सबै कुरा अनुभव गरेको छु, म बलियो छु, म सामर्थ्यवान छु, अनि तिमी आयो भने तिम्रो काम पनि सजिलैसँगले गर्न सक्छौ, तिमी एक्लैले गर्न सक्दैनौ। धेरैपल्ट हामी जीवनमा मेरो शिक्षा, मेरो तालिम, मेरो अनुभव, मेरो सबै कुरा मसँग छ, मसँग रुपियाँ पैसा छ भनेर हामी धेरैपल्ट घमण्ड गर्दछौँ अनि हामी लडी पठाउँछौँ। त्यो बेलामा पनि यसले भन्नुहुन्छ लड्यौ ठिकै छ, विगतमा के गर्यौ ठिकै छ, तर मेरो जुवामा आऊ चाहिँ आऊ है, अनि दुईजना मिलेर तिम्रो जीवनको लक्ष्यतिर हामी बढौं, म तिमीलाई ठिक प्रकारले लान्छु भनेर प्रभु येशू ख्रीष्टले त्यसरी तपाईँ मलाई भन्दै हुनुहुन्छ। तिमी एक्लै जीवनको यात्रा तय गर्न सक्दैनौ, म तिम्रो साथमा छु। सो प्रभु येशू ख्रीष्टले तपाईँलाई आज उहाँसँगै हिँड्नको लागि निमन्त्रणा दिँदै हुनुहुन्छ। धेरैपल्ट हामीलाई आफ्नो एकदम आफूभन्दा परिपक्व मान्छे, आफूभन्दा एकदम आदरणीय मान्छेसँग हिँड्नको लागि हामीलाई डर हुन्छ, किनकि जथाभावी हामी बोल्नु पनि मिलेन, जे पाते गर्नु पनि मिलेन, होइन? एक्लै हिँड्यो भने त जे खाँदा पनि भयो, जे पिउँदा पनि भयो, जे तान्दा पनि भयो, जे बोल्दा पनि भयो, जे गर्दा पनि भयो, जे हेर्दा पनि भयो। तर जब हामी आफूभन्दा आदरणीय व्यक्तिसँग हामी हिँड्छौँ भने हामी त्यहाँनिर अलिकति अनुशासित भइहाल्छौँ। हामीले खराब बोल्ने कुराहरू त्याग्दै जान्छौँ, खराब गर्ने कुराहरू गर्न छाड्दै जान्छौँ, अनि हाम्रो जीवन अलिकति अनुशासित हुँदै जान्छ। त्यसै नै येशूसँग जब तपाईँ र म हिँड्नु थाल्छौँ नि, तपाईँ र मेरो जीवनको खराब पाटोहरू बिस्तारै बनिँदै गइहाल्छ, किनकि हामी उहाँलाई आदर गर्छौँ, किनकि सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। त्यसै कारण आज तपाईँहरूलाई मैले दिनु चाहेको आशा, अर्थात धर्मशास्त्रको यो सन्देशले दिनु खोजेको आशा चाहिँ के हो भन्दाखेरि, तपाईँ जीवनमा जति नै थाके तापनि, जति नै बोझले लादिए तापनि, प्रभु येशू ख्रीष्ट तपाईँलाई अंगालो मारेर एकदमै आफ्नो हातहरू खोलेर तपाईँलाई स्वागत गर्नको लागि पर्खिराख्नु भएको छ, कुरिराख्नु भएको छ। जब तपाईँ उहाँकोमा जानुहुन्छ नि, तपाईँको सबै पापहरू क्षमा हुनेछ, तपाईँको सबै मनको थकानहरू दूर हुनेछ, तपाईँको जीवनमा भविष्यको अनिश्चयतामा जुन जिइराख्नु भएको छ नि त्यो निश्चित हुँदै जानेछ। जब तपाईँ उहाँको अंगालोमा, उहाँको विश्राममा तपाईँ जानुहुन्छ नि, अनि त्यस पछाडि तपाईँमा त्यो छुट्टै प्रकारको आशा हुनेछ, तपाईँको निराशाहरू आशामा बद्लिनेछ, तपाईँको हतोत्साहहरू उत्साहमा बद्लिनेछ, तपाईँको दुःख र पीड़ाहरू, तपाईँको कष्टहरू शान्तिमा बद्लिनेछ। अनि यो विश्राम भनेको छ नि प्रियहरू, तपाईँ समस्यादेखि टाढो भाग्नु होइन, तर आफ्नो सबै समस्याहरूलाई परमेश्वरमा विश्वास गरेर उहाँमा पूर्ण रूपले समर्पण गरिदिनु, पूर्ण रूपले उहाँलाई सुम्पिदिनु चाहिँ विश्राम हो। त्यस कारणले अब उसो तपाईँ नभाग्नुहोला, अब उसो टाढो नजानुहोला, तपाईँको नजिकै प्रभु येशू ख्रीष्ट आएर तपाईँलाई भन्दै हुनुहुन्छ, म कहाँ आऊ, सबै बोझ मलाई देऊ। एउटा एउटा एउटा सानो नानीले, म तपाईँलाई एउटा सानो उदाहरण दिएर बन्द गर्न चाहन्छु। एउटा नानीले आफ्नो भाइलाई काँधमा बोकेर, आफू पनि सानो सानै छ र आफूभन्दा सानो नानीलाई भाइलाई बोकेर चाहिँ उकालोमा जाँदै गरेको हुन्छ, अनि अर्को मान्छेले उसलाई भन्छ मुसुक्क हाँसेर, ए नानी, तिमीले त्यो नानी बोकिराखेको छौ, त्यो भारी, त्यो बोझ तिमीलाई बोझ भएको छैन, तिमीलाई भारी एकदम गरुङ्गो लागेको छैन? अनि त्यो नानीले के भन्छ थाहा छ? मुसुक्क मुस्कानमा उत्तर दिन्छ, यो नानी मेरो बोझ होइन, यो नानी मेरो भाइ हो, मेरो अति नै प्रिय भाइ हो। धेरैपल्ट तपाईँलाई लाग्दो होला, यो मेरो बोझ प्रभुले कसरी लिनुहुन्छ होला, तर प्रभुले प्रेम र अनुग्रहको साथमा तपाईँको सबै भारी बोक्नको लागि रेडी हुनुहुन्छ। तपाईँको काम केवल भारी बिसाइदिनुहोस्, तपाईँको काम केवल उहाँलाई, उहाँको जुवामा तपाईँ आफै नारिन जानुहोस्, तपाईँको काम उहाँ सँगसँगै साथ हिँडिदिनुहोस्। तपाईँको भविष्य र तपाईँको वर्तमान र तपाईँको सबै बोझबाट उहाँले तपाईँलाई विश्राम दिन चाहनुहुन्छ। दर्शकबिन, तपाईँहरू यो विश्राम लिन चाहनुहुन्छ भने तपाईँलाई म आज आह्वान गर्न चाहन्छु, तपाईँले आफ्नो प्रभु येशू ख्रीष्टलाई आफ्नो हृदयमा, प्रभु मैले सकिनँ, म हार खाएँ र म सोच्नै सकेको छुइनँ, म जीवनबाट हताश भइराखेको छु, तर मलाई आज मैले थाहा पाएँ, यो बाइबलको सत्यता सन्देशबाट थाहा पाएँ कि तपाईँले मलाई विश्राम दिन सक्नुहुन्छ भनेर तपाईँ भन्नुहोस्, र तपाईँले आफ्नो हृदयमा प्रभुलाई विश्राम दिनुहुने प्रभुलाई निम्त्याउनुहोस्। प्रभु तपाईँलाई तपाईँको हृदयमा आएर त्यो विश्राम दिन सक्नुहुन्छ। यदि तपाईँ जोहरू हेरेर बस्नु भएको छ, यो विश्राम लिन चाहनुहुन्छ भने मसँगै प्रार्थनामा सहभागी हुनुहोला। आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु येशू, म तपाईँलाई धन्यवाद दिँदछु, आज धेरै संसारको मानिसहरू येशू बिना आफ्नो जीवनका सबै दुःख कष्टका बोझहरू लिएर दबिएर जिइराखेका छन्, र त्यो मध्येमा आज यहाँनिर यो सन्देशलाई सुनेर बस्नेहरू कतिजना हुनुहुन्छ होला, र उहाँहरूले आज तपाईँलाई आफ्नो हृदयमा विश्राम दिने प्रभु आउनुहोस् भनेर पुकार्दै हुनुहुन्छ। तपाईँ उहाँहरूको हृदयमा बसिदिनुहोस्, गइदिनुहोस्, र उनीहरूले जीवनको जस्तै प्रकारको बोझ, तन्टा, दुःख कष्ट, निराश, हतोत्साह बोकेर बसे तापनि प्रभु येशू उहाँहरूको जीवनमा तपाईँले अचम्मको त्यो आनन्दको विश्राम दिनुभएको होस् भनिकन तपाईँसँग बिन्ती चढाउँछु येशू प्रभुको नाउँबाट। तपाईँहरू सबैजनालाई प्रभु येशू ख्रीष्टले विश्राम दिनुहुने प्रभु येशू ख्रीष्टले आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अहिले हामीले यो 2800 अङ्क पढ्दैछौ। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, व्हाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमसी। ए साँच्ची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-865, 5590-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org। फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक एमओएस नेपाल 2006।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार, विज्ञापन हो।
8: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।
9: टाइम चेक यति बेला रातिको 8 बज्यो।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कोरस नम्बर 108।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. In a majority Buddhist area of Sri Lanka, Oshana and her family were holding a prayer service in their home when an angry mob arrived, claiming the church planned to block a local roadway. When Oshana's sons tried to address the situation, they were overpowered and beaten. Several church members were also injured. Oshana, her family, and a fellow evangelist were arrested. Though a judge granted bail and affirmed their right to meet at home, the five still face criminal charges. Some villagers confessed they had been tricked by Buddhist leaders who fabricated the claims. Pray for a favorable outcome in court and for God's favor with the surrounding community.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तर बिन्ती. जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर बिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तर बिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु. तपाईँ कसमा भर पर्दै हुनुहुन्छ भन्ने शीर्षकमा केही कुराहरू राख्न चाहन्छु. योहन्ना 15:5 पदले भन्छ, मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ, परमेश्वरको आत्मा तपाईँमा बास गर्नुहुन्छ भन्दैमा उहाँको शक्तिले तपाईँको जीवनमा काम गरिरहेको छ भन्ने कुनै निश्चयता हुँदैन. परमेश्वरको शक्ति उपलब्ध छ, तर तपाईँ यसमा जोडिनुपर्छ. यीशु हाम्रो आत्मिक जीवनलाई दाखको बोट र यसका हाँगाहरूसँग तुलना गर्नुहुन्छ. म दाखको बोट हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ. यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ. यस तुलनामा हाँगो पूर्णतया मुख्य दाखको बोटमा निर्भर छ. यसले आफै फल फलाउन सक्दैन. फल फलाउनु आन्तरिक कार्य हो. यदि कसैले मरेको रूखको हाँगाहरूमा स्याउ बाँधेर यस फलको रूखलाई हेर भन्यो भने तपाईँ के भन्नुहुन्छ? सायद तपाईँ भन्नुहुनेछ, तपाईँले त्यो चिज यसमा बाँध्नुभयो. मानव कुनै एक क्रिस्चियनले यसो भन्यो, म मेरो जीवनलाई फलको गुच्छामा बाँध्नेछु. अहिले थोरै धैर्य, पछि थोरै भलाइ, अर्को समयमा थोरै संयम हुनेछ, म आफै यो गर्नेछु. यो असम्भव छ. यो आत्माको फल हो, शरीरको प्रयास होइन. यीशुले भन्नुभयो, कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ. तपाईँ ख्रिस्टमा रहनु भएको छ भने तपाईँ कसरी भन्न सक्नुहुन्छ? आफ्नो प्रार्थनाको जीवनलाई विचार गर्नुहोस्. तपाईँको प्रार्थनाले परमेश्वरमा तपाईँको निर्भरता प्रकट गर्दछ. तपाईँ के को बारेमा प्रार्थना गर्नुहुन्छ? जेको विषयमा प्रार्थना गरे तापनि तपाईँ परमेश्वरमा भर पर्दै हुनुहुन्छ. बाइबलले भन्छ, निरन्तर प्रार्थना गरिरहो. आफ्नो निर्णय, आवश्यकता, परीक्षा, रुचि, योजना, तालिका, समस्या, खरिद बिक्रीहरूको बारेमा प्रार्थना गर्नुहोस्। वास्तवमा भन्नुपर्दा सबै कुराको बारेमा प्रार्थना गर्नुहोस्। यही गर्नु नै रहनु हो। अर्थात् परमेश्वर सधैँ तपाईँसँग हुनुहुन्छ, उहाँको उपस्थितिको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरामा सचेत हुनु हो। यसो भन्दा बाहिर रहेर फल फलाउन नसकिने भएकोले सधैँ यीशुमा रहनुहोस् भन्ने उत्साह दिँदै कार्यक्रम अन्तर्विन्तीबाट यो समयमा पुनः बिदा हुन्छु. जय मसीह, नमस्कार.

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
3: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
3: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
4: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँसुकै उत्कृष्ट प्रदर्शन।
3: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.led.nepal.com।
3: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
4: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? तालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
3: कहाँ छ?
4: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
3: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
4: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
3: र सरिता महर्जन 9841191094, 9841191094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

तिमी भत्किएको संसारलाई देख्छौ, म उज्यालो छरिएको उषालाई देख्छु। तिमी हारहरू भरिएको बेसीलाई मात्र देख्छौ, म एउटा ठूलो सेनाको झुण्डलाई देख्छु। तिमी लथालिङ्ग भएको आजलाई देख्छौ, म सुन्दर सजिएको भोलिलाई देख्छु। तिमी उजाड भएको मेरो भूमिलाई मात्र देख्छौ, म भने प्रशस्त अन्नहरू फलेको एउटा खेतलाई देख्छु। तिमी मैले उखेलेर भत्काउँदै गरेको जगलाई देख्छौ, म पुनर्स्थापना हुँदै गरेको एउटा नयाँ धरातललाई देख्छु। तिमी म त्यागिएको र हारेको देख्छौ, म भने रमाहट गर्दै गरेको एउटा ठूलो गवाहीको मेघलाई देख्छु। तिमी मैले मानिसहरूलाई किन खुसी नपारेको भनी सोध्छौ, म भने परमेश्वरको चित्त दुखिरहेको आँखाहरूलाई देख्छु। तिमी समुद्रका उर्लन्दै गरेको छालहरूलाई मात्र देख्छौ, म ती छालहरूमाथि शान्त बिसाएको एउटा आत्मालाई देख्छु। तिमी म बदनाम भएको आजलाई देख्छौ, म सम्मान अनि आदरको मुकुट पहिरिएको भोलिलाई देख्छु। तिमी म अध्ययार बेसीतिर हेर्दै गरेको मात्र देख्छौ, म आफैलाई चाहिँ भोजको मेजमा उहाँसँगै बसिरहेको देख्छु। तिमी मैले चोट पुर्याउँदै हिँडेको जीवनहरूलाई मात्र देख्छौ, म भने स्वस्थ र निको भएर हिँड्दै गरेको मानिसहरूलाई देख्छु। तिमी मेरो आजको क्रुसको श्रापित मृत्युलाई मात्र देख्छौ, म भने भोलिको मेरो महिमी पुनरुत्थानलाई देख्छु।

0: जय मसी, म देविका लामा। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: नमस्कार सेनसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
6: कता हुनु दाइ, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
5: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
6: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
5: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
6: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
5: 24 घन्टा तातो चिसो पानीको व्यवस्था भएको,
6: पार्किङ र ग्रीन गार्डन भएको,
5: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
6: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
5: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्खुडोल भैँसीपाटी ललितपुर।
6: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
1: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा

पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। हाम्रो उद्धारकर्ता जीवित हुनुभएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: तर येशूले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुडनिज एफएमसी 500 मेगाहर्ज काठमाडौँबाट र गुडनिज एफएमसी 500.6 मेगाहर्ज पोखराबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुडनिज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रो श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।